0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौं नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, कुलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागे के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाको बनौ। विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
2: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
3: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
2: महिनाको महिनावारी गडबडीको समस्या,
3: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
2: पेट सम्बन्धी सम्पूर्ण समस्या,
3: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
2: ईसीजी सेवा,
3: डिजिटल एक्सरे सेवा
2: र प्रयोगशाला ल्याब सेवा।
3: फोन नम्बर 9844273359 र 9848423059। सत्कार पोलिक्लिनिक प्रणाली, गुम्बा रोड टिकापुर, जालपादेवी मन्दिर नजिकै।
4: हेर रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ अनि सबै पैसा स्वाहा।
3: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
5: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
3: के गर्छ र सन मेडिकेयरले?
5: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
3: यति गरेपछि धेरै राहत हुने रहेछ त।
5: हो कान्छा, अपर्झट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
3: चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
6: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको अवसरमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। सुन्नुहोस् न, यसपालि तीजका लागि नयाँ गहना किन्ने सोच बनाएकी छु।
7: हुन्छ नि, तर कहाँबाट किन्ने त?
6: अब किन टाढा जानु, सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
7: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
6: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ अनि विश्वासिलो सेवा पनि।
7: त्यसो भए आजै जाउँला नि।
6: ल, अरूलाई पनि भनौँ है।
7: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
6: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाए हाम्रो जिम्मेवारी।
7: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095443893। जापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
8: के तपाईलाई थाहा छ,
9: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
8: हो र?
9: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
8: अनि
9: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
8: के छ त विकल्प?
9: सामान बोक्दा कपडाको झोला प्रयोग गरौ, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
8: विस्तारै गर्दा हुँदैन।

0: दस वर्षदेखि उन्नाइस वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन चार गतेदेखि तेह्र हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
2: के तपाईलाई थाहा भयो,
3: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
2: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कार्यवाही हुन्छ।
3: सार्वजनिक संस्था वा स्थलमा संचालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नुपर्दछ।
2: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
3: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई, गर्भवतीलाई, शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा, फुटकर बिक्री गरेमा, सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
2: धूम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
3: चुरोटको धुवा वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धूम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धूम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
4: सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौं।
5: सामुदायिक रेडियो टिकापुर एफएम द्वारा जनहितमा जारी सन्देश।
6: कतै भूख छ,
7: कतै बाढी,
6: कतै पहिरो, जलवायु परिवर्तनले मानव जीवनमा चोट पार्छ गहिरो,
8: त्यसैले वृक्षारोपण गरौं, जंगल बचाऊ, भूक्षयबाट जमिन जोगाऊ।
5: सामुदायिक रेडियो टिकापुर एफएम द्वारा जनहितमा जारी सन्देश।
9: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 21 गते आइतबार, सेप्टेम्बर 6 तारीक सन् 2026, नेपाल सम्वत 1146, भदौ कृष्ण पक्षको दशमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: भोटेकोशी बाढ़ीको आज 12 दिन, सकुशल उद्धार हुने क्रम पनि बढ़दै, जलविद्युतका सुरुङभित्रको खोजी कार्यमा तीव्रता, बाढ़ीग्रस्त क्षेत्रका गर्भवती र सुत्केरी जोखिममा।
1: पर्यटनको मुख्य सिजनमै बुकिङ रद्द हुन थालेपछि व्यवसायी चिन्तित, भोटेकोशी बाढ़ीको क्षति 4 खर्ब रहेको प्रारम्भिक अनुमान, भाँसिएको 7 दिनपछि कृष्ण भीरमा खोलियो ट्र्याक।
0: एउटै शवमा 3 परिवारको दावी, पहिचानका लागि डीएनए परीक्षणलाई व्यवस्थित बनाइँदै, उपत्यका बाहिरका जिल्लाबाट दैनिक 35,000 सिलिण्डर काठमाडौँ ल्याइँदै।
1: अमेरिकामा दादुरा संक्रमण तीव्र, संक्रमितको संख्या 3,000 नाग्यो। केही दिन युक्रेनमाथि आक्रमण नगर्न रूसी राष्ट्रपतिको निर्देशन, इराकमा पेट्रोल आपूर्ति घट्यो।
0: र नेपाल भलिबल लीगमा सगरमाथाको लगातार दोस्रो जीत, यूएईमा जीसीडी नेपाली प्रिमियर लीगको आयोजना हुने, नेपाली युवा बक्सर अविरल घिमिरे विश्व च्याम्पियन।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबै

0: भन्दा शुरूमा भोटेकोशी बाढ़ीको प्रभावबाट बच्नका लागि अन्तर्राष्ट्रिय समुदायसँग नेपाल सरकारले गरेको आह्वान र प्राप्त उपलब्धिको प्रसंग।
1: भोटेकोशी त्रिशुलीमा आएको विनाशकारी बाढ़ीपछि नेपालले पहिलो पटक जलवायु परिवर्तनबाट हुने हानि नोक्सानी कोषबाट आपतकालीन विपत्ति सहायता मागेको छ, तर नेपालले कति रकम पाउने र कहिले पाउने भन्ने अझै टुंगो लागेको छैन। अधिकारीहरूका अनुसार कोषको सुविधा अन्तर्गत माग गरिएको सहायता नेपालले पेश गर्ने क्षतिको प्रमाण तथा विवरण र कोषको बोर्ड बैठकबाट हुने निर्णयका आधारमा निर्धारण हुनेछ। गत 10 भदौमा हिमताल फुटेर लेन्दे खोला हुँदै भोटेकोशी त्रिशुली नदीमा आएको आकस्मिक ठूलो बाढ़ीले मानवीय क्षति, पूर्वाधार तथा आर्थिक क्षति पुर्याएपछि नेपालले तत्काल राहत तथा पुनर्स्थापनाका लागि कोष गुहारेको छ। अर्थमन्त्री डाक्टर सोनी वाग्ली र कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले संयुक्त रूपमा कोषका सह अध्यक्षलाई पत्र पठाउँदै बाढ़ीबाट भएको क्षतिको तत्काल सामना गर्न आपतकालीन विपत्ति सहायता आवश्यक रहेको समेत जनाउनु भएको छ, तर हालसम्म कोषबाट पत्रको औपचारिक जवाब भने प्राप्त भइ नसकेको अधिकारीहरूले बताएका छन्। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले 9 असोजमा संयुक्त राष्ट्र संघीय महासभाको 81 अधिवेशनको जनरल डिबेटमा सम्बोधन गर्ने कार्यतालिका तय भएको छ। जनरल डिबेटमा सम्बोधन गर्ने सरकार प्रमुखहरूको सूचीमा शुक्रबार प्रधानमन्त्री शाहको नाम थपिएसँगै उहाँको सम्बोधनको मिति तय गरिएको हो। प्रधानमन्त्री शाहको सम्बोधनको मिति तय भएसँगै नेपालले गरेको अनुरोधपछि संयुक्त राष्ट्र संघीय महासभाको वक्ता सूची समेत संशोधन गरिएको थियो। संशोधित सूची अनुसार अपरान्ह 3 देखि राति 9 बजेसम्म सम्बोधन गर्ने राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरूको सूचीमा प्रधानमन्त्री शाह 17 नम्बरमा हुनुहुन्छ। बाढ़ीपछि मात्रै प्रधानमन्त्रीले राष्ट्रसंघीय महासभामा सहभागी हुने निर्णय लिनुभएको थियो। यसअनुसार प्रधानमन्त्री शाहले 24 सेप्टेम्बर अर्थात नेपाली समय अनुसार 9 असोजको बिहान महासभाको जनरल डिबेटको अधिवेशनलाई सम्बोधन गर्ने कार्यतालिका बनेको छ।
2: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले बाढ़ी प्रभावित क्षेत्रका आमा बाबुहरूलाई आफूहरू एक्लो नरहेको महसुस गर्न आग्रह गर्दै सरकार साथमा रहेको बताउनु भएको छ। हिजो सामाजिक सञ्जाल मार्फत एउटा सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले तपाईहरू एक्लो हुनुहुन्न, राज्य तपाईँको साथमा छ, सरकार तपाईँको साथमा छ भन्नुभएको हो। 64 वर्षीय चन्दिका श्रेष्ठको उद्धार भएको खबरले सिंगो देशलाई नै आशा दिएको उल्लेख गर्दै उहाँले नुवाकोटको देवीघाट क्षेत्र लगायत अरू सरोकारवाला निकायसँग पनि समन्वय गर्दै खोजी तथा उद्धारलाई तीव्रता दिएको उल्लेख गर्नुभएको छ। यसैबीच भोटेकोशी हिमबाढ़ीको 11 दिनमा हिजो सुरूङको अन्धारोभित्र खोजी गर्दै रसुवाको माथिल्लो त्रिशुली ए जल विद्युत आयोजनाको सुरूङबाट करिब 225 मिटर भित्र फँसेका चिनिया नागरिक लुहाई टोलाई नेपाली सेना सहितको उद्धार टोलीले जीवितै उद्धार गर्न सफल भएको छ। उक्त सुरूङबाट 2 वटा शव पनि निकालिएको छ। त्यसै गरी नुवाकोटको विदुर नगरपालिका 10 बेत्रावतीमा बाढ़ीले क्षतिग्रस्त घरभित्र फँसेकी 64 वर्षीय चण्डिका श्रेष्ठलाई पनि हिजो नै जीवितै उद्धार गरिएको हो। नेपाली सेना, विदेशी प्राविधिक तथा आयोजनाका प्रतिनिधि सहितको संयुक्त प्रयासपछि चिनिया नागरिकलाई सुरूङबाट बाहिर निकाल्न सफल भएको सशस्त्र प्रहरीका इन्स्पेक्टर सुमन विकले सीआईएनसँग बताउनुभयो।
3: आनन्द श्रेष्ठ भनेको चाहिँ घरबाट घर चारतलाको घर जुन चाहिँ बगाएर अपोजिट डिरेक्सन ल्याएर 3.5 तला कम्प्लिटली डुबेको छ। थोरै पार्ट मात्रै देखिएको छ र यो पार्टबाट कता कताबाट इको भोइस बचाऊ भनेको आवाज जस्तो महिलाको सुनिएपछि अझ हामीले विशेष त्यो पन्छाउँदै यो जस्ताहरू यो मठ हिलोहरू पन्छाउँदै गएर नजिक पुगेर सुन्दा कन्फर्म भयो। त्यसपछि हामीले यहाँ आएर हेरेपछि झ्यालबाट पस्यौं र त्यहाँ चाहिँ लेदो र पुरै माटोहरू भएको भयो। त्यो लेदो र माटो चाहिँ फाल्दै फाल्दै भित्र गएर यो झ्यालको रुमभन्दा भित्रपट्टिको रुममा चाहिँ अलिकति आधा माथिको पार्ट बाँकी तल चाहिँ दबेको अवस्थामा चाहिँ एकजना महिला सकुशलै आवाज निकालेको बचाउ बचाउ भनिरहेको अवस्थामा फेला पारेर रेस्क्यू गरेर अहिले काठमाडौँ पठाएको छ।
2: नुवाकोटका सामुदायिक रेडियोहरूका अनुसार परिवारका सदस्यहरूले चण्डिकाको आशा मारिसकेका थिए। भोटेकोशी हिमबाडीबाट बेपत्ता भएको 8 दिनसम्म उहाँका 2 वटा छोरा र आफन्तको बेत्रावती र त्रिशुली खोला आसपासमा आमा बाबु लगायतका अन्य आफन्तको खोजी गरिरहे, तर जीवित वा मृत कुनै अवस्थामा नभेटेपछि बाध्य भएर कुशको शव बनाई काज क्रिया शुरू गरिएको थियो। तर 11 दिनमा उहाँको सकुशल उद्धार गरेर काठमाण्डुको वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको छ।
1: कारण प्रभावित हालसम्म 13,101 जनाको उद्धार भएको छ। उद्धार तथा राहत कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सहित 21,465 सुरक्षाकर्मी परिचालन गरिएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भदौका अनुसार हिजो साँझसम्म बाढ़ीमा परि 1331 जनाको मृत्यु भएको छ भने 4896 जना सम्पर्कविहीन भएका छन्। बाढ़ी तथा त्यसबाट प्रभावित क्षेत्रमा 5929 जना घाइते भएको प्राधिकरणका उपसचिव प्रतिकार्य शाखा प्रमुख रामबहादुर केसीले सीआईएनसँग बताउनुभयो।
4: 331 जनाको शव फेला परेको छ। अहिले पनि करिब 5000 मान्छे सम्पर्कविहीन हुनुहुन्छ। सर्च रेस्क्यू टिमले त्यो काम गरिराखेको छ र मुख्य रूपमा टनेलहरूमा हाइड्रो पावर टनेलहरूमा यो खोजी कार्यहरू जारी भएको छ। जम्मा अहिलेसम्म 98 जनाको मात्रै शनाखत भएको छ र परिवारलाई चाहिँ यो शवहरू बुझाइएको छ। अहिलेसम्म चाहिँ हेर्यो भने 5929 जना घाइते हुनुहुन्थ्यो, उहाँहरूको धेरैको उपचार पनि भइराखेको छ र धेरै डिस्चार्ज पनि भइसक्नु भएको छ। त्यसै गरेर हालसम्म उद्धारगरीको संख्या 13101 जना रहेको छ।
1: प्राधिकरणका अनुसार हालसम्म 973 हेलिकप्टर उडाइएको छ। हवाई उडान 73 प्राधिकरणका अनुसार हालसम्म 973 पटक हेलिकप्टर उडाइएको छ। हवाई उद्धारबाट हालसम्म 3962 जनाको उद्धार गरिएको छ, जसमा 3687 नेपाली र 275 विदेशी नागरिक रहेका छन्। यसैबीच त्रिशुली 3A, त्रिशुली 3B, रसुवागढ़ी, लाङटाङ, चिमिली र अप्पर त्रिशुली 1 कासुङ क्षेत्रमा खोजी जारी छ। चिलिमीमा मड पम्प, जेनेरेटर र वाटर पम्प पुर्याउनुका साथै मिनी स्कावेटर एयर ड्रप गरेर सुरुङ क्षेत्रमा पठाइएको छ। रसुवागढ़ी जलविद्युत आयोजनामा उद्धार टोली पावर हाउस तथा कन्ट्रोल प्वाइन्टसम्म पुगे पनि जटिल भूभागका कारण भारी उपकरण लैजान कठिनाई भइरहेको समेत प्राधिकरणले जनाएको छ। यसपालिको भोटेकोशी बाढ़ीको सिकाई र प्रभावका बारेमा नुवाकोटको देवीघाट स्थितका स्थानीयलाई हामीले सोधेका छौं।
5: देवीघाटको त अधिकांश मानिस सूचना अलि पढी आएको कारणले गर्दा यहाँका धेरै मानिसहरू बाँच्न सफल भएका छन् र हाम्रो यहाँनिर प्रहरी चौकी छ। एकजना अशेष सापले भन्दै गर्दाखेरि यहाँका धेरै मानिसहरू चाहिँ अलिक भाग्न सफल कम्पेरेटिभली बेत्राउतिर त्रिशुली अथवा सोले बजारको तुलनामा यहाँको मान्छेहरू भाग्न सफल भएको छ।
6: सधैँ गङ्गा आयो भने हेर्न जाने चलन थियो, मेरो माथि थियो क्या, अलि माथि थियो, यहाँ गङ्गा आइपिँदैन भनेर हेपी हो, हेपे अनुभव भयो, आफूले हेल्थ केयर गरियो, त्यही हिसाबले हाम्रो मान्छेको धेरै नै क्षति भएको छ के। अब यहाँ आउने ठाउँ होइन भन्ने हो, यसरी आउँछ होला भन्था नि होइन, अनि त्यस्तो भएर क्षति अब मैले मात्रै होइन मेरो छेउ थिएँ, अब मैले भाग्न नि भ्याएँ, त्यति मान्छ र मान्छे धेरै क्षति भएको छ। आश्रमको 5 जना लयो, 4 जनालाई पाखा लाए, हात एकछेल दिएर पछि खोला रहेपछि 5 जना चाहिँ जानु हो बग्नु भयो, अनि 1 जना त्यस्तै अटेर भएर उही नजिकै मन्दिरको नजिकै थिए महिला मान्छे, 60-70 वर्ष भएको थियो होला, सबैले भागौँ भागौँ भन्दा भन्दै खोलो यहाँ आइपुग्छ भने चाहिँ उहाँले नि उहाँलाई अब खोजिराखन् घर खतालिराखन्
5: खोला किनारमा चाहिँ बस्ती चाहिँ बस्दाखेरि जहाँ पनि एक न एक दिन चाहिँ यो अवस्था आउँछ नै भन्ने चाहिँ छम्याइ भयो। 2 वर्ष अगाडि नै हामीले यहाँ रुसी खोलामा जुन आएको थियो त्यसले पनि हामीलाई एउटा मार्गदर्शन चाहिँ देखाइराखेको थियो, सिकाइराखेको थियो। अब त्यसलाई चाहिँ हामीले आत्मसात गरेनौ, त्यसलाई गर्न सक्या भएदेखि त यो अवस्था आउने थिएन होला। यो खोला किनारमा भएको बस्ती नै एउटा झन् बाक्लिँदै गएको अवस्था छ। यो
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा रैथाने बाली भन्दा मिसावट युक्त उत्पादनमा परनिर्भर हुनुपर्ने किसानको बाध्यता
1: सबै सबमा 3 एउटै सबमा 3 परिवारको दावी पहिचानका लागि डीएनए परीक्षणलाई व्यवस्थित बनाइदै उपत्यका बाहिरका जिल्लाबाट दैनिक 35,000 सिलिण्डर काठमाडौँ ल्याइदै लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: विपद जुनसुकै बेला आउन सक्छ।
8: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
9: बाढी पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
10: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
9: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
10: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ।
11: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
9: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
12: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
13: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
12: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
13: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
12: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
13: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
12: बाल विवाह रोकौ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
14: प्याज त फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको गोर्खा पत्रको पहिलो पृष्ठमा देवीघाटलाई थाहा छैन कहाँ सर्नुपर्ने शीर्षकमा लक्ष्मण दर्नालले खबर लेख्नु भएको छ। डरले भागियो र बाँचियो तर सबै थोक गुमाएर घरबार विहीन भएर बाँच्नु पर्दा किन बाँचिएछ भन्ने मनमा लागिरहन्छ। केही पनि छैन, कसरी बाँच्ने? स्थानीयको भनाई उद्धृत गर्दै लेखिएको छ। न्यायका लागि प्रभावकारी जलवायु कूटनीतिक शीर्षकमा अर्को खबर छ भने भित्री पृष्ठमा बाढ़ी प्रभावित क्षेत्रमा खानेपानी आपूर्ति प्राथमिकतामा शीर्षकमा सरोज ढुंगेलले खबर लेख्नु भएको छ। बाढ़ी प्रभावित क्षेत्र नुवाकोट र रसुवामा खानेपानी आपूर्तिमा समस्या आएपछि समाधानमा सम्बद्ध निकाय सक्रिय भएका छन्। बाढ़ीले खानेपानीका मुहान, पाइपलाइन र पानी तान्ने संरचनामा क्षति पुर्याएपछि समस्या आएको छ। बाढ़ीले 8 विद्यालयमा क्षति, 3 शिक्षकको मृत्यु, 6 जना सम्पर्कविहीन शीर्षकमा पनि अर्को खबर प्रकाशित छ। जस्तै भित्रपृष्ठमा उद्धारमै 7 अर्ब भन्दा बढ़ी लाग्ने शीर्षकमा खबर छ भने दैनिक 35,000 सिलिण्डर पठाइँदै शीर्षकमा अर्को खबर छ। काठमाडौँ उपत्यकामा ग्यास अभाव बढ़ेपछि उपत्यका बाहिरका जिल्लाबाट अहिले दैनिक औसत 35,000 सिलिण्डर पठाउन थालिएको उद्योगीहरूले बताएका छन्। कृष्णवीर सहित पृथ्वी राजमार्गका विभिन्न खण्डमा सड़क अवरूद्ध भएपछि ग्यास बुलेट काठमाडौँ पुग्न सम्भव नभएपछि अहिले काठमाडौँ बाहिरबाट सिलिण्डर भरेर पठाउन थालिएको हो। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले काठमाडौँ उपत्यकामा ग्यासको अभावलाई हटाउन उद्योगीले चितौन, मकवानपुर, बारा, पर्सा लगायतका क्षेत्रमा सिलिण्डर भरेर काठमाडौँ पठाउँदै गरेको समेत बताउनु भएको छ।
2: अन्नपूर्ण पोस्ट दैनिकमा बाढ़ीपछि जंगलमा बास शीर्षकमा विकास रौनियारले धादिङबाट लेख्नु भएको खबर छापिएको छ। भटेकोशी नदीमा आएको बाढ़ीले घरबार विहीन बनाएपछि धादिङको गजुरी गाउँपालिका 5 गलौतीका बाढ़ी प्रभावित अहिले जंगलमा त्रिपाल टाँगेर बस्न बाध्य छन्। घर फर्किन सक्ने अवस्था छैन, सुरक्षित वैकल्पिक वा आश्रय स्थल पनि पर्याप्त नभएको उनीहरूको भनाइ छ। दक्षिण कोरियाका विदेश मन्त्री काठमाडौँमा शीर्षकमा अर्को खबर छ। दक्षिण कोरियाका विदेश मन्त्री चो ह्युन तीन दिने औपचारिक भ्रमणका क्रममा हिजो काठमाडौँ आइपुग्नुभयो। विदेश मन्त्री चो भोटेकोशी बाढ़ीमा बेपत्ता कोरियाली नागरिकको खोज तथा उद्धारको प्रगति विवरण बुझ्न, उनीहरूका परिवारजनसँग भेटघाट गर्न र नेपाल सरकारका उच्च अधिकारीहरूसँग सम्वादका लागि नेपाल आएको उल्लेख गरिएको छ। भित्री पन्नामा काठमाडौँ महानगरमै छैन स्थानीय अनुकूल योजना शीर्षकमा खबर छापिएको छ। भोजपुरमा स्क्रब टाइफसको संक्रमण बढ़ेको बारेमा पनि खबरमा उल्लेख गरिएको छ। भक्तिको भव्य उत्सव विराटनगरको राधाकृष्ण रथयात्रा शीर्षकमा तस्वीर सहित किशोर बुढाथोकीले लेख्नु भएको खबर छापिएको छ। हाइड्रो पावरको सूचक सम्हालिँदा लगानीकर्ताहरूलाई राहत शीर्षकमा तुला तिमल सिन्हाले लेख्नु भएको खबर छापिएको छ। सीडीएससीले रोकेको संस्थापक शेयर किनबेचको बाटो खुला भएको पनि उल्लेख गरिएको छ खबरमा। कान्तिपुर दैनिकमा बाढ़ीग्रस्त क्षेत्रका गर्भवती र सुत्केरी जोखिममा शीर्षकमा आर्या चन्दले लेख्नु भएको छ। विस्थापित शिविरमा रहेका गर्भवती र सुत्केरी आमाका लागि सुरक्षित ठाउँ, पर्याप्त पोषण र आपतकालीन स्वास्थ्य सेवा चुनौतीपूर्ण छ। डिजिटल भुक्तानीले राहत मा सहज शीर्षकमा सजना बरालले लेख्नु भएको अर्को खबर पनि छापिएको छ। भित्रीपन्नामा रसुवा गढ़ीमा 93 कर्मचारी श्रमिक परिवारको प्रतीक्षा लम्बिँदै शीर्षकमा होम कार्की र सीमा तामाङले लेख्नु भएको छ भने भोटिकोशी बाढ़ी रसुवा अस्पतालका ती 72 घण्टा शीर्षकमा दया दुधराज र नायक पौडेलले धुन्चेबाट लेख्नु भएको खबर छापिएको छ। भित्री पन्नामा छापिएको अर्को खबर पनि रहेको छ। लाइबेरियामा खोप परीक्षण गरिएका चिम्पाञ्जीको स्वास्थ्य जाँच गरिएको उल्लेख गरिएको छ खबरमा। पर्यटनको मुख्य सिजनमै बुकिङ रद्द हुन थालेपछि सरकारले नेपाल खुला भएको सन्देश दिएको पनि उल्लेख गरिएको छ। संगम प्रसाईले यो खबर लेख्नु भएको हो। मनसून सकिएपछि सेप्टेम्बरदेखि नोभेम्बरसम्म नेपालका आकाश खुला हुन्छन् तर पदयात्राका मार्ग विदेशी पर्यटकले भरिन थाल्छन्। यी तीन महिनामा मात्रै नेपालको वार्षिक विदेशी पर्यटक आगमनको करिब 40% हिस्सा हुने गरेको छ। यही बेला भोटेकोशीको विपद आइपर्दा पर्यटन उद्योगका लागि थप पीड़ादायी बनेको छ। भोटेकोशी बाढ़ीको क्षति 4 खर्ब रहेको प्रारम्भिक अनुमान बारेमा अनिल गिरीले लेख्नु भएको खबर छ भने भाँसिएको 7 दिनपछि कृष्णभीरमा ट्र्याक खोलिएको बारेमा विमल खतिउडाले लेख्नु भएको छ। नयाँ पत्रिका दैनिकमा जलवायु परिवर्तनबाट प्रभावितका लागि हानि नोक्सानी कोषको सन्दर्भमा खबर छापिएको छ। एउटै शवमा 3 परिवारको दावी परेको बारेमा विदुर कठुवालले उदयपुरबाट लेख्नु भएको छ। डीएनए रिपोर्ट नआउँदासम्मको लागि अन्तिम संस्कार गर्न नपाइने उल्लेख गरिएको छ। प्रहरी प्रमुख राजन चापागाईले हालसम्म सम्पर्कविहीन रहेका कटारीका मोहन बहादुर सार्कीको शव फेला परेको भन्ने उल्लेख गर्नुभयो तर अन्य परिवारले पनि दावी गरेकाले डीएनए परीक्षणमा पठाइएको पनि उहाँले बताउनु भएको छ। रसुवा बाढ़ीपछि विदेशबाट के आयो सहयोग शीर्षकमा परशुराम काफेले लेख्नु भएको छ। भटेकोशी बाढ़ी र 15 महाधिवेशन कार्यतालिकाको समीक्षा गर्नका लागि नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बोलाइएको बारेमा पनि खबर छापिएको छ। भित्री पन्नामा यूटीएलको लाइसेन्स नवीकरण गर्ने म्याद सकियो, 31 अर्ब तिर्न बाँकी शीर्षकमा खबर छ। वैकल्पिक मार्गबाट उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन लागि बारेमा पनि खबर छापिएको छ। र आर्थिक कारोबार दैनिकमा रसुवामा 41 किलोमिटर सड़क र 8 जलविद्युत आयोजना पूर्ण क्षतिग्रस्त भएको बारेमा खबर छापिएको छ। अनि आलोपालो हटाएपछि प्याराग्लाइडिङ उडानको शुल्क 37% घटेको बारेमा पनि दिनानाथ बरालले पोखराबाट लेख्नु भएको छ। व्यवसायीहरूबीच अस्वस्थ प्रतिस्पर्धाले सुरक्षामा प्रश्न उठेको पनि खबरमा उल्लेख छ।
12: साझा खबरमा अब विदेशका खबर। अमेरिकामा यस वर्ष दादुरा रोगको पुष्टि भएका संक्रमितको संख्या 3000 नाघेको छ। अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार देशभर 3134 जनामा दादुरा पुष्टि भएको हो। यो संख्या सन् 2025 भरि रिपोर्ट भएका 2289 संक्रमित भन्दा निकै बढ़ी हो। केन्द्रका अनुसार सन् 1991 पछि अमेरिकामा एकै वर्षमा देखिएको यो सबैभन्दा उच्च दादुरा संक्रमण रहेको बताइएको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी 3 दिनसम्म युक्रेनमाथि आक्रमण नगर्न निर्देशन दिनुभएको छ। यसबीचमा अमेरिकी अधिकारीहरूसँग छलफल भइरहने समेत बताइएको छ। पुटिन र अमेरिकी अधिकारीहरूसँगको छलफलपछि मात्रै निर्णय लिन सकिने अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिकी अधिकारीहरू मस्को पुगेका छन् र मध्य पूर्व युद्धको कारण इराकमा पेट्रोल आपूर्ति घटेको छ। पछिल्लो समयमा क्षेत्रीय शत्रुता बढ़दै जाँदा बगदाद र अन्य प्रान्तहरूमा सरकारद्वारा संचालित ईन्धन
1: स्टेशनहरू बाहिर लामो लाइनहरू लागेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
2: साझा खबरमा अब खेल खबर। लगातार दुई खेल जितेको नेपाल एसीसी प्रिमियर कप 2026को तेस्रो खेलमा आज साउदी अरेबिया विरूद्ध खेल्दैछ। मलेसियाको क्वालालम्पुर स्थित बायोमास मैदानमा हुने खेलमा जित निकाले नेपालले सेमी फाइनल खेल्ने एक खेल अघि नै निश्चित हुनेछ। समूह एमा लगातार दुई खेल जितेको नेपाल शीर्ष स्थानमा छ। यदि साउदीलाई पराजित गरेको अवस्थामा नेपाल शीर्ष स्थानमा रहँदै एक खेल अघि नै सेमी फाइनलमा पुग्नेछ। सगरमाथा स्म्यासर्सले नेपाल भलिबल लीग एनभीएलमा खप्तट फाल्कन्स सुदूरपश्चिमलाई सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो जीत हात पारेको छ। त्रिपुरेश्वर स्थित दशरथ रंगशाला कवर्ड हलमा भएको खेलमा सगरमाथाले खप्तट फाल्कन्सलाई 3-0 सेटमा हराउन सफल भयो। संयुक्त अरब इमिरेट्स यूएईमा जीसीडी नेपाली प्रिमियर लीग यूएईको पहिलो संस्करण हुने भएको छ। आगामी सेप्टेम्बर 5 देखि 26 तारीकसम्म चल्ने प्रतियोगिताका सम्पूर्ण खेलहरू शारजहाँको अल बताह स्थित फरहान क्रिकेट मैदानमा सञ्चालन हुनेछन्। र किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरेले पुनः एकपटक ऐतिहासिक सफलता हात पार्नु भएको छ। जापानको नागोया शहरको करिया हलमा सम्पन्न हिट किक बक्सिङ 59 अन्तर्राष्ट्रिय खेलकुदमा फ्रान्सका प्रतिस्पर्धी माथन चोई नार्डलाई नकआउटमा पराजित गर्दै नयाँ इतिहास कायम गर्न सफल हुनुभएको हो।
1: मार्सी धानका लागि जुम्ला चर्चित, तर किसानहरू भने खाद्यको चामल खरिदका लागि तछार मछार। रिपोर्ट कार्टुन लगायतका सामग्री माग्ने छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
16: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एकछेउ भएर हेर्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होसिया गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौ। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौ र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
17: जानकी गाउँपालिका 1 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
18: टिकापुर नगरपालिका 8 नम्बर 5 का स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौ। सर्प देखेपछि नजिस्क्याऊ, आफ्नो घर वरिपरि सफा राखौ, सर्पको टोकाईबाट आफू पनि बचौ र अरूलाई पनि बचाऊ।
19: टिकापुर नगरपालिका 8 नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
20: नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
21: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
22: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
23: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क हो, डिस हो, खुशीको कनेक्शन। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
1: साझा खबरमा अब मार्से धानको किल्लामा खाद्यको चामलको वर्षस्व शीर्षकको प्रसंग। कर्णाली प्रदेशको जुम्ला मार्से चामलका लागि प्रख्यात छ। असोज महिनामा फल्ने यो बालीको अहिले देश विदेशमा पनि उत्तिकै चर्चा छ। तर वर्षेनी मानो रोपेर मुरी फलाउने जुम्ली किसानलाई त्यो चामल वर्षभरि खान पुग्दैन। नजिकै रहेको जुम्ला बजारमा खाद्य कार्यालयबाट बिक्री हुने चामलको माग बढ़ेको छ।
2: जुम्लाको चन्दननाथ नगरपालिका औडा नम्बर दुईकी नानीकली भण्डारी कार्यालय समयमै खाद्य व्यवस्था तथा व्यापार कम्पनी कार्यालय जुम्लामा पुग्नुभयो। खाद्य कार्यालयमा सस्तो मूल्यको चामल किन्न पाउँदा उहाँ हर्षित हुनुहुन्छ। एकातिर जुम्ला मार्सी चामलले प्रख्यात जिल्ला मानिन्छ, तर वर्षभरि खान पुग्दैन। खेतीपाती गरे पनि सोचे जतिको उत्पादन हुँदैन। खाद्य कार्यालयबाट केही सस्तोमा पाइने भएकाले जुम्लाका नागरिकहरू मार्सी बाहेकको चामल लिन आउने गरेका छन्। जुम्लाको गोठीचौर गाउँपालिका वडा नम्बर चारका स्थानीय गंगादेवी पाण्डे अधिकारी, बजारको मूल्य भन्दा सहुलियतमा चामल पाउने भएपछि जुम्लामा खाद्य कार्यालय प्रति उपभोक्ताको निर्भरता बढ़ेको छ। तर बढ़दो मागलाई धान्न पर्याप्त मौजात र नियमित आपूर्ति सुनिश्चित गर्नुपर्ने स्थानीयको माग छ। अर्का स्थानीय रीता थापा, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालय जुम्लामा अहिले 8 प्रकारका चामल बिक्री भइरहेको छ। प्रति बोरा 1,400 देखि 2,175 रूपियाँसम्मका चामल छन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाका कार्यालय प्रमुख मनोज जोशी,
3: अब अहिले सेवा गराएको चाप एकदमै अत्याधिक बढेको छ। दुवै गोदामबाट हामीले डिस्ट्रिब्युट गरेर आएर अलिक कम जस्तो एभरेजमा 100+ जना मान्छेहरू आइराख्नु भएको छ। अहिले दैनिक लगभग हाम्रो 3-4 लाखसम्मको कारोबार भइरहेको छ अहिले, होइन? नयाँ मान्छेहरू पनि आइराख्नु भएको छ, कहिले नआएको मान्छेहरू पनि खाद्य कहाँ भनेर सोध्दै पनि आइराख्नु भएको छ।
2: जुम्लामा दैनिक 80 देखि 100 जनासम्म अनुदानको चामल लिन आउने गरेका छन्। शाखा कार्यालय जुम्लामा अहिले 1,700 क्विन्टल चामल मौजात छ। अरू ढुवानी प्रक्रिया भई चामल आउने क्रम जारी रहेको खाद्यको भनाइ छ। खड्क सुनार, सीआईएन रेडियो मुगु, मुगु गमगडी।
1: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
4: बढ़ेको सिपारीको आज 12 दिन सकुशल उद्धार हुने क्रम बढ़दै जलविद्युतका सुरुङभित्रको खोजी कार्यमा तीव्रता। बाढ़ीग्रस्त क्षेत्रमा गर्भवती र सुत्केरी जोखिममा।
1: पर्यटनको मुख्य सिजनमै बुकिङ रद्द हुन थालेपछि व्यवसायी चिन्तित। भोटीकोशी बाढ़ीको क्षति 4 खर्ब रहेको प्रारम्भिक अनुमान। भाँसिएको 7 दिनपछि कृष्ण भीरमा खोलियो ट्र्याक।
4: एकै शवमा 3 परिवारको दावी। पहिचानका लागि डीएनए परीक्षणलाई व्यवस्थित बनाइँदै उपत्यका बाहिरका जिल्लाबाट दैनिक 35,000 सिलिण्डर काठमाडौँ ल्याइँदै।
1: अमेरिकामा दादुरा संक्रमण तीव्र। संक्रमितको संख्या 3,000 नाघ्यो। केही दिन युक्रेनमाथि आक्रमण नगर्न रूसी राष्ट्रपतिको निर्देशन। इराकमा पेट्रोल आपूर्ति घट।
4: र नेपाल भलिबल लीगमा सगरमाथाको लगातार दोस्रो जीत। यूएमा जीसीडी नेपाली प्रिमियर लीगको आयोजना हुने। नेपाली युवा बक्सर अविरल घिमिरे विश्व च्याम्पियन।
1: साझा खबरको अन्त्यमा कार्टुन। कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रबिन साइमीले बनाउनु भएको कार्टुन लिएका छौं। रबिनले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो समयमा भोटीकोशी र त्रिशुली क्षेत्रमा आएको बाढ़ी र यो बाढ़ी आउनुमा शक्ति राष्ट्रहरूको कार्बन उत्सर्जन महत्वपूर्ण रहेको भन्दै नेपाल सरकारले अन्तर्राष्ट्रिय मंचमा त्यो कुरा उठाउने चर्चाहरू पनि भइरहेका छन्। संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री पनि जाने तयारी चलिरहेको छ। यहाँ एउटा ठूलो पहिरो जाँदै गरेको जस्तो एउटा कुनै भूगोल देखाइएको छ, जहाँ कार्बन उत्सर्जन लेखिएको एउटा त्रिशूल छ। त्रिशूललाई त्यहाँ सिधै प्रहार गरेपछि त्यो त्रिशूल निकाल्दा त्यहाँ बाढ़ी आएको जस्तो देखिन्छ। माथिपट्टि एउटा हातले त्यहाँ प्रहार गर्न खोजिएको छ र हातमा शक्ति राष्ट्र लेखिएको छ। जहाँ बाढ़ी आएको छ त्यो बाढ़ी आएको क्षेत्रभित्रबाट एकजना व्यक्ति भने चिच्याई राखेको जस्तो देखिन्छ। माथि चाहिँ यस्तो लेखिएको छ, हाम्रो गल्ती के थियो र यो त्रिशुली।
4: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
5: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएम को बिहान 6:30 बजे खोज खबर में यहां स्वागत छ। खोज खबर ईश्वर साउत को नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 MHz का साथ ही अनलाइन में www.tikapurfm.org मोबाइल एप साम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। केही दिनदेखि कर्णाली नदीमा जल सतह बढ्दै तर हिजोको तुलनामा भने आज जल सतह घट्यो। देशभर मनसुनी वायुको प्रभाव कायमै, आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन नागरिकलाई मौसमविदको आग्रह। सामुदायिक वनलाई राम्रो बनाउन दिगो वन व्यवस्थापन गरिनुपर्ने, सीटीबीटीमा सुधारको माग गर्दै देशभरका विद्यार्थीहरू आन्दोलित। र भोटेकोशी बाढ़ीबाट 7,500 घरदूरी प्रभावित। अब खोज खबर विस्तारमा। कर्णाली नदीमा जलसतह बढ़दै गएको छ। पछिल्लो तीन दिन यता नदीको जलसतह 8 मिटर भन्दा माथि गइरहेको छ। आज बिहान अहिले 6:30 बजेमा जलसतह 8 मिटर 40 सेन्टिमिटर पुगेको छ। यो हिजो दिउँसोको तुलनामा भने घटेको छ। हिजो दिउँसो 4:40 बजेमा जलसतह 8 मिटर 95 सेन्टिमिटर पुगेको थियो। जल तथा मौसम विज्ञान विभाग बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार चिसापानी स्थित कर्णाली नदीमा बाढ़ीको तह 10 मिटर पुग्नुलाई चेतावनी तह र 10 मिटर 80 सेन्टिमिटर पुग्नलाई खतराको तह मानिन्छ। हाल देशभर मनसुनिक वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ। अहिले देशभर साधारणतया बादल लागेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भूभागका केही स्थानमा तथा पहाड़ी भूभागका धेरै स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना पनि छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा, कोशी, बागमती र गण्डकी प्रदेशका तराईका भूभागका केही स्थानमा तथा मध्य प्रदेशको थोरै स्थानमा मेघगर्जन सहित मध्यम वर्षाको सम्भावना छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति पनि कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना पनि रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना पनि छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभाग तथा कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन पनि मौसमविदले नागरिकलाई आग्रह गरेका छन्। यही भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा गएको बाढ़ीबाट सो क्षेत्रमा 7,500 घरदूरी प्रभावित देखिएको छ। दूरत क्षति र आवश्यकता मूल्यांकन अन्तर्गत गरिएको प्रारम्भिक मूल्यांकन अनुसार करिब 7,570 घरदूरी प्रभावित भई करिब 32,933 जना प्रभावित भएका सरकारले जनाएको छ। यसै गरी 48 वटा सरकारी कार्यालय प्रभावित भएका, 55 किलोमिटर सड़क, 37 वटा मोटर चल्ने पुल तथा 38 वटा झुलुङ्गे पुलमा क्षति पुगेको सरकारले भोटेकोशी सम्बन्धी अध्यावधिक गरेको विवरणमा उल्लेख छ। त्यस्तै करिब 1,806 हेक्टर कृषि भूमि, 13 वटा जलविद्युत आयोजना, एउटा सूर्य ऊर्जा आयोजना तथा 2 वटा प्रसारण लाइनमा पनि क्षति पुगेको छ। मूल्यांकन अनुसार 783 मेगावाट जलविद्युत उत्पादन क्षमता प्रभावित भएको छ। हालसम्म 13,098 जनाको उद्धार गरिएको छ भने त्यसमा 300 भन्दा बढ़ी विदेशी नागरिक रहेका छन्। अपर त्रिशुली 3A सुरूङबाट 82 नेपाली नागरिक र अपर त्रिशुली ए सुरूङबाट हिजो 1 चिनिया नागरिक तथा बेत्रावती स्थित एउटा घरबाट 1 नेपाली नागरिकको जीवितै उद्धार गरिएको छ। करिब 5,000 जना अझै बेपत्ता रहेका छन् भने त्यसमा 35 देशका करिब 600 जना विदेशी नागरिक रहेका मन्त्रालयले जनाएको छ। प्रभावित क्षेत्रमा हालसम्म 1,344 वटा शव बरामद गरिएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल पूर्ण रूपमा परिचालित छन्। साथै विपद व्यवस्थापन सम्बन्धी निकाय प्रदेश तथा स्थानीय तह र अन्य सम्बन्धित निकाय पनि परिचालित भएका सरकारले जनाएको छ। प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम परिषद सीटीबीटीमा सुधारको माग गर्दै विद्यार्थीहरूले हिजोदेखि देशव्यापी आन्दोलन शुरू गरेका छन्। आन्दोलन अन्तर्गत टीकापुरका विद्यार्थीहरूले खड़ग चोकमा प्रदर्शन गरेका छन्। विद्यार्थीहरूले सीटीबीटीको परीक्षण नतिजा शिक्षण प्रणाली तथा कलेजको अनुगमन लगायत समग्र शैक्षिक व्यवस्था सुधार गर्नुपर्ने माग गरेका छन्। आन्दोलनरत विद्यार्थीहरूका मुख्य मागहरूमा मर्यादित र व्यावहारिक परीक्षा प्रणाली लागू गर्नुपर्ने, सेमेस्टर तथा वार्षिक परीक्षा निर्धारित समयमा सञ्चालन गरिनुपर्ने र परीक्षा सकिएको एक महिनाभित्र नतिजा प्रकाशन गर्नुपर्ने रहेका छन्। त्यस्तै ब्याक लागेको परीक्षा एक महिनाभित्र सञ्चालन गर्नुपर्ने, पटक पटक विद्यार्थीलाई ब्याक लाग्ने समस्या रोकथाम गर्नुपर्ने, गुणस्तरीय तथा सीयुक्त शिक्षा प्रदान गर्नुपर्ने, अयोग्य शिक्षकलाई परिवर्तन गर्नुपर्ने विद्यार्थीहरूको माग छ। विद्यार्थीहरूले नियमित प्र्याक्टिकलको व्यवस्था गर्नुपर्ने, समयमा सही सूचना प्रकाशन गर्नुपर्ने तथा परीक्षामा विद्यार्थीले दिएको उत्तर पुस्तिका निष्पक्ष सही र सम्मानजनक ढंगले जाँच गर्नुपर्ने बताएका छन्। त्यसै गरी इन्टर्नशीपलाई अनिवार्य तथा प्रभावकारी बनाउनुपर्ने, कलेजहरूमा उचित अनुगमन गर्नुपर्ने लगायतका माग पनि विद्यार्थीहरूले अघि सारेका छन्। विद्यार्थीहरूले डिप्लोमा तहलाई प्लस टू सरह मान्ने हो भने समान व्यवहार र समान अवसर दिनुपर्ने माग समेत उठाउँदै आएका छन्। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको स्पष्ट नीति र निजी क्षेत्रको लगानी मार्फत सुदूरपश्चिमलाई समृद्ध प्रदेशका रूपमा विकास गर्नुपर्ने बताउनु भएको छ। धनगढ़ीमा आयोजित निजी क्षेत्र र प्रदेश सरकारबीच बजेट सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले औद्योगिक क्षेत्रको विकास र रोजगारी सृजनालाई प्रदेश सरकारले आगामी बजेटमा प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने बताउनु भएको छ। मुख्यमन्त्री भट्टले प्रदेशको रातो किताब रकम वितरण गर्ने पुलिन्दा नभई प्रदेशको समृद्धिको मार्गचित्र बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो। मुख्यमन्त्री भट्टले सुशासनमा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै प्रदेशमा रहेका व्यथिति र अनियमितता नियन्त्रण गर्न सरकार निर्मम भएर अगाडि बढ़ने बताउनुभयो। व्यथितिका विषयमा कुनै पनि सम्झौता नगर्ने स्पष्ट गर्दै उहाँले सुदूरपश्चिमको विकास र रूपान्तरणका लागि पनि सबै पक्ष गम्भीर भएर एकताबद्ध रूपमा अगाडि बढ़नुपर्नेमा जोड़ दिनुभयो। खोज खबरमा सामुदायिक वनलाई राम्रो बनाउन दिगो वन व्यवस्थापन गरिनुपर्ने लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: टीकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
2: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
3: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
4: होइन चाइनेजो माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ तलाई?
3: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
4: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
5: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
6: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।
7: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयके अनुरोध।
8: जानकी गाउँपालिका 3 नम्बर वाडावासी दादु भैया दिदी बहिनी हुक्रे सड़कके किनारमे पशु चौपाया नै बाँधेबी, सड़क किनारमे मल वस्तु नै कुरा देबी, साथै सड़क किनारमा पशु चौपाया बाँधके ढुङ्गा बालुवा गिट्टी मल कुराके दुर्घटना हुइले से एकर जिम्मेवारी स्वयं व्यक्ति हुक्रा लेह पर्न बा।
7: जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालय लाइकपुर।
9: महिलाहरूको महान चाड हरितालिका तीज 2083 को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
10: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
9: अरेल्ला सुन चाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि संचालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।

0: विश्रामपछि खुशखबरमा स्वागत छ। अब बाँकी खबर। सरकारले जोखिममुक्त स्थानको बसोबास सार्ने गरी कानून बनाउनु भएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा जोखिममुक्त स्थानको बस्ती सार्ने सम्बन्धी प्रावधान राखिएको छ। नदी किनार, ताल तलैयाको किनार, राष्ट्रिय निकुञ्ज, आरक्षित वन क्षेत्र, सड़कको मापदण्ड भित्र वा अन्य जोखिममुक्त स्थानमा बसोबास गरिरहेका भूमिहीन दलित वा भूमिहीन सुकुम्बासीहरूलाई अन्यत्र बसोबासको व्यवस्था मिलाउनु पर्नेछ प्रस्तावित विधेयकमा उल्लेख गरिएको छ। यो काम प्रस्तावित विधेयक ऐनमा रूपान्तरित भएपछि हुनेछ। तयार विधेयक विधान अनुसार ऐन अनुसार सर्वसाधारणको राय लिन सार्वजनिक गरिएको छ। यस्तै यो विधेयक अनुसार भूमि प्रशासन सेवालाई स्थानीय तहमा विस्तार हुनेछ। रजिस्ट्रेशन लगायतका काम स्थानीय तहबाट सम्पादन गर्दा सेवाग्राहीको समय र खर्च बचत हुने तथा सेवा प्रवाहमा सजगता आउने सरकारको विश्वास छ। प्रस्तुत विधेयकमा जग्गा नापजाँच ऐन 2019, भूमि सम्बन्धी ऐन 2021, गुठी संस्थान ऐन 2033, मालपोत ऐन 2034 र भू उपयोग ऐन 2076 संशोधन गर्ने व्यवस्था छ। विधेयक अनुसार दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि नेपाल सरकारले केन्द्र र जिल्ला तहमा समिति वा कार्यदल गठन गर्न सक्नेछ। समिति वा कार्यदलले जग्गा उपलब्ध गराउने प्रयोजनका लागि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान गरी लगत लिने, जग्गा पहिचान गर्ने, स्थलगत अध्ययन गरी जग्गाको लगत लिने र प्रमाण संकलन गर्ने गरी जग्गा उपलब्ध गराउन सक्नेछ भनेर उल्लेख गरेको छ। नेपालमा भएका सामुदायिक वनलाई दिगोवन व्यवस्थापनमा लैजानुपर्ने आवाजहरू उठिरहेका छन्। यस विषयमा सामुदायिक वन उपभोक्ता महासंघले पनि पैरवी गरिरहेको बताएको छ। यसै विषयमा मैले यो दिगोवन व्यवस्थापन भनेको के हो र यसलाई कसरी गर्न सकिन्छ भनी सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य दीर्घबहादुर तिरुवालाई सोधेको छु।
1: दिगोवन व्यवस्था भनेको के हो भने सामुदायिक वनभित्र रहेका ढला पडा सडा कडा खडा सुक्खा काट्न दिएको छैन। तपाईँको वनमा कार्ययोजनामा भएको जस्तै कार्ययोजना कसैको 2000 क्युफिट होला, कसैको 100 क्युफिट होला, कसैको 500, त्यो भन्दा माथि काट्न मिल्दैन। दिगोवन व्यवस्था भनेको के हो भने बुढा रुखहरू जो काम लाग्दैन त्यसलाई काट्नु पर्यो, ढलेर जो सडिल्ला छ त्यसलाई काट्नु पर्यो, जो सुकेर एकदम परिपूर्ण भएको छ अब त्यो कामै लाग्दैन, न सरकारलाई फाइदा छ न हामीलाई फाइदा छ उपभोक्तालाई, त्यसलाई काट्न पाउनु पर्यो। त्यो व्यवस्थित गर्नको लागि के भने उता सामुदायिक वनको पनि आमदानी हुने, उ चाहिँ नेपाल सरकारमा कर पनि जाने। अहिले नेपाल सरकारलाई हामीले खैरमा जो विदेशी जो खैरमा टेन्डर हुन्छ त्यसमा 25% कर दिन्छौँ, त्यो काट्न पाएन भने के हुन्छ, न हामी कहाँ फाइदा हुन्छ, काठ सडेर जान्छ। त्यसरी दिगोवन व्यवस्थापन भनेको त्यही हो र दिगोवन व्यवस्थापन हुनुपर्छ भन्ने उपभोक्ता महासंघले छलफल गरेको छ र यो हुनुपर्छ भन्नेको मान पनि छ।
2: यसमा चाहिँ अब पुरानो काटिसकेपछि त जंगल सकिँदै जाला, अनि त्यसमा चाहिँ नयाँ बिरुवा लगाउने भन्ने के छ?
1: होइन, पुरानो रुख भनेको सुकेका जो कामै लाग्दैन, खालि कामै लागेका छन् ती रुखहरू मात्रै काट्ने भनेको, जो काम नयाँ बिरुवा रोप्दै जाने, नयाँ बिरुवा प्रत्येक सामुदायिक वनको नियत 2-3 किलोमिटरमा सबडिभिजन कार्यालय डिभिजन कार्यालयमा प्रत्येक वर्ष बिर्सारुन्छन्। त्यहाँबाट हाम्रो सानो वन छ र हामी प्रत्येक वर्ष 3000 बिरुवा रोप्छौँ भने अरू वनले कति रोप्दो? कोही कोही बिरुवा त आफै पनि त्यहाँ पनि उम्रन्छन्, बिरुवा उमार्नेमा दुःख छैन। तर जो सामुदायिक वनले लाभ पाउनुपर्ने, उपभोक्ताले लाभ पाउनुपर्ने, जो नेपाल सरकारले फाइदा उठाउनु त्यो भइरहेको छैन, त्यसको लागि सामुदायिक महासंघको मेन उद्देश्य पनि दिगोवन व्यवस्थापन गरौँ। बीचमा वैज्ञानिक बनाएको थियो, वैज्ञानिक भनेको अलि अप्ठ्यारो महसुस हो, त्यसमा अलि अप्ठ्यारो भएको हुँदा हाम्रो माग के भने दिगोवन व्यवस्थापन गरौँ। नेपालमा कुनै जंगल यस्ता छन् कि अब त्यो कार्ययोजनामा 2000 क्युफिट हुने रुख चाहिँ 50-20 हजार हुने, त्यो सडेर जाने, त्यसैले पनि त्यो अब वैज्ञानिक भन्नुहुँदा दिगोवन नै उचित मानेर हामीले त्यो त्यसको पैरवी गरेर त्यो उपभोक्ता महासंघले नै गरे कुरा हो, त्यो दिगोवन व्यवस्थापन गरौं, सुका ढला सडा गला सब निकालौं, त्यो काट्न त्यो व्यवस्थित गर्न पाए त कमसेकम नेपाल सरकारलाई त फाइदा हुँदो। त्यसैले अब सामुदायिक वनलाई अहिले सबैले पाउन् भन्ने इच्छा,
2: काम गर्ने सिलसिला चाहिँ सहज त छैन भन्नुभयो होइन? अब हुन त काम गर्न चाहिँ सहज कहाँ हुन्छ र अब के भइदिएको भए अझै राम्रो हुन्थ्यो, सहज हुन्थ्यो, सामुदायिक वनलाई राम्रो बनाउन सक्थ्यो।
1: सामुदायिक वनलाई राम्रो हुनको लागि उपभोक्ताको जिम्मेवारी सामुदायिक वनलाई नै वन सुम्पिनु पर्थ्यो। सबै नेपाल सरकारले चलाउने काम सबै उपभोक्ताले गर्ने, काम कार्य समितिले गर्ने, उपभोक्ताले गर्ने, अनि आदेश चाहिँ सबै त सरकारको मान्नुपर्ने। अलि अप्ठ्यारो के भयो भने जस्तै हामीले एउटा दाउरा बेच्न पनि उहाँसित पर्मिसन दिनुपर्ने के, यो हुनु भएन, यो नभइदिए भए बरु आउनुहोस् खाता हेर्नुहोस् चेक गर्नुहोस् उहाँलाई अधिकार हामी त्यो पनि छौँ। खाताभन्दा पनि कस्तो भने उहाँले बरु कसरी अब गैर जिम्मेवार तरिकाले काठ बेचाएको छ भने छोप्नु पर्यो, हामी जेल जान तयार छौँ। तर दाउरा हाम्रो संरक्षण हामी गर्ने, काठ हाम्रो संरक्षण हामी गर्ने, बेच्दाखेरि उहाँलाई नबेलाएर उहाँले नबेर न बेच्न पाउने न काट्न पाउने, यो चाहिँ अलि झन्झटिलो छ। यो हामीले संरक्षण गरेको वन हामीले काट्न पाइदिए भए, हामीले एकदम ढुक्क भएर बेच्न पाइदिए भए राम्रो हुन्थ्यो भन्ने म छु। सबै कुराको पर्मिसन दिनुपर्ने, कटानी जाँदाखेरि अब त्यो छपान गर्दा उहाँहरू, कटान गर्दा उहाँहरू, गाडी गद्दी गर्दा उहाँहरू, बेच्दा फेरि उहाँहरू, फेरि त्यो एकजना उहाँको कुन चाहिँ काम उहाँको एकजना प्रतिनिधि हुनै पर्ने, यो अलिक गाह्रो भन्छ, यो अलिक गाह्रो छ कि। सबै हामीले हेर्ने, अब सबै जिम्मेवारी चाहिँ उहाँलाई दिएको छ।
2: वनको संरक्षण गर्ने, वनलाई बनाउने भनेको उपभोक्ता,
1: उपभोक्ता अनि बेच्न, त्यो काट्न, आदेश ल्याउन सबै उहाँले नदाउँछौँ, केही पनि हुँदैन।
2: अनि यदि यसरी तपाईँले भने जसरी नै खुल्ला छोडिदिने हो भने कसैले चाहिँ सबै तरिकाले उसरी काट्दै बनहरू सक्दै गएपछि के
1: होइन, त्यति त त्यो राम्रो होइन, त्यसरी त हुँदैन। एउटा त्यो कार्य समिति भनेको जिम्मेवार हो नि त, कुनै पनि संस्थाको पदाधिकारी भनेको जिम्मेवार हुन्छ। अहिले पनि अब मान्छेहरूका पत्र आएका हुन्छन्, सर उहाँलाई दाउरा दिँदैछ भने फोन गर्ने, अब यो अलिक झन्झटिलो छ कि। हाम्रो त्यो अध्यक्ष पदको भ्याल्यु भएन कि, सानो अब एउटा आग लागि भएको छ, अब उहाँको निवेदन चाहिन्छ, ल उहाँले दिएपछि फरक पर्दैन। बिचाराले वन पालेको छ, उसको घर चलेको छ, त्यसको चारवटा खुट्टा दिन आउने थिए, हामीले निर्णय गर्दा पनि सब मान्य हुँदैन, उसलाई सोध्नुपर्ने, उसले दिँदैन भने उसले दिन पाउनु पनि सकियो, अनि त्यो वन संरक्षण गरेर के फाइदा।
0: खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
3: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हार्दिक सुनचाली पसलमा छक्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। हार्दिक सुन चाँदी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहु, सम्पर्क नम्बर 9848421974।
4: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टीकापुरमा।
5: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
4: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
5: महिनाको महिनावारी गडबडीको समस्या,
4: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
5: पेट सम्बन्धी सम्पूर्ण समस्या,
4: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
5: ईसीजी सेवा,
4: डिजिटल एक्सरे सेवा
5: र प्रयोगशाला ल्याब सेवा।
4: फोन नम्बर 9844827359 र 9848423059। सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड टिकापुर, जालपादेवी मन्दिर नजिकै,

0: दूसरे पार्ट जाना पड़ना हो, देर नहीं लगते थे, सुनो पड़ना हो, बैठ पड़ना हो ना, ये जाओ सुनो संग संग गाओ कच्ची गाँव हूँ।
1: मोर नाम रीता चौधरी हो, सर जाना की आठ बज रहे हैं, तीसरे भात खाई उठली, दूसरा दिन भर भूखा रही था, संध्या के पिका गिली, दूसरा आके कहर ली, फल फूल खैली, दूसरा देहन के खे अंगूठी उठ के कहर करना, पांच प्रकार के, छह प्रकार के, सात प्रकार के पीना, गुडी गुडा फुलौरी सब पकैली, दूसरा गैली फिर टीका टीका के पोहाई गिली, पोहा के आके फरहार कर ली, फरहार करके दूसरा अग्रासन भी है, अपन अपन आज के चलन अपन लहर जीवो, केको चलन अपन सेकेंड के घर जीवो।
2: मोर नाम बसंती नंगौरा थारू हो, जानकी गाँव पालिका पांच अमौरा, एकदम भव्य रूप से मनाली हमारे जोन जानकी पांच अमौरा में असो मंदिर के स्थापना हुई उठा में हमारे असो अष्टम चाहे बनाई रही, रात के चाहे हमारे कीर्तन स्वर के हमारे गाँव समाज संपूर्ण से हमारे मिल के रहे कीर्तन करके नहीं अने गाँव के पुखरी गाना गा के थे हमारे अष्टम जी मनाई।
3: यसै जनावरसँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। केही दिनदेखि कर्णाली नदीमा जल सतह बढ़दै तर हिजोको तुलनामा भने आज जल सतह घट्यो। देशभर मनसुनी वायुको प्रभाव कायमै, आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन नागरिकलाई मौसमविदको आग्रह। सामुदायिक वनलाई राम्रो बनाउन दिगो वन व्यवस्थापन गरिनुपर्ने, सेटिभिटीमा सुधारको माग गर्दै देशभर विद्यार्थीहरू आन्दोलित। बढेको ती बाढीबाट 7,500 घरधुरी प्रभावित। अहिलेलाई खोज खबर यति नै। प्राविधिक मित्र दिपेन्द्र भट्टराईलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउद विदा हुन्छु। सामुदायिक रेडियो टीका प्रोग्राम सुन्दै गर्नुहोला। नमस्कार।
4: कस्तो गनाएको, इनका सन्तानले टोइलेट गनाएरै मार्ने भए, फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
5: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
4: कता छ त त्यो?
5: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
4: फोन नम्बर कति हो भाइ?
5: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98-65-69-20-26।
4: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98-56-92-0-26।
6: झरी र बाढ़ीको मौसममा ओभानो ठाउँ खोज्दै सर्पहरू जमिन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाको हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पूरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने कम्बोट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने, बेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
3: टिकापुर नगरपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
7: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा एक नम्बर सुनबाट निर्मित माइली तिलरी, छड्के तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
8: दुर्गा ज्वेलर्स, बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर कैलाली, सञ्चालक देव बहादुर सुनार, सम्पर्क नम्बर 98-68-40-16-7।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

श्रोतावृन्द नमस्कार, सामुदायिक रेडियो टीकापुर एफएमको प्रभातीय प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल भदौ महिनाको 21 गते आइतबार, तदनुसार सेप्टेम्बर 6 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टीकापुर र आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौ। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मी प्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि हुनेहरूको लागि तपाईँको कार्य समितिमा सुधार हुनेछ। पूरा गर्न नसक्ने वाचा नगरौं, समाजमा मान सम्मान बढ्नेछ। वृष राशि हुनेहरूको लागि कार्यक्षेत्रमा व्यवधान आउन सक्छ। अधिकारीहरूसँग वैमनस्यता बढ्न सक्छ, विचार गर्नुहोला। मिथुन राशि हुनेहरूको लागि प्रतिकूल समय अनुकूल बन्दै जानेछ। कार्यक्षेत्रमा राम्रो सद्भाव पाइनेछ। कर्कट राशि हुनेहरूको लागि तपाईँको इच्छाको मान राखिनेछ। कार्यक्षेत्रमा सफलता मिल्नेछ। सिंह राशि हुनेहरूको लागि शुभचिन्तकहरूको सहयोगले रोकिएको कार्य सम्पादन हुनेछ। जीविकोपार्जनको क्षेत्रमा नयाँ परिवर्तन ल्याउन सकिनेछ। कन्या राशि हुनेहरूको लागि कार्यक्षेत्रमा पराक्रममा वृद्धि हुनेछ भने विभिन्न प्रकारको चुनौतीको सामना गर्दा चोटको सम्भावना समेत रहेको छ, सचेत रहनुहोला। तुला राशि हुनेहरूको लागि आफन्तहरूसँग बसेर भविष्यको लागि दीर्घकालीन योजनाहरू बन्नेछन्। उच्च पदस्थ व्यक्तिसँग भेटघाट हुनेछ। वृष राशि हुनेहरूको लागि लामो समयदेखि रोकिएको काम सम्पादन हुनेछ र मान प्रतिष्ठामा वृद्धि हुनेछ। धनुराशि हुनेहरूको लागि मनमा नैतिक र कर्तव्य भाव उत्पन्न हुनेछ। नयाँ नोकरीमा सफलता मिल्नेछ। मकर राशि हुनेहरूको लागि छोराछोरीको प्रगति देखेर मन उत्साहित रहनेछ। व्यर्थमा धन खर्च हुन सक्ने सम्भावना रहेको छ, विचार गर्नुहोला। कुम्भ राशि हुनेहरूको लागि कार्यक्षेत्रमा जोश जाँगर र हिम्मत बढ्नेछ। विपरीत वर्गबाट विशेष सहयोग मिल्नेछ। र अन्त्यमा मीन राशि हुनेहरूको लागि उच्च अधिकारीहरूको सहयोग मिल्नेछ। आकस्मिक धनलाभ हुनेछ। धार्मिक कार्यमा मन जाग्नेछ। हामीले तपाईँलाई सुनायौं तपाईँको आजको राशिफल। राशिफलमा जुनसुकै कुरा भनिए पनि तपाईँले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईँकै हातमा छ। राशिफलपछि सुनाउनेछौ तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाईँ स्टुडियोको फोन नम्बर 091-5-61-255 फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो स्वदेश गान।

0: स्वदेशकानपछि अब सुनौ आज सामुदायिक रेडियो टीकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे हाम्रो वन, 8 बजे राष्ट्रभक्तिका गीतहरू, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे लोकदोहोरी गीतहरू, 11 बजे आधुनिक गीतहरू, 12 बजे मध्यान्न खबर, 12:20 बजे लोकगीतहरू, 41 बजे नेपाली थारू मिक्स गीतहरू, 3 बजे देउडा चौतारी, 3:30 बजे लोकदोहोरी गीतहरू, 4 बजे सुपरहिट थारू गीतहरू, 4:30 बजे थारू नेपाली मिक्स गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 5:30 बजे नेपाली थारू मिक्स गीतहरू, 6 बजे खोज खबर, 7:30 बजे साझा खबर र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। आजको दिन यति नै, भोलि बिहान आज चाहिँ विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीका एफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र दिपेन्द्र भट्टराईलाई धन्यवाद दिँदै म ईश्वर सावन्त पनि बिदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ होस्।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584 89213, इमेल ocmcTikapur@gmail.com।

0: आजभोलि दिनहुँ जस्तो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एकछु भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होसिया गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
1: जानकी गाउँपालिका एक नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चौक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531595।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आत्मा त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्राण्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
3: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624073।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98684 1479 98 24 60 25 32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98 24 67 28 25।
3: समयमै आफ्नो घर परिवारको जन्म, मृत्यु, विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
4: जानकी गाउँपालिका वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
5: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
2: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
5: महिनाको महिनावारी गडबडीको समस्या,
2: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
5: पेट सम्बन्धी सम्पूर्ण समस्या,
2: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
5: ईसीजी सेवा,
2: डिजिटल एक्सरे सेवा
5: र प्रयोगशाला ल्याब सेवा।
2: फोन नम्बर 98484 27 359 र 98 48 42 73 59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर, जालपा देवी मन्दिर नजिकै।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको कार्यक्रम हाम्रो वनमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट म गीता चौधरीको नमस्कार। कार्यक्रम हाम्रो वन हरेक आइतबार बिहान 7:30 बजे सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्र र नेपाली पात्रोमा पनि सुन्न सकिन्छ। कार्यक्रम हाम्रो वनमा सामुदायिक वनका गतिविधि, वन विकास, वन संरक्षणका प्रयास र असल अभ्यासहरू समेट्ने गरेका छौं। आजको कार्यक्रममा जानकी गाउँपालिका ओडा नम्बर 9 कटासे स्थित महिला जागृति सामुदायिक वनका अध्यक्ष चन्द्रा विश्वकर्मासँग गरिएको कुराकानी प्रस्तुत गर्दैछौ। कार्यक्रममा हामी लामो समय 2054 सालदेखि सामुदायिक वन संरक्षणमा रहनुभएका महिला वन संरक्षण कर्मी चन्द्रा विश्वकर्मासँग गरिएको कुराकानी प्रस्तुत गर्दैछौ। वन संरक्षणमा कसरी लाग्नुभयो, वन संरक्षणमा उहाँको अनुभव के छ, सुनौ उहाँसँग गरिएको यो कुराकानी।
1: स्वागत छ यहाँलाई कार्यक्रममा।
2: धन्यवाद।
1: तपाईँ चाहिँ विगत लामो समयदेखि सामुदायिक वनको संरक्षणमा लाग्नुभयो, नेतृत्व गर्नुभयो, अध्यक्ष भएर काम गर्नुभयो, के छ, कसरी लाग्नुभयो तपाईँ सामुदायिक वनको
2: संरक्षणमा? पहिला त यता पश्चिमतिर कुनै पनि अवधारणाहरू यस्तो सामुदायिक वन बनाउनु पर्छ भन्ने सोच कसैमा थिएन। पूर्वतिर यसो सुनिराखेका थियौं। त्यति बेला स्वर्गीय भगवान सिंह थापा हुनुहुन्छ, अनि उहाँले पहिलो चरणमा सुदूरपश्चिममा सामुदायिक वन बनाउनु पर्छ भन्ने चाहिँ उहाँले चाहिँ यता ल्याउनु भएको थियो। त्यसपछि हामीलाई उहाँले चाहिँ छलफल चलाउनु भएको हो, महिलाहरूले पनि बनाउन सकिन्छ। अनि यता अन्डमा तपाईँको चेतना बनाए बाउन्न दिन यो छतिउनलाई पनि स्थापना गर्नुभयो। उहाँले सामुदायिक वन बनाउनु पर्छ, सामुदायिक वन भनेको गरिबको धन हो, उपभोक्तालाई लाभ हुन्छ, सामुदायिक वनलाई संरक्षण गर्नुपर्छ भन्ने कुरा आएपछि अनि हामीले पनि महिला दिदी बहिनीहरू जम्मा भयौँ। अनि यसलाई कसरी गर्नुपर्छ, कसरी संरक्षण गर्नुपर्छ भन्ने कुरामा आपसी बस्यौँ, छलफल गऱ्यौँ। दैनिक हामी पहिला त मिटिङ बस्न सिक्यौँ, होइन, मिटिङ कसरी बस्नुपर्छ भन्ने कुरा पनि त्यति थाहा थिएन त्यति बेला थुप्रै साथीहरूलाई, होइन, म एक्लैले गर्दा पनि भएन। गाउँको आफ्नो सबै टोलका महिलाहरूले सबैले नेतृत्व गरे, सबै अग्रज भए, मभन्दा आदरणीय बजेहरू होइन अन्त्यहरू हुनुहुन्थ्यो। अनि उहाँहरूको एकदम, म त एकदम त्यति बेला कलिलो उमेर थियो, मेरो बच्चै उमेर थियो, मलाई घरबाट लिनुहुन्थ्यो, ल्याउनुहुन्थ्यो, होइन, अनि राति चाहिँ यसरी चाहिँ उहाँहरू रात दिन हामी डर्छौँ तैले चाहिँ कानुन अनि हामी चाहिँ लाग्छौँ भन्नुभयो। राति पनि जङ्गलमै बसेर एकदम संरक्षण गर्नु, उहाँहरूले एकदम दुःख गर्नुभयो, मैले पनि सम्झिन्छु। मलाई राति घरबाट लिनुहुन्थ्यो, कोही यस्तो तस्करहरू कोही भेट्यो भने भन्ने हिसाबहरू आए, यसरी पनि हामीले चोरबाट पनि जोगायौँ, होइन, अनि जङ्गल जोगाउनुपर्छ, घाँस दाउरा महिलाहरूलाई बढी चाहिन्छ भन्ने हामीले बढी दिमागमा कन्सेप्ट महिलाको के भयो भने घाँस दाउरा अब पुरुषहरूलाई त मतलब छैन, भैँसी महिलाले पाल्नुपर्छ, होइन, दाउरा पनि खाना बनाउँदा महिलालाई चाहिने भयो। हामीले यही किसिममा छलफल गरेर एकदम महिलाले एकान्त मनलाई चाहिँ त्यति बेला मलाई साथ दिनुभएको, छलफल चाहिँ यसरी चलाएको, बढी चाहिने महिलालाई नै हो, बच्चाहरू पनि बोकेरै पनि जङ्गल पुग्नुपर्ने स्थिति हुन्छ भन्ने, अब त्यो त गर्नुपर्ने एकदम कर्तव्य हो भन्ने बुझेको थिएँ मैले त्यति बेला। त्यही भएर हामी सामुदायिक वनप्रति एकदम उत्तरदायी भएर रात दिन भने खट्यौँ गऱ्यौँ। त्यति बेला हामीलाई बाहिरबाट स्रोत माग्ने पनि थाहा थिएन, आपसीमा हामीले पैसा उठाएर काँडे तार पनि लगायौँ, होइन, आफैले कहाँ कहाँ हुन्छ सम्बन्धी निकायमा लबिङ गऱ्यौँ। त्यसपछि मलाई पनि यताउता सबै थाहा भइसकेपछि मैले त शान्त गर्छु, अब जङ्गल चाहिँ दर्ता गर्छु महिलाको नाममा भनेर एकदम लागि पढेँ म।
1: कति सालतिर हामी महिलाको सामुदायिक वन अलग्गै दर्ता गर्छौँ भनेर लाग्नुभयो?
2: यसलाई संरक्षण चरणमा गरेपछि हामीले संरक्षण गर्ने भन्ने सोच गरेँ। 55 महिला समिति गठनै गरेर अनि चाहिँ मैले संरक्षण समितिको अध्यक्ष भएर काम गरेँ। अनि गर्दै जाँदा सबै बुझ्दा अब यसलाई चाहिँ महिलाको नाममा दर्तै ल्याउनु पर्छ नि त सुदूरपश्चिममा भन्ने मेरो पनि हिएको भयो क्या। अनि दिँदैन भन्ने भयो, किन दिँदैन महिलालाई अधिकार, महिलालाई अगाडि बढाउने ठाउँमा कानुनले पछाडि त राख्दैन होला, अगाडि जानुपर्छ होला, अनि मैले कुरा गर्छु अनि कसरी दिँदैनन् भन्ने पनि भयो। म डिएफ साहबलाई सबैलाई आफै भेटेर अनि मालमा खड्गा सर हुनुहुन्थ्यो डिओ विकास गरिकन अनि के हुनुहुन्थ्यो होइन थुप्रै देवसाप उहाँको भन्दा अगाडिको पालादेखि थुप्रै मलाई याद पनि छैन होइन थुप्रै देवसापलाई पनि म सम्झिन चाहन्छु उहाँसित बसेर मैले छलफल चलाउँदा अनि लास्ट मैले 56 मैले यसलाई दर्शन
1: अनि महिलाहरू चाहिँ यसरी सामुदायिक वनको संरक्षणमा लागिरहँदा कतिको सजिलो थियो त महिलाहरूलाई जम्मा गर्न महिलाहरूलाई कन्भिन्स गर्न महिलाहरूलाई यसरी कन्भिन्स गर्यो त भन्नु होइन कतिको सजिलो थियो याद
2: अप्ठ्यारो थियो किनभने अब महिलाहरू बाहिर निस्केर कोही काम गर्दैन अनि यस्तो सभा कचहरीमा कोही पनि जाँदैन अनि आज त यसले हाम्रो श्रीमती लगेर के गर्छ भन्ने पनि उनको घरबाट आरोप आउने सम्म पनि थियो अनि एक चरण पुरुषसित छलफल गर्थे भने एक चरण महिलासित छलफल गर्थे त्यसको चार गुणा पुरुषसित छलफल गरेर मैले स्थानलाई यसरी सेवा खाएँ उहाँहरूलाई पनि आफू सँगसँगै साथ दिनुहोस् है महिलाहरू हामी गर्छौ हामीलाई बढी चाहिन्छ हामी नराम्रो काम गर्दैनौ अनि जङ्गल संरक्षण गर्नु भनेको एकदम दायित्व हामीले लाग्नुपर्छ भनेर उहाँहरूसित एक चरण महिलासित गरेर भने चार पटक पुरुषसित छलफल गरेर मैले महिलालाई बढाएर सामुदायिक वनको गरेँ म व्यक्तिगत स्वार्थमा लागेन व्यक्तिगत आफ्नो उसमा लागेन होइन मसित लागेका महिलाहरू पनि थुप्रै थिए हामी पनि सामुदायिक वन दर्ता गर्छौँ मनाउँछौँ भन्ने थुप्रै दिदी बहिनीहरू हुनुहुन्थ्यो होइन उहाँहरू फेरबदल पनि हुनुभयो तर मैले निरन्तर मैले जनताको हितमा नेतृत्व गरेर म अहिलेसम्म सामुदायिक वनमा रहिरहेँ दिइराखेको छु तर मैले त्यस्तो तर सामुदायिक वन बनाउनु पर्छ एकदम सङ्घर्ष हामीलाई थुप्रै भयो अब त्यति बेला जङ्गलमा भनौँ न हाल हतियार सहित बस्थे तस्करीहरू है मैले पुरुषलाई त यहाँ कतिलाई घाइते बनाएर पठाएको थिएँ हामी त महिला थियौँ हामीलाई सुरक्षाको चौतर्फी डर थियो उति बेला सङ्कट काल थियो अनि थुप्रै माओवादीहरू डराउँथे अब तर उनीहरूलाई त्यो चाहिएको सामुदायिक वन जनताको लागि हो भन्ने उहाँहरूले बुझ्नुभएको थियो तर हामी नाम सुने पनि डराउँथे तर उहाँहरूको चाहना चाहिँ जङ्गल बनाउनु पर्छ भन्ने हो माओवादी पार्टीको मन नराम्रो भनेन माओवादी काङ्ग्रेस सबै पार्टीले हामीलाई सपोर्ट गरेकै हो होइन एमाले सबै हामीलाई सपोर्ट गर्नुभयो सिकाउनुभयो मैले त पार्टीलाई पनि लबिङ गरेँ नि त म सामुदायिक वन दर्ता गर्छु अनि तपाईँहरूको साथ सपोर्ट चाहियो महिलालाई अगाडि बढाउनुहोस् भन्ने कुरा मैले पुरुषसित भने नि चार गुणा छलफल चलाएँ महिलासित एक गुणा छलफल चलाएर सामुदायिक वनलाई चाहिँ मैले अगाडि
1: के भनेर सम्झाउनुहुन्थ्यो महिलाहरूलाई कसरी कन्भिन्स गर्नुहुन्थ्यो
2: महिलाहरूलाई यस्तो हुन्थ्यो सबभन्दा भैँसी पाल्ने हाम्रो परम्परा चलनमा उहाँहरूलाई के भनेर पहिला त हामी जाँदैनौ होइन हाम्रो घरमा कोही के हो भन्ने उनकी होइन पहिला त गर्दैनौ भन्ने पनि भयो होइन अनि त्यति बेला सबै भेला भएर सम्झाए सबैले छलफल गरे अनि के मिल्ने मैले हाम्रो छलफलमा यति नै हुन्थ्यो घाँस दाउरा हामीलाई चाहिन्छ भैँसी पाल्न हामीलाई चाहिन्छ घाँस काट्न हामीलाई चाहिन्छ केटाकेटी हाम्रा हुन्छन् अनि सामुदायिक वनमा जङ्गल बनाएपछि घाँस पालिन्छ खर चाहिन्छ उति अहिलेका जस्तो छाप्रा थिएनन् खरको छाप्रा थियो हेर्नु पहाडको चुरे पार गरेर त खर काटेर महिलाहरू ल्याउन सक्दैनथे पर कोही कसैको घरमा भएका मान्छे त जान्छ एक दुईजना महिला ल्याएर यहाँ घर बनाउने अवस्था थिएन
1: जस्तो तपाईँ चाहिँ अब सामुदायिक वन संरक्षणमा लागिरहँदा महिलाहरूलाई कसरी कन्भिन्स गर्नुहुन्थ्यो के भन्नुहुन्थ्यो महिलाहरूलाई
2: गर्नुपर्छ आफ्नो अधिकार लिनुपर्छ आफ्नो अधिकारमा बस्नुपर्छ हामीले सामुदायिक वनको ऊ गर्नुपर्छ अनि तपाईँको घाँस दाउरा महिलालाई चाहिन्छ गरिबलाई चाहिन्छ धनी मान्छे त बाहिर गएर पनि काम गर्छ अनि तपाईँको गरिब मान्छेलाई त अब यही ठाउँ चाहिन्छ यही दाउरा चाहिन्छ होइन कोही अब ठुलो सरकारी कर्मचारी होला अनि उनको त बाहिर सहरमा बसेर पनि ग्यास अथवा सिलिन्डर ल्याएर पनि बनाउन सक्छन् अनि चाहिने भनेको हामी यस्तो गरी ग्रामीण क्षेत्रको महिलाहरू हामीले संरक्षण गर्नुपर्छ भोलि हाम्रो भविष्य हाम्रो छोरालाईलाई भनौँ हाम्रो भविष्य आउने पिँढीलाई पनि के देखाउने त अहिले अब यस्तो यो दिनरात खटानी खडानी गर्यो भने भोलि पानीको मुहान सुक्छ हामीलाई प्रदूषणले पनि हामीलाई एकदम असर गर्छ होइन जलवायुका कुराहरू छन् सबै यस्ता कुराहरू सबै सिकाउँथ्यो हामी महिलाहरूलाई यसरी चाहिँ पढाउनुपर्छ, हामीले गर्नुपर्छ भनेपछि उहाँहरू मान्नुहुन्थ्यो। अनि पुरुषलाई मैले भने एक गुणा महिलासित सफल गरेँ भने सौ गुणा यही उपभोक्त पुरुषसित सफल गरेर मात्र मैले अगाडि बढाउनु छ।
1: जस्तो यति लामो समयसम्म काम गरिरहँदा चाहिँ तपाईँ आफैमा चाहिँ के सिकाइभयो त, के सिक्नुभयो, के अनुभव रह्यो?
2: मेरो आफ्नो सिकाइ चाहिँ के हुनुहुन्छ भने म पनि उहाँहरू जस्तै चुप्प बसेर घरकै आफ्नै काम गर्ने, आफ्नै काम गर्ने छोडिदिनुहोस् त्यो सामुदायिक भवनमा लाग्नु न भन्दा मैले आज ठाउँमा आएर कुरा गर्न सक्ने थिएन। मलाई सबै मान्छेले शर्मा दिदी भनेर परै चिन्छन् मलाई है। महिला राजनीतिको अध्यक्ष भने अब कता कता हाम्रो नेपालको अधिराज्यमा मेरो नाम सुनिहाल्छन्। अनि यो चाहिँ मेरो मैले सङ्घर्ष गरेँ, अनि यो चाहिँ एकदम मेरो उपलब्धि पनि हो होइन। अनि सिकाइ त मलाई थुप्रै भयो, यसरी चाहिँ गाउँमा आफूले यसरी चाहिँ सबैलाई समेटेर एउटा महिलाहरूको नेतृत्व गर्ने, अनि सङ्घर्ष पनि त्यति नै थियो। एकदम चुनौती लाग्थ्यो, कहिलेकाहीँ दिगदार लाग्थ्यो, मैले मलाई के हुन्छ होइन, खा अब त भोलिबाट म गर्दैन होला भन्ने जस्तो हुन्थ्यो है। अनि फेरि फर्केर कस्तो लाग्ने, बिहान उठ्दा घरमा कसैले नाइ भने पनि अर्को दिन गएर फेरि त्यो कामलाई पुरा गर्ने, फेरि अर्को दिन गएर म त्यो काममा जुट्थे। मैले धनगढी बसेर रोएको महान चाड दसैँ, विजय दसैँ, दिपावली है, अनि घरमा छिमेकीले मेरो बच्चा हेरिदिने, मेरो श्रीमान पनि घर हुनुहुन्थेन, ससुरा बितिहाल्नु भएको थियो, सुरुमा त थाहा थियो ससुरालाई, पछि बिचमा बितिहाल्नु भएको थियो हस्तान्त गर्दाखेरि। अनि तपाईँको लाइनमा छौ, आज हुन्छ त्यही, भोलि हुन्छ त्यही, अनि म देव साहबलाई गएर भन्थे कि
1: केको लागि जानुभएको
2: थियो, म सामुदायिक वन हस्तान्तको विधान पास गर्दा गर्दा, अनि म लास्ट के भन्थे, हजुर छोरी बालक छ होला है, म त महिला हो नि त, चाडबाडमा अर्काको ढोकामा बसा होला मेरो बच्चा भन्थे कि म। तर एकदम चुनौती पनि थियो, सङ्घर्ष पनि थियो है। सिकाइ चाहिँ आफूले नगरेर चाहिँ केही हुँदैन।
1: जस्तो चुनौती चाहिँ कस्तो कस्तो खालको चुनौती यहाँले चाहिँ सामना गर्नु पर्यो?
2: चुनौती त अब अर्काको श्रीमती छन्, अब भोलि बिहान समितिमा केही भयो भने त त्यसको सबै जिम्मा भनौँ न, उसको घरमा सबै जवाब दिनेदेखि लिएर सबै, त्यो पनि एउटा ठुलो चुनौती थियो क्या। भोलि सङ्घर्ष गर्दा मान्छेलाई त रोक्न सकिन्न है, कतै केही भए पनि अब त्यो समितिको नेतृत्व गर्नेलाई नै दोष आउँथ्यो। त्यसैले अब राति बस्तीको टाइममा कसैले हालिदिया भए पनि त्यसको पनि त ठुलो उठ्यो होइन। जोखिमपूर्ण अवस्थामा हामी काम गर्थ्यौँ, त्यसलाई यस्तो चुनौती आउँथ्यो कि राति कसैले हाम्रै कसैले देखि हुन्छ। अब म अध्यक्ष छु, मलाई त उहाँ गएको चार तस्कर भयो भन्ने सुधा गएर बलचौरको त्यो एरियामा छापा मार्न राति गएको म
1: एक्लै
2: एक्लै मतलब एकजना दुईजना बाइकमा गएको थियो, अनि बाइकमा सुधा गर्न गएको यहाँ छ भन्ने थाहा पाएपछि मलाई लिन आउँछ म हेर्छु भनेको सब पहिले थाहा पाएछ अध्यक्षलाई त्यहाँ लगेछ भन्न सुनेर यहाँका महिलाहरू सबै गएर पिपल चौतारामा बसाए, त्यति माया गर्थे। अनि पछि त्यहाँ अर्को घटना घटेछ हेर, अनि अर्को घटना घटेछ त्यो छतिमको काठ जाँदै रहेछ हेर्नु, अनि म त यता गाउँमा थिएँ, यता तलै थिएँ म त, अनि त्यहाँ छतिमको काठ जाने रहेछ अर्काको रहेछ, त्यो अर्को सामुदायिक वनको द्वन्द भएछ, अनि म चाहिँ यता आएर बसेको, अनि मलाई त्यहाँ सुरक्षित छ, अनि पछि ती केटाहरू महिला जागृतिको अध्यक्ष पनि आउनु भएको छ उहाँ, तर उहाँलाई केही भयो भने जिम्मेवारी भन्दो रहेछन् ती केटा। पछि मैले मेरो विचार अहिले उदाई बितिहाल्नु थिएँ, मेरो मोबाइल स्विच अफ भयो, अनि टेन्सन भएछ सर, अनि उदाईले मेरो सिम खोलेर आफ्नो मोबाइलमा लगाएर मैले यता खोल्नु सब मान्छे त्यहाँ जम्मा भयो, त्यहाँ त्यो भैयाले पोलिटिकाको देखि त लम्पिसी सक्यो, अनि त्यो दिन चाहिँ एकदम अर्कै फिल भयो के, माया गर्दो रहेछन् भन्ने पनि भयो क्या महिलाहरू, अनि सब जम्मा भएको हामी बाहेक चलाउन मान्छे थिएन, अनि एकजना महिलाहरू बसेर अनि एकजना बाटो बसेर अनि गएपछि हामी विशेष पनि राति बनाएर अनि यी कुराहरू के मार्यो भने चाहिँ जीवन चाहिँ सकिन्थ्यो है,
1: त्यस्तो पनि भोग्नु
2: भोगे, अनि थुप्रै राति धेरै हालत यहाँ है शङ्करकालमा पनि अब त्यस्तै हो, यता माओवादीको सेना आउँछन् पड्काउँछन् त्यहाँ पनि छुट्टै डर होइन, चित्त बुझेन भने उता सरकारी सेना पनि त्यस्तै छ, तपाईँको थुप्रै चुनौतीहरू मुद्दै नै हालेँ मलाई धेरै ठाउँमा, तर मैले गलत गराएको थिएन, म फेस गर्थिनँ, म जनताको हितमा काम गरेँ, म अहिले पनि गरिब छु, अहिले पनि मैले राम्रो खाट बनाइनँ, तर म सामुदायिक वनको लामो समयसम्म नेतृत्व गरेँ, म ठोक्काका फाँकमा अहिले पनि भन्छु, मलाई सबैले भने वन मन्त्रालयले आलुको भाउ त टमाटरको भाउ त कस्तो थियो, सालको साग के भाउ लगाएको भन्नु, म जनताको हितमा जान्ने, दलालको हितमा जाने, मलाई भन्नुहुन्थ्यो त म अब निर्णय त पठाइन्छ नि त मन्त्रालयमा सम्बन्धित ठाउँमा, मैले त जनताको जनतामुखी सामुदायिक वन बनाएर काम, त्यही भएर लामो समयसम्म गरे, अहिले पनि अब अस्वस्थ छु, म एउटैमा जाने
1: जस्तो त्यो अब तपाईँ एक दिनको घटना भयो होइन, त्यो काग तस्कर चाहिँ नियमित भइरहेको थियो कि कहिले काहीँ मात्र हुन्थ्यो कि,
2: अब तस्कर त कति बेला आउँछ भन्ने कुरा थाहा हुन्थेन तपाईँको, त्यस्ता चुनौती त एक दिनको घटना भयो, यो बर्खा लाग्यो भने यो खोला बढ्छ नि, ट्युबमा काठ बगाउनेले कति सताउँथ्यो तपाईँको, कहिले यो इन्डेकमा लाग्थ्यो, यहाँ बाँध्थ्यो, यहाँ लाग्थ्यो, कहिले जमरामा जानुपर्थ्यो हामीलाई, कति सुरक्षाकर्मी लगेर खोज्यो, कति वन कर्मचारी ल्याएर खोज्ने, पानीमा छिरेर कामलाई छापा निकालेर पनि ल्याउँथ्यो, त्यो भनेको एउटा महिलालाई ठुलो चुनौती, साथी पनि जान्थ्यो, मैले भने कि हामीले यत्रो साहस नगरेको भए महिलाको नाममा सामुदायिक पनि दर्ता हुन्थ्यो, त्यसपछि सायद अन्य अन्य सबै सामुदायिक धेरै महिलाको नाम आयो, खोज्यो गर्ने मात्रै पश्चिममा सायद
1: सामुदायिक वन त टाढा छ नि त यो गाउँ भन्दा होइन, अनि राति पनि सामुदायिक वनमा जानुहुन्थ्यो बस्ती,
2: हामी त्यही सुत्थ्यौँ, त्यो पिपल चौतारी छ नि त्यो सामुदायिक वनको गेटनिर, त्यो पिपल चौतारीमा सुत्थ्यौँ, यो बर्खामा पनि
1: कस्तो पालो लाउनुहुन्थ्यो नि कसरी,
2: बलि बलिष्ठ पनि हुन्थे, अनि उताबाट हामी खबर चाहिँ हामीले इलाका वन कार्यालय लम्कीलाई पठाएको हुन्थ्यो, जबलपुरलाई पनि थाहा हुन्छ हाम्रो सेक्युरिटी यहाँ बस्दा छ महिलाको भन्ने, अनि अहिले अमरावती टिकापुर महिलाहरू यहाँ गस्तीमा छन् भने नेपाल परेडलाई पनि थाहा हुन्थ्यो, अनि वन कार्यालय यहाँ गस्ती छ भने म सबै ठाउँ सूचना छु, हामीले आन्तरिक गरेर बस्छौँ, तर हाम्रो सेक्युरिटी चाहिँ हामीलाई त्यहाँ केही हुँदै वरिपरि आइहाल्छ भन्ने, त्यस्तो
1: त्यसरी राति गस्तीमा जाँदा चाहिँ घरबाट निस्किन कतिको सजिलो थियो,
2: घरबाट निस्किन सजिलो त थिएन, मैले भने नि एक गुणा महिलासित सम्पर्क गरेर चार गुणा पुरुषसित सम्पर्क गरेर त्यहाँ बस्थ्यो, उहाँहरूलाई पनि सँगै लगेर बस्थ्यो, उहाँहरूको पनि दायित्व हो है संरक्षण गर्ने, महिलाको मात्रै दायित्व होइन पुरुषको पनि दायित्व हो, अनि सँगै बस्नु पर्यो,
1: अनि तपाईँ अब यसरी काम गरिरहँदा चाहिँ समुदायको कतिको सहयोग पाउनुभयो त, सहयोग कस्तो रह्यो,
2: समुदायको चाहिँ मैले भने नि छलफल चलायौ, महिला पुरुष सबै बसेर छलफल चलायौ, त्यसपछि त्यति अप्ठ्यारो भएन, अनि पुरुषले पनि सपोर्ट गर्नुभयो नि त मैले भने नि, अनि उहाँलाई सबै ठिक छ, उहाँले नेतृत्व गर्नुहुन्छ भने महिला पुरुष सबैले आँखा चिम्लेर मलाई साथ दिनुभयो, मैले नेतृत्व गरेँ, त्यसरी चाहिँ खासै अप्ठ्यारोमा हामीलाई पर्नु दियो,
1: थोरै मैले तपाईँको सिकाएकै कुरालाई फेरि पनि जोड्न चाहन्छु, तपाईँ चाहिँ अब सामुदायिक वन संरक्षण गर्नुपर्छ भन्ने मात्र सिकाइ भयो या तपाईँको व्यक्तिगत रूपमा,
2: व्यक्तिगत रूपमा पनि भयो, व्यक्तिगत रूपमा पनि अब म घरमै बसेर घरै सिकाम, आफ्नो खेतबारी आफ्नो पशुपालन गरेर कसैसित संवाद नगरे भने मलाई चिन्थेनन्, अनि म यसरी बोल्न सक्ने पनि थिएन, सँगसँगै सामुदायिक समूहको नेतृत्व गर्दा गर्दै आफ्नो पनि सँगसँगै क्षमता वृद्धि, दुई कुरा सँगै आयो होइन, नेतृत्व सँगसँगै क्षमता वृद्धि मेरो सँगसँगै भयो, र मैले भने नि मेरो जब चाहिँ सुरुवात म बाहिर निस्किने स्टाफ चाहिँ मेरो सामुदायिक भन्दा होइन, गाउँका महिला दिदी बहिनी पुरुष दाजुभाइ सबैले मलाई सपोर्ट गर्नुभएको, म नराम्रो कुरा गर्थिनँ, समुदायको हितको लागि गर्थे, पार्टी पङ्की समाजसेवी बुद्धिजीवी एफएम सबैले मलाई सपोर्ट, ल उहाँको भनाइ ठिक छ, उहाँले काम गर्न पाउनुपर्छ, अनि उहाँको उहाँलाई चाहिँ सपोर्ट दिउँ भने सबैले, अनि त्यसैले सामुदायिक भन्छ हस्तान्तरण, हामीले सँगसँगै गर्दा गर्दा हस्तान्तरण पनि गऱ्यौँ, सबै ठाउँमा हामीले सबै गऱ्यौँ, यसै यहाँकै उपभोक्ताको लागि यहाँकै जनताको विकासको लागि काम गर्यो,
1: आफूसँगै आफू जस्तै अरू कतिजना महिला दिदीहरूलाई बनाउन सफल हुनु,
2: अब क्षमतामा त पहिला भन्दा त अब थुप्रै महिलाहरू भए बोल्ने भए है, अनि थुप्रै तालिम गोष्ठी ठाउँ जान सहभागी हुनुपर्छ भन्नेमा अब थुप्रै पहिलो भन्दा एकतिहाई चाहिँ अहिले
1: अहिले पनि उहाँहरू बोलायो भने आउनुहुन्छ है,
2: आउनुहुन्छ, अहिले पनि हाम्रो कहाँ ऊ गरेको छ त, मैले कार्यसमिति बसेर हामीले यस्तो छलफलको महिला
1: जस्तो अब अहिले पनि महिलाहरू चाहिँ लाग्नुपर्छ भनेर उहिलेदेखि लागेको महिलाले पनि लाग्नुपर्छ भनेर लागि नै राख्नुभएको छ,
2: लाग्छन् सबै लागेकै छन्, अहिले पनि महिला सामुदायिक वनलाई कतै गाब्नुहुन्न लाग्नुपर्छ भन्ने,
1: चुनौतीकै कुरालाई जोड्न चाहन्छु, जस्तो ममाथि चाहिँ मुद्दा पनि आयो, अरू कस्तो कस्तो खालको आरोप आएर त्यो मुद्दा चाहिँ किन लगाइएको थियो,
2: यस्ता हुन्थ्यो मुद्दाहरू भनेको कसैको चित्त बुझेन होला, सामुदायिक वनमा कसैको चित्त बुझेन, कसैको केही भएन होला। मैले भने नि जनतामुखी सामुदायिक वन हो, वर्षका ठेकादारी र कुनै उस्तो मुखी सामुदायिक वन होइन होइन, अनि त्यसैले चाहिँ थुप्रैको चित्त नबुझाउन सकिन्छ होला। कानुनले हेरेर ठिकै देख्छ, त्यति बेला मलाई कस्तो आराम आयो भने घरको आँपको रुख सचिवले काटेर बेच्नु पर्यो, घरको पालेको आँपको रुख। म पत्रै गाविसको जनस्वास्थ्यको भयो व्यक्ति, त्यहाँ तालिम चलाइरहेको, सचिवको घरको आँपको रुख काटेको, अनि महिला जागृतिको अध्यक्षले आँपको रुख काटेर बेच्यो भनेर त्यति बेलाका चल्दा बल्दा सभापतिले मलाई मुद्दा
1: आफ्नो
2: सचिवको घरको आँपको रुख, अनि सालका गोलिया भनेर पत्रिका छापेछ भा, अनि म त उहाँ छु कसैको चित्त बुझेर हाल दिए, तर सालको गोलिया भनेछ आँपको रुख काटेछ सचिव। त्यसपछिमा चुनौतीहरू पनि आए, त्यसलाई पनि हामीले सामना गर्दै अगाडि बढ्दै सामुदायिक वन हस्तान्तर गर्यौं, आफ्नै गाउँठाउँमा विकास गर्यौं।
1: यसो यति लामो समयसम्म काम गरिरहँदा चाहिँ महिलाहरूको क्षमता विकासको लागि अरू के गर्नुपर्छ?
2: सबै तालिम गोष्ठी उहाँहरूलाई सबै कुराहरू गरियो, अनि केटी सम्बन्धी सिकाइ गराइयो, अनि अब पढाइ गरे सामुदायिक वन सम्बन्धी नै तालिम गराइन्थ्यो हाम्रो, किनभने कसरी संरक्षण गर्ने, कसरी चोरीचिकारी नियन्त्रण गर्ने, कसरी त्यहाँको वन्य जन्तुलाई बचाउने, हाम्रो त त्यही टोलीमा बढी खटाइन्छ होइन। त्यो सँगसँगै अब कसैले आयोजन गर्ने, कोही निमुखा गरी कसैको छाकै टर्दैन त्यसलाई पनि सक्रिय गर्ने, अनि कसैको कसै पोधै लाग्ने छाना के त्यसलाई पनि समेटेर हेर्ने, अब त्यही हो जनतालाई गर्ने
1: सन्दै बदलाएर गर्नुपर्छ।
2: अनि विद्यालयमा विद्यार्थी पढ्न पाएनन्, विद्यालयको छाना पनि निम्न गर्नु थिएन नियममा, अब त्यो शीर्षक थियो विद्यालयमा निमुखा वर्गलाई कति लाग्ने, त्यस्ता यस्ता कुराहरूलाई मिलाएर सामुदायिक वनमा कर्मचारीलाई पनि सपोर्ट गर्यो, किन विद्यालयमा पढाउने शिक्षक कम छन्, त्यहाँबाट पनि हामीले दुईटा शिक्षक दुईटा सामुदायिक वन छ, त्यसरी पनि निजी स्रोतबाट पनि उहाँहरूलाई पनि सञ्चालन गर्न, किन यहाँका उपभोक्ताका बालबालिकाहरू पढ्न पाउन टाढा विद्यालय छ, उहाँलाई जान अप्ठ्यारो छ, कुलाको ढिक छ, होइन यो हाम्रो यो जमारा छ नि त, त्यो छेउबाट खसेर कयौँ बच्चाको मृत्यु भएका छ, पछि सामुदायिक वनले यस्ता कुराहरू ल्याउन त सुरक्षित
1: भनेपछि सामाजिक विकासको क्षेत्रमा पनि थुप्रै काम गरे,
2: थुप्रै काम गरे, अहिले हाट बजार बनाउनुमा सपोर्ट गरेका छु, कृषि उसको उसमा सपोर्ट गरेका छु, तपाईँको यति भन्दा सपोर्टै गर्ने हो भने हामीले के अरे हाम्रो अमराती पर्यटन चौकीलाई पनि निर्म भवन निर्माण गर्न
1: हामी चाहिँ कुराकानीको करिब अन्तिम आइपुगेका छौँ। अन्तिममा के भन्नुहुन्छ त?
2: अन्तिममा मेरो भनाइ महिला दिदी बहिनीहरू पुरुष दाजुभाइ सबैलाई भन्छु, राम्रो कामलाई छनौट गरौँ, को हितमा हुने कामलाई सबैले प्रोत्साहन गरौँ, सबै लागौँ, अवश्य न्याय हुन्छ र अधिकार मिल्छ। त्यत्तिकै झुटो कुरा लगेर टोली बनाएर अगाडि बढ्यो भने केही पनि हुँदैन, गाउँ पनि बिग्रिन्छ, समाज सबै बिग्रिन्छ, आफ्नो क्षमता पनि बिग्रिन्छ, एमएस पनि त्यस्तै हुन्छ। त्यसैले राम्रो काम गरौँ, लागौँ, नगर्न सक्ने केही पनि छैन, गरौँ, बनाऊ सामुदायिक वनलाई पनि राम्रो बनाऊ, त्यो सँगसँगै अन्य सहकारी भए अन्य कुनै चाहिँ कुनै सामूहिक खेती पनि बनाउन सक्यो, अनि त्यसलाई चाहिँ एकदम निरन्तर राम्रोसित गर्यो भने महिलाहरू थुप्रै काम छ, थुप्रै अगाडि बढाउन सक्छन्, थुप्रै गर्नु सक्छ, त्यसको लागि एकदम सामुदायिक वनमा डेट भएर लाग्नुभयो, त्यसरी अन्य काम गर्न पनि लाग्यो। उद्देश्य र लक्ष्य, म दुई वर्षमा के गर्छु, तीन वर्षमा के हुन्छु, अनि चारदेखि पाँचमा के हुन्छु, यसको जस्तो बच्चाको जन्म लिएपछि अनि त्यसलाई चाहिँ तीन महिनाको भयो, महिनामा भयो, दुई महिनामा भयो, तीन महिनामा कसरी यसको अगाडि बढाउने, ऊ पनि ब्यामे सर्छ यस्तो हुन्छ, अनि बल्ल उसले ढाई वर्ष, पाँच वर्ष, तीन वर्ष, अनि त तीन वर्षमै पठाउने चलन छ नि, अनि त्यसलाई चाहिँ स्कुल पठाउनेदेखि लिएर ऊ आफै बोकेर पठाउनु पर्छ, पाँच वर्ष दस वर्ष हिँडेर जान्छ। म त्यस्तै लक्ष्य राखेर मेरो पाँचजना उस कामलाई सानो नभन्नु, अनि त्यसलाई एकदम लाग्यो भनेपछि त्यो कुरालाई मनैदेखि गऱ्यो भने जे पनि राम्रो हुन्छ। यदि त्यो स्वार्थ आन्तरिक बाहिर चाहिँ सामूहिक मुख, आत्मा चाहिँ स्वार्थ छ भने त्यो काम सक्छ, कहिले सफलता हुँदैन।
1: कार्यक्रममा समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद छ।
0: हवस् त, आजलाई कार्यक्रम हाम्रो वन यति नै, अर्को साता आजकै समयमा उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै म कार्यक्रम प्रस्तोता गीता चौधरी पनि विदा हुन्छु। नमस्कार।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकारी गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
5: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
5: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
4: जनरल फिजिसियन विशेषज्ञ सेवा,
5: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
4: रोग सेवा,
5: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
4: मनोचिकित्सक विशेषज्ञ सेवा
6: हरेक महिनाको प्रत्येक शनिबार,
4: र सिटी स्क्यान सेवा,
5: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
4: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी,

0: खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपर्ट सेवा।
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट, फोन नम्बर 97-62-48-35-28, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
2: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
3: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
2: ए हो त, कहाँ पाइरहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
3: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
2: अब त म ढुक्क।
4: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
3: मोबाइल नम्बर 98-48-51-43-26। जमरापारी, टिकापुर, कैलाली।
1: के तपाईलाई थाहा छ,
5: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
1: हो र?
5: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
1: अनि
5: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
1: के छ त विकल्प?
5: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
1: विस्तारै गर्दा हुँदैन?
5: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
5: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
7: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
8: हराएको मोबाइल एमडीएस प्रणालीद्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार्ट पुर्दा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
7: लक्की ट्रेडर्स, सामुदायिक रेडियो टिकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा, सञ्चालक खगेन्द्र चौधरी, सम्पर्क नम्बर 98-68-55-10-00।
2: बाबु, ए बाबु, काल मनिष मेडिकलमा जाइस् त?
1: उहाँ आफ्नो अनुहार बिगार के घर से बाहर नै निकर छु।
2: उहे मारे तो तुहिन वहाँ पठाई दो। यहाँ हेर, ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर होई से उपचार हुई था वही तोर समस्या फेन अस्ते बा जैबे तो समाधान हुई जाए।
1: ए हो दादू, अपन अनुहार बिगड़ के परेशान रहूं, तब तो मैं अब भी जाए।
9: याद गर्बी, मनीष मेडिकल हल टिकापुरमा प्रत्येक महिना के दोस्रो शनिबार काठमाडौँ के वरिष्ठ छाला, यौन, कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनीष मेडिकल हल टिकापुरमा पुरान से पुरान अनुहारमा रहल चाया, पोटो, डन्डीफोर, दाग, खुजली, भुटला झर्ना, कपार के तालु खुल्ना, डेन्ड्रफ, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नै हुइल घाव, खतिरा ओ यौन दुर्बलता के उपचार होती रहल बा।
10: सम्पर्क मनीष मेडिकल हल, अस्पताल रोड, टिकापुर। फोन नम्बर 98-600-71-024 ओ 98-046-77-417।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्भिस एल्भिरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साड़ी, सुट, कुर्ती, पलाजा तथा थानका कपड़ाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
1: एल्भिस एल्भिरा टेरस, सिद्धार्थ चोक गालप सुपरमार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811638387।
2: हेलो बहिनी, कता हो तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्ते 60 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
3: मैले त एक पेटी चाउचाउ रु 600 किने।
2: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ। र त्यस्तै रु 25 क्लासिक चाउचाउ र 35 चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको। र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल, साथै हिन्दू नारीहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848442।

0: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौ।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून जिन क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
3: असोज 3 गते पहिलो शनिबारका दिन आउने भएकाले
2: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू: छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
3: डाक्टर आउने दिन असोज 3 गते पहिलो शनिबार।
2: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क नम्बर 98-688-0008 र 98-25-67-77-72।
4: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू:
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
4: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
4: दन्तरोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
4: मनोचिकित्सक विशेषज्ञ सेवा
5: हरेक महिनाको प्रत्येक शनिबार,
4: र सिटी स्क्यान सेवा।
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा।
4: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पताल का अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्ट द्वारा फार्मेसी सेवा 24 घण्टा,
4: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
4: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
4: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: रोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा
2: हरेक महिनाको प्रत्येक शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
0: इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-38, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
3: लौ न, साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टीकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
4: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेजेन खाजा घरमा, त्यहाँ त एकदम शुद्ध, सफा र मिठो परिकारहरू पाइन्छ।
3: ए हो र, त्यसो भए जाउँ न, जाउँ सँगै जाउँ, तन्नै खाएर आउला।
4: तपाईलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
3: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल, सम्पर्क नम्बर 98-48-51-69-64।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सुन्नुहोस् न, यसपालि तीजका लागि नयाँ गहना किन्ने सोच बनाएकी छु।
2: हुन्छ नि, तर कहाँबाट किन्ने त?
1: अब किन टाढा जानु, सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
2: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
1: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
2: त्यसो भए आजै जाउँला नि।
1: ल, अरूलाई पनि भनौँ है।
2: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
0: सिर्जना सुनचाँदी पसल, तपाईँको रोजाए हाम्रो जिम्मेवारी।
2: सिर्जना सुनचाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 9805943893।
3: चर्पी भर्गिल का करना हो का?
4: चर्पी भर्ल से फिर का चिंता? आदित्य सेफ्टी टेंकी सरसफाई में फोन करी, आप बा का सरसफाई कई दी।
3: फोन नंबर कटरा हो तो
4: ली डायल करी 97 6 20 20 300।
3: हेलो, आदित्य सेफ्टी टेंकी सरसफाई हो? महिन राजापुर बजारमा ट्याङ्की सफाई गर्न बा।
4: अपनौ कण्ठे, टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा ओ लम्की मन सेफ्टी ट्याङ्की, गोबर ग्यास ओ रिङ वाला टोयलेट सरसफाई गर परिकल से आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा हान सम्झवे। संचालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97 6 20 20 300 ओ 98 6 56 92 026।

0: जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालयको अनुरोध। जानकी गाउँपालिका 3 नम्बर वाडावासी दाजुभाइ तथा दिदीबहिनीहरू, सड़क किनारमा पशु चौपाया नबान्न र सड़क किनारमा मल वस्तु नथुपार्न अनुरोध गर्दछौ। साथै सड़क किनारमा पशु चौपाया बाँधेर ढुङ्गा बालुवा माटो ग्राभेल मल थुपारेर दुर्घटना भएमा त्यसको जिम्मेवारी थुपार्ने व्यक्तिले लिनुपर्नेछ। जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालय लायकपुर।
1: कहाँ जान्छै उडने चरी, दिन रात भौतारी, आई गयो रेडियो खोल देउडा चौतारी, आई गयो रेडियो खोल देउडा चौतारी।
2: झल्को आउँदो बाह्रै मास दिन काटु म क्यारी, बाटो हेरी बसेकी छ घर मेरी प्यारी।
1: एक डाली बाजगुर आउँछको, एक डाली साजको, यति सौराई क्या लाग्दो छ परदेशी बाजको, यति सौराई क्या लाग्दो छ परदेशी बाजा।

0: देउडा गीत गाउन्या तमरा हाम्रा गाउँ घरका कुरा हन्या तमिल लेखी पठाएका देउडा गीत वाचन गर्ने एकमात्र कार्यक्रम देउडा चौतारी आउन जनभुल्या तम्रो आफ्नै रेडियो स्टेशन सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz
1: हरेक साताको आइतबार दिउँसो 3 बजेदेखि
0: कार्यक्रम देउडा चौतारी।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
5: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
6: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
5: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
6: बेसरी टाउको दुख्ने,
5: उच्च ज्वरो आउने, बेहोस हुने,
6: घाँटी अरोरो कडा हुने,
5: कम्पन हुने,
6: पक्षघात हुने
5: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
6: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
6: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
5: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
6: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
5: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
6: सधैँ झुल टाँगेर सुत्ने गरौं।
5: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
7: स्वास्थ्य कार्यालय कैलाली।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: टिकापुर नगरपालिका एक नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध
3: जन्म दर्ता विवाह दर्ता बसाई सराय सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
2: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौ।
3: ढल वा सड़कमा व्यवसाय नगरौ। सार्वजनिक स्थलमा ढुङ्गा माटो बालुवा गिट्टी जस्ता निर्माण सामग्री नथुपारौ।
2: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौ। चौपायालाई छाडा नछोडौ। सड़क छेउमा नबाधौ।
3: एक घर तीन बिरुवा अनिवार्य रोपौ। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
2: आफ्नो नगर सफा सुन्दर बनाउन आफ्ना ठाउँबाट लागौ।
3: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-0598 सम्पर्क गर्नुहोला।
2: एक नम्बर वडा कार्यालय टिकापुर नगरपालिका।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: महिलाहरूको महान चाड हरितालिका तीज 2083 को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपट मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
0: अरेल्ला सुन चाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि संचालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्राण्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
3: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 9864470483।

0: ए सन्त्यकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगइजन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पनि भाँचि गयो।
0: यतिका लागि त सामुएल दोलत बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्यका बाले मनकै कुरो हर्यो, बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9864-44-1208, 9846-39-261।
3: ए भनेदेखि सबै कुरा पाउने रहेछ, लु भन त भाउ के पाउँछ त्यहाँ?
4: ए त्यहाँ त्यहाँ त नलका मोटर, भक्त राजु, घरमा लाउने कलर सबै पाइन्छ।
5: ए एभ्रिलाको कुरा गरेको हो, त्यो त मलाई पनि थाहा छ, त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
6: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
3: भनेदेखि सबै कुरा पाउने रहेछ।
2: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
1: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
7: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
2: प्रोप्राइटर पुष्पराज देवकोटा, सम्पर्क फोन नम्बर 9844-48-6073 र 9814-68-02-04।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरा पारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
5: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त बाउ, के पाउँछ त्यहाँ?
6: ए त्यहाँ त्यहाँ छ नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
7: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ, त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
8: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
5: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
9: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
10: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98 484 6673 र 98 14 68 02 04।
11: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौला अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
12: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
13: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
12: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
13: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
12: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
13: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक, टिकापुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार। फोन नम्बर 98 688 14 799, 98 24 60 25 32। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार। फोन नम्बर 98 24 67 28 25।
14: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो हो, कसो कालले छिटो नलाग्यो।
15: मैले चाहिने जो माइलो के बरबर बरबर कराइरहेको छ, के भएको छ हौ तँलाई?
14: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्या। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
15: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनु पर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
16: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
17: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
1: हराएको मोबाइल एमडीएस प्रणाली द्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार पूर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
0: लक्की ट्रेडर्स सामुदायिक रेडियो टिकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा सञ्चालक खगेन्द्र चौधरी, सम्पर्क नम्बर 9868551000।
2: जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालयको अनुरोध। जानकी गाउँपालिका 3 नम्बर वाडावासी दाजुभाइ तथा दिदी बहिनीहरू, सड़क किनारमा पशु चौपाया नबान्न र सड़क किनारमा मल वस्तु नथुपार्न अनुरोध गर्दछौ। साथै सड़क किनारमा पशु चौपाया बाँधेर ढुङ्गा, बालुवा, माटो, ग्राभेल, मल थुपारेर दुर्घटना भएमा त्यसको जिम्मेवारी थुपार्ने व्यक्तिले लिनुपर्नेछ। जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालय, लायकपुर।
3: त्यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
4: तँ त एक्लो कहाँ छस् र यार, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थेँ, कुलत छुटेपछि को थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
3: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ
4: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाई हुन्छ त, जब म निस्केँ काम गर्न थाले अनि पो कमाई छ त, यो कमाई पनि मेरो लागि होइन, हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
3: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिछ जस्तै यार, अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
0: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: कबू कापी रही था, कबू पेंसिल रही था, कबू झोले फटाका आजी था, का कना हो बाबा फिर उस टपाटी गटिलो ठाउं से झोला आन लसे तो लड़का सामान नहीं हरे।
1: ओहो ये बुढ़ालिक में का हुई थी, जरम भर भर बर रही थी रहत।
0: का हुई कबू लड़का कॉपी हेरा कई था, कबू पेंसिल हेरा कई था, कबू झोले फटा कई था, बढ़िया ठाउं से झोला लाना नहीं चिकठो।
1: अरे कहाँ से ना नाम था,
0: कहाँ से लन बो वो तो कहाँ टीकापुर में रलक रट गई झोला उडोक मसे। वहाँ झिंगरान दीदी कटरा सुगर झोला आन लाटी, ना कबू लड़का कापी हरी थी, ना कबू पेंसिल हरी थी, ना झोला फाटल हुई थी, कहिए आनल झोला दस काटस बाटिन। ये बुढ़ोक ढंग कबू पसल छान कर झोला नहीं आना से आकट हुई।
1: लिया लिया मैं अब नहीं जाइबू रट गई झोला उद्योग में। रत गैया झोला उद्योग, हमारे यहाँ ढेर डिजाइन के झोला मिलत, जैसे स्कूल बैग, कैरिंग बैग, फाइल बैग, लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए। पुरान बिगड़ा झोला है मरम्मत करा जाए, एक चोट सेवा करना मौका जरूर देवी।
2: प्रोपराइटर राम प्रसाद रत गैया, संपर्क मोबाइल नंबर 98484-22373।
3: दिदी तीज पनि आउन लाग्यो, यसपालिको तीजमा नयाँ गहना किन्ने सोच छ कि छैन?
4: छ नि बहिनी, तर राम्रो राम्रो डिजाइन र विश्वासिलो पसल खोज्दै थिए नि।
5: त्यसो भए इन्द्रेणी ज्वेलर्समा जाउ न त, त्यहाँ सुन चाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
4: ए हो र बहिनी, अरू के पाइन्छन् त त्यहाँ?
5: त्यहाँ त माइली तिलहरी, छटके तिलहरी, रामलीला, झाला, पिचडा, झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, पेन्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोती चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छन् नि।
4: ओहो बहिनी, यति राम्रो सुविधा अब हाम्रै टिकापुरमा रहेको छ? अनि मूल्य र गुणस्तर कस्तो छ नि?
5: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
4: त्यसो भए ढिलो नगरौ न बहिनी, आजै जाउ।
5: ल जाउ, तपाईँहरू पनि आफ्नो रुचाइको गहना किन्न इन्द्रेणी ज्वेलर्समा नै आउनुहोस्।
3: इन्द्रेणी ज्वेलर्स, बलभद्र चौक, टिकापुर, कैलाली, संचालक रन बहादुर सुनार, सम्पर्क नम्बर 98484-44-0019। हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एन्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
6: संचालक आरती चौधरी, सम्पर्क नम्बर 98624-70483।
7: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
8: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
9: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
8: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
9: बेसरी टाउको दुख्ने,
8: उच्च ज्वरो आउने, बेहोश हुने,
9: घाँटी अरोरो कडा हुने,
8: कम्पन हुने,
9: पक्षघात हुने
8: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
9: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
8: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
9: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
8: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
9: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
8: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
9: सधैं झुल टाँगेर सुत्ने गरौं।
8: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
10: स्वास्थ्य कार्यालय कैलाली।
2: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
11: अरेल्ला सुन चाँदी पसलमा छड्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: अरेल्ला सुन चाँदी पसल बलभद्र चोक टिकापुर, एलएन मेडिकल अगाडि, संचालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
4: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
5: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एक छेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होसिया गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
6: जानकी गाउँपालिका 1 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: पेट संबंधी संपूर्ण समस्या को उपचार तत्काल पोलिक्लिनिक प्रणाली टीकापुर में।
2: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधि द्वारा गरिने।
1: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
2: महिनाको महिनावारी गडबडीको समस्या,
1: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
2: पेट सम्बन्धी सम्पूर्ण समस्या,
1: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
2: ईसीजी सेवा,
1: डिजिटल एक्सरे सेवा
2: र प्रयोगशाला ल्याब सेवा।
1: फोन नम्बर 9894827359 र 9848423059। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपादेवी मन्दिर नजिकै।

0: दिदी तीज पनि आउन लाग्यो। यसपालिको तीजमा नयाँ गहना किन्ने सोच छ कि छैन?
1: छ नि बहिनी, तर राम्रो राम्रो डिजाइन र विश्वासिलो पसल खोज्दै थिए नि।
2: त्यसो भए इन्द्रेणी ज्वेलर्समा जाउ न त, त्यहाँ सुन चाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
1: ए हो र बहिनी, अरू के पाइन्छन् त त्यहाँ?
2: त्यहाँ त माइली तिलहरी, छटके तिलहरी, रामलीला, झाला, टिचडा, झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, पेन्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोती चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छन् नि।
1: ओहो बहिनी, यति राम्रो सुविधा अब हाम्रै टिकापुरमा रहेको छ। अनि मूल्य र गुणस्तर कस्तो छ नि?
2: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
1: त्यसो भए ढिलो नगरौ न बहिनी, आजै जाऊ।
2: ल जाऊ, तपाईँहरू पनि आफ्नो रुचाइको गहना किन्न रेडी ज्वेलर्समा नै आउनुहोस्।

0: ज्वेलर्स बलभद्र चौक टीकापुर कैलाली संचालक रन बहादुर सुनार सम्पर्क नम्बर 9848440019
1: कहाँ जान्छै उडन या चरी दिन रात भौतारी आई गयो रेडियो खोल देउडा चौतारी आई गयो रेडियो खोल देउडा चौतारी
2: झल्को आउँदो बाह्रै मास दिन काटु म क्यारी बाटो हेरी बसेकी छ घर मेरी प्यारी
1: एकडाली बाजगुर आउँछको एकडाली साजको यति सौराई क्या लाग्दो छ परदेशी बाजको यति सौराई क्या लाग्दो छ परदेशी बाजा

0: देउडा गीत गाउन्या तमरा हाम्रा गाउँ घरका कुरा हन्या तमिल लेखी पठाएका देउडा गीत वाचन गर्ने एकमात्र कार्यक्रम देउडा चौतारी। आउन जनभुल्या तम्रो आफ्नै रेडियो स्टेशन सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा
1: हरेक साताको आइतबार दिउँसो 3 बजेदेखि
0: कार्यक्रम देउडा चौतारी।
2: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त जाने विचार छ कि नै त?
3: आफ्ना कान्छा भाइको बे नगइकन पन भएन, जाउँ भने भयाको मङ्गलसूत्र पन भाँची गयो।
2: यतिका लागि त सामुएल ज्वेलर्स बनेको है, बरु अहिल्यै जाउँ, एक दुई दिनमा त छाट्टै बनाइहाल्ला छन् त्यहाँ।
3: आज त सन्तेका बाले मनकै कुरो हर्यो, बाई जाउँ।
4: सामुएल ज्वेलर्स सुनसादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनसादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर टिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-2061।
5: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
6: असोज 3 गते पहिलो शनिबारका दिन आउने भएकाले
5: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
6: डाक्टर आउने दिन असोज 3 गते पहिलो शनिबार।
5: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868-00-08 र 9825-67-72।

0: महापार्वती मेडिकल जोशीपुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: महापार्वती मेडिकल जोशीपुरमा यही भदौ 20 गते शनिबारका दिन वरिष्ठ मानसिक नसा मनोदीप तथा लागु औषध रोग विशेषज्ञ डाक्टर अनुप देवकोटा बिरामी जाँच गर्न आउँदै हुनुहुन्छ। त्यसैले समयमै नाम लेखाई मौकाको फाइदा लिनुहोस्।
0: मानसिक समस्याहरू जस्तै बेला बेलामा मुटु ढुक ढुक हुने,
1: हात खुट्टा काप्ने या चिसो हुने,
0: टाउको दुख्ने,
1: धेरै पसिना आउने,
0: मनमा छटपटाहट हुने,
1: बढी रिसाउने,
0: झिझो मान्ने, झर्कने,
1: जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने,
0: छारे रोग, बाख्रे रोग वा मिर्गी,
1: कामकाजमा मन नलगाई दिक्क मानेर बस्ने, कामने वा बेला बेलामा बेहोस हुने,
0: नबुझ्ने कुरा वा अमिल्दो व्यवहार गर्ने, सुर बिग्रिने, बहुलापन,
1: एउटै कार्य बारम्बार दोहोर्याउने,
0: यौन इच्छा शक्तिमा कमी या असामान्यपन,
1: धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
0: बच्चा तथा वृद्धहरूले ओछ्यानमा पिसाब फेर्ने,
1: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गर्ने,
0: निराशापन, उटी बेलै मरिहाल्छु कि जस्तो लाग्ने, जति उपचार गरे पनि ठिक नहुने
1: र रक्सी तथा लागु पदार्थ छोड्न चाहने।
2: डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार, समय दिउँसो 1 बजेदेखि।
0: साथै एक्सरे र भिडियो एक्सरे, मुटुको एक्सरे, ईसीजी, ल्याब तथा 24 घण्टा एम्बुलेन्स सेवा उपलब्ध छ।
1: सम्पर्क स्थान महापार्वती मेडिकल जोशीपुर कैलाली, मोबाइल नम्बर 98216 14306 र 98486 39785।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: Reliable Agro Nepal Public Limited का प्रीमियम उत्पादनहरू।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9870106772। स्वास्थ्यका लागि पानी
4: समयमै आफ्नो घर परिवारको जन्म मृत्यु विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौ। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
5: जानकी गाउँपालिका वडा नम्बर 8 कार्यालयद्वारा जनहितमा जारी सन्देश।
6: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकला सुकाए हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो, कसो कालले छिटो नलाग्यो
7: के भएको
6: छ हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे हुन्छ, खानै सक्दैन।
7: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ, त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
8: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
9: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ढकला रोड, टिकापुर, कैलाली।

0: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयकै अनुरोध।
1: जानकी गाउँपालिका 3 नम्बर वाडावासी दादु भैया दिदी बहिनी हुक्रे सड़क के किनार में पशु चौपाए नई बांध देवी सड़क किनार में माल वस्तु नई कुरा देवी साथ ही सड़क किनार में पशु चौपाए बांध के ढुंगा बालुआ गिट्टी मल कुरा के दुर्घटना हुईले से एकर जिम्मेवारी स्वयं व्यक्ति हुक्रा ले पर्ना बा।
0: जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालय लाइटपुर।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
6: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्विस एल्विरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साडी सुट कुर्ती पलाजा तथा थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
7: एल्विस एल्विरा टेरस सिद्धार्थ चोक गालप सुपरमार्केट अगाडि टीकापुर कैलाली संचालक सुजिता श्रेष्ठ सम्पर्क नम्बर 9811 67 38 87।

0: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाई वाई जिंक 15 रुपियाँमा एक पेटी रूपान 60 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
1: मैले त एक पेटी चाउचाउ रु 600 किने।
0: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल, साथै हिन्दू नारीहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848404।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड, ई सिम पाइनुका साथै फोटो कपी, लिमिनेशन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
3: हराएको मोबाइल एमडीएफ प्रणाली द्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार पूर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
2: लक्की ट्रेडर्स सामुदायिक रेडियो टिकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा, सञ्चालक खगेन्द्र चौधरी, सम्पर्क नम्बर 9868555010।

0: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाई? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरा पारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भार।
1: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
3: ए बहिनी, तीज पनि आउन लाग्यो, यसपालि नयाँ गहना किन्ने सोच छ कि छैन?
4: छ नि दिदी, राम्रो डिजाइन र विश्वासिलो पसल खोल्दै थिए।
3: त्यसो भए नरेश ज्वेलर्स जाउँ न त, त्यहाँ सुनचाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
4: ए हो र, अरू के पाइन्छ नि त्यहाँ?
3: त्यहाँ त हार, तिलहरी, मंगलसूत्र, झुम्का, औठी, चुरा लगायतका विभिन्न डिजाइनका सुनचाँदीका गहना पाइनुका साथै गिफ्ट पनि पाइन्छ नि।
4: ओहो, यति राम्रो सुविधा! अनि मूल्य र गुणस्तर कस्तो छ?
3: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
4: त्यसो भए ढिला नगरौ न दिदी, आजै जाऊ।
3: तपाईहरू पनि आफ्नो रोजाईको गहना किन्न नरेश ज्वेलर्समै आउनुहोस्।
5: विश्वास र रोजाई अब एउटै ठाउँमा।
4: नरेश ज्वेलर्स, टिकापुर नगरपालिका कार्यालयको पछाडि पुरानो एनसेल डिलरमा। संचालक उत्सव साहू। सम्पर्क नम्बर 9848043241।
6: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त बाउ, के पाउँछ त्यहाँ?
7: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
8: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ, त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
9: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
6: भनेदेखि सबै कुरा पाउने रहेछ।
10: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
11: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
12: पुरानो ट्रिनिटी स्कुल भएको भवन, टिकापुर।
13: प्रोप्राइटर पुष्प देवकोटा। सम्पर्क फोन नम्बर 9844848673 र 9814860204।

0: मध्याह्न खबरमा यहाँलाई स्वागत छ। मध्याह्न खबरबाट रत्नापुन मगरको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। मध्याह्न खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। देशभर मनसुनी वायुका प्रभाव कायमै, आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन नागरिकलाई मौसमविदको आग्रह। बाजुराको बिरे खोलामा आएको बाढ़ीका कारण 23 परिवार विस्थापित, धानखेत बगरमा परिणत। र कैलालीमा सशस्त्रद्वारा कटुवा पेस्टोल र 1 किलो चरेस बरामद। अब मध्याह्न खबर विस्तारमा। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ रहेको छ। अहिले देशभर साधारणतया बादल लागेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भूभागका केही स्थानमा तथा पहाड़ी भूभागका धेरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षा हिमपातको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा तथा मध्य प्रदेशको थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागको 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। आज राति पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कैलालीमा सशस्त्र प्रहरीको टोलीले कटुवा पेस्टोल र चरेस बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल बीओपी भुइँफाटाबाट खटिएको टोलीले कैलाली गाउँपालिका साथ स्थित पुरानो भुइँफाटा तीनकुनेको सीमावर्ती क्षेत्रबाट एक थान कटुवा पेस्टोल र 1 किलो 50 ग्राम चरेस बरामद गरेको हो। सशस्त्र प्रहरीका अनुसार शुक्रबार सीमावर्ती क्षेत्रमा गस्ती गर्ने क्रममा व्यवहारिसी अवस्थामा उक्त हतियार र लागू औषध फेला पारेको थियो। बरामद सामग्री आवश्यक अनुसन्धान तथा कार्यवाहीका लागि भदौ शनिबार सम्बन्धित निकायलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। कैलाली र कञ्चनपुरबाट 4 लाख बढ़ीको अवैध सामान बरामद गरिएको छ। कैलालीमा भारतबाट भन्सार छली अवैध रूपमा ल्याइएका करिब 4,15,000 रूपियाँ बराबरका विभिन्न सामान प्रहरीले बरामद गरेको छ। जिल्लाका विभिन्न स्थानबाट शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका प्रहरी टोलीले व्यवहारिसी अवस्थामा रहेका सामान फेला पारी नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार बरामद सामानमा चिनी, मिठाई, टाई, बेल्ट, कस्मेटिक लगायतका सामग्री रहेका छन्। बरामद सामानको अन्दाजी मूल्य 4,14,882 रूपियाँ रहेको प्रहरीले जनाएको छ। यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिका 5 नहर रोडबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याइएका अन्दाजी मूल्य 32,700 बराबरको सुर्ती शनिबार राति इलाका प्रहरी कार्यालय गुलरिया कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले व्यवहारिसी अवस्थामा फेला पारी सामान बरामद गरिएको प्रहरीले जनाएको छ। मध्याह खबरमा बाजुरामा बाढ़ीका कारण 23 परिवार विस्थापित लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
2: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
2: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
1: जनरल फिजिसियन विशेषज्ञ सेवा,
2: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
1: दन्त रोग सेवा,
2: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
1: मनोचिकित्सक विशेषज्ञ सेवा
3: हरेक महिनाको प्रत्येक शनिबार,
1: र सिटी स्क्यान सेवा।
2: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा।
1: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डो

0: लेप्रोस्कोपी, कोलोनोस्कोपी, डिजिटल वीडियो एक्सरे, अल्ट्रासाउंड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पताल का अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्ट द्वारा फार्मेसी सेवा 24 घंटा,
0: 24 घंटा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट, फोन नम्बर 97-62-48-38, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
2: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
3: टिकापुर नगरपालिका वडा नम्बर 1 कार्यालयद्वारा जनहितमा जारी सन्देश।
1: अब बाँकी खबर। बाजुराको बिरेखोला झरनामा भीषण बाढ़ी आउँदा झण्डै 2 दर्जन परिवार विस्थापित भएका छन्। गैरातीदेखि परेको अविरल वर्षासँगै बिरेखोलामा ठूलो बाढ़ी आएपछि 23 परिवार विस्थापित भएका हुन्। अविरल वर्षापछि माथिल्लो क्षेत्रमा गएको पहिरोले खोला थुनेर ताल बनेको र ताल फुटेपछि सदरमुकाम मातडी स्थित बढ़ीमालिका नगरपालिका 6 र 8 सीमामा पर्ने बिरेखोलामा ठूलो बाढ़ी आएको स्थानीय लालसिंह साउदले बताउनुभयो। बाढ़ीले मानवीय एवं भौतिक क्षति नगरे पनि गाउँको बीचबाटै ठूलो बाढ़ी आएपछि 23 परिवार विस्थापित भएका हुन्। थप 18 परिवार समेत जोखिममा रहेको साउदले बताउनुभयो। भीषण बाढ़ीबाट बिरेखोलाका 41 परिवार प्रभावित भएको बढ़ीमालिका नगरपालिका 6 कार्यवाहक वडा अध्यक्ष परे बडुवालले जानकारी दिनुभयो। उनका अनुसार बाढ़ीले 1 माछा पोखरी, 2 पानी घट्ट र बिरेखोला झरनाको टिकट काउन्टरमा क्षति पुर्याएको छ। धानबाली बगाएपछि खेत बगरमा परिणत भएको छ। विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको वडा अध्यक्ष बडुवालले बताउनुभयो। नेपाल रेडक्रस सोसाइटी बाजुरा जिल्ला शाखाले बाढ़ी प्रभावित परिवारलाई तत्काल त्रिपाल उपलब्ध गराएको छ। रेडक्रस बाजुरा शाखाका उपमन्त्री विपिन विष्टका अनुसार विस्थापित 23 परिवारलाई त्रिपाल वितरण गरिएको छ। बाढ़ी पहिरोका कारण अछामको साफे बगर र बाजुराको मातडी जोड्ने सड़क पनि अवरूद्ध भएको छ।
4: यही भदौ 10 गते भोटेको छिर त्रिशुली नदीमा गएको बाढ़ीबाट सो क्षेत्रमा 7,500 घरधुरी प्रभावित भएको देखिएको छ। दुर्त क्षति तथा आवश्यकता मूल्यांकन अन्तर्गत गरिएको प्रारम्भिक मूल्यांकन अनुसार करिब 7,570 घरधुरी प्रभावित भई करिब 32,933 जना प्रभावित भएका सरकारले जनाएको छ। यसै गरी 48 सरकारी कार्यालय प्रभावित भएका, 55 किलोमिटर सड़क, 37 मोटर चल्ने पुल तथा 68 झुलुङ्गे पुलमा क्षति पुगेको सरकारले भोटेकोशी सम्बन्धी अध्यावधि गरेको विवरणमा उल्लेख छ। त्यस्तै करिब 1,806 हेक्टर कृषि भूमि, 13 जलविद्युत आयोजना, 1 सौर्य ऊर्जा आयोजना तथा 2 प्रसारण लाइनमा पनि क्षति पुगेको छ। मूल्यांकन अनुसार 783 मेगावट जलविद्युत उत्पादन क्षमता प्रभावित भएको छ। हालसम्म 13,098 जनाको उद्धार गरिएको छ भने त्यसमा 300 भन्दा बढ़ी विदेशी नागरिक रहेका छन्। अपर त्रिशुली 3A सुरुङबाट 82 नेपाली नागरिक र अपर त्रिशुली 1 सुरुङबाट हिजो 1 चिनिया नागरिक तथा बेत्रावती स्थित एउटा घरबाट 1 नेपाली नागरिकको जीवितै उद्धार गरिएको छ। करिब 5,000 जना अझै बेपत्ता रहेका छन् भने त्यसमा 35 देशका करिब 600 जना विदेशी नागरिक रहेका मन्त्रालयको विवरणमा उल्लेख छ। प्रभावित क्षेत्रबाट हालसम्म 1,344 शव बरामद गरिएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल पूर्ण रूपमा परिचालित छन्। साथै विपद व्यवस्थापन सम्बन्धी निकाय, प्रदेश तथा स्थानीय तह र अन्य सम्बन्धित निकाय पनि परिचालित छन्। मध्याह्न खबरमा अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
5: झरी र बाढ़ीको मौसममा ओभानो ठाउँ खोज्दै सर्पहरू जमिन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाखो हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पूरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने गम्बुट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने। बेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
6: टिकापुर नगरपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
7: के तपाईलाई थाहा छ,
8: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
7: हो र?
8: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
7: अनि
8: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
7: के छ त विकल्प?
8: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
7: विस्तारै गर्दा हुँदैन?
8: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
7: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
8: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
1: अब पुनः बाँकी खबर। प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम परिषद सीटीबीटीमा सुधारको माग गर्दै विद्यार्थीहरूले हिजोदेखि देशव्यापी आन्दोलन शुरू गरेका छन्। आन्दोलन अन्तर्गत टिकापुरका विद्यार्थीहरूले खड़क चोकमा प्रदर्शन गरेका छन्। विद्यार्थीहरूले सीटीबीटीको परीक्षण नतिजा, शिक्षण प्रणाली र कलेजको अनुगमन लगायत समग्र शैक्षिक अवस्थामा सुधार गर्नुपर्ने माग राखेका छन्। आन्दोलनरत विद्यार्थीका मुख्य मागहरूमा मर्यादित र व्यावहारिक परीक्षा प्रणाली लागू गर्नुपर्ने, सेमेस्टर तथा वार्षिक परीक्षा निर्धारित समयमा सञ्चालन गर्नुपर्ने र परीक्षा सकिएको एक महिनाभित्र नतिजा प्रकाशन गर्नुपर्ने रहेका छन्। त्यस्तै ब्याक लागेको परीक्षा एक महिनाभित्र सञ्चालन गर्नुपर्ने, पटक पटक विद्यार्थीलाई ब्याक लाग्ने समस्या रोकथाम गर्नुपर्ने, गुणस्तरीय तथा सिपयुक्त शिक्षा प्रदान गर्नुपर्ने र अयोग्य शिक्षकलाई परिवर्तन गर्नुपर्ने विद्यार्थीहरूको माग छ। विद्यार्थीहरूले नियमित प्र्याक्टिकलको व्यवस्था गर्नुपर्ने, समयमा सही सूचना प्रकाशन गर्नुपर्ने तथा परीक्षामा विद्यार्थीले दिएको उत्तर पुस्तिका निष्पक्ष, सही र सम्मानजनक ढंगले जाँच गर्नुपर्ने बताएका छन्। त्यसै गरी इन्टर्नशीपलाई अनिवार्य तथा प्रभावकारी बनाउनुपर्ने, कलेजहरूमा उचित अनुगमन गर्नुपर्ने लगायतका माग पनि विद्यार्थीहरूले अघि सारेका छन्। विद्यार्थीहरूले डिप्लोमा तहलाई प्लस टू सर मान्ने हो भने सम्मान व्यवहार र सम्मान अवसर दिनुपर्ने माग समेत उठाउँदै आएका छन्। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको स्पष्ट नीति र निजी क्षेत्रको लगानी मार्फत सुदूरपश्चिमलाई समृद्ध प्रदेशका रूपमा विकास गर्नुपर्ने बताउनु भएको छ। धनगढ़ीमा आयोजित निजी क्षेत्र र प्रदेश सरकार बीच बजेट सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा उहाँले औद्योगिक क्षेत्रको विकास र रोजगारी सिर्जनालाई प्रदेश सरकारले आगामी बजेटमा प्राथमिकताका साथ सम्बोधन गर्ने बताउनु भएको हो। मुख्यमन्त्री भट्टले प्रदेशको रातो किताब रकम वितरण गर्ने पुलिन्दा नभई प्रदेशको समृद्धि को मार्गचित्र बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो। मुख्यमन्त्री भट्टले सुशासनमा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै प्रदेशमा रहेका व्यतिथि र अनियमितता नियन्त्रण गर्न सरकार निर्मम भएर अघि बढ़ने बताउनुभयो। व्यतिथिका विषयमा कुनै पनि सम्झौता नगर्ने स्पष्ट गर्दै उहाँले सुदूरपश्चिमको विकास र रूपान्तरणका लागि पनि सबै पक्ष गम्भीर भएर एकताबद्ध रूपमा अघि बढ़नुपर्नेमा जोड़ दिनुभयो। यसै समाचारसँगै मध्याह खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। देशभर मनसुनी वायुको प्रभाव कायमै, आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन नागरिकलाई मौसमविदको आग्रह।
4: बाजुराको बिरेखोलामा आएको बाढ़ीका कारण 23 परिवार विस्थापित, धानखेत बगरमा परिणत र कैलालीमा सशस्त्रद्वारा कटुवा पिस्टल र 1 किलो चरेस बरामद। हवस् त अहिलेलाई मध्याह खबर यति नै, यसपछि लोकगीत सुन्न सक्नुहुनेछ। प्राविधिक मित्रलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म रत्नापुन मगर पनि विदा हुन्छु। सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।
9: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
10: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
11: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
10: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
11: बेसरी टाउको दुख्ने,
10: उच्च ज्वरो आउने, बेहोश हुने,
11: घाँटी अररो कडा हुने,
10: कम्पन हुने,
11: पक्षघात हुने
10: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
11: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
10: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
11: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
10: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाऊ।
11: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
10: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
11: सधैं झुल टाँगेर सुत्ने गरौं।
10: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
12: स्वास्थ्य कार्यालय कैलाली।
13: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
14: ए साथी, तीज आउन लाग्यो, यसपालि तीजमा कस्तो लुगा लगाउने सोच बनाएकी छेउ?
13: सोच त धेरै छ नि, तर मन पर्ने डिजाइन र राम्रो लुगा कहाँ पाइन्छ भनेर खोज्दै थिए।
14: त्यसो भए पवनदेव इन्टरप्राइजेस जाउँ न, तीजका लागि विभिन्न डिजाइनका आकर्षक लुगाहरू आइसकेका छन्।
13: हो र, त्यहाँ लेडिज सुट, कुर्ती, सुरुवाल पाइन्छ र?
14: पाइन्छ नि, तीजमा आफूलाई मन पर्ने लुगा छान्न पवनदेव इन्टरप्राइजेस एकपटक अवश्य पुगाउन।
13: त्यसो भए यसपालिको तीजको किनमेल पवनदेवी इन्टरप्राइजेसबाटै गरौँ न है।
14: तीजको उमङ्ग, नयाँ पहिरनको रङ्ग। पवनदेव इन्टरप्राइजेस सिद्धार्थ चोक नगरपालिकाको कार्यालयको कोठा नम्बर 54, सञ्चालक पवनदेवी तिमिल सेना, सम्पर्क नम्बर 9848500227 र 9848500952।
15: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्रणाली टिकापुरमा।
16: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
15: समस्याहरू: किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
16: महिनाको महिनावारी गडबडीको समस्या,
15: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
16: पेट सम्बन्धी सम्पूर्ण समस्या,
15: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
16: ईसीजी सेवा,
15: डिजिटल एक्सरे सेवा
16: र प्रयोगशाला ल्याब सेवा।
15: फोन नम्बर 9844273359 र 9848423059। सत्कार पोलिक्लिनिक प्रणाली, गुम्बा रोड टिकापुर, जालपा देवी मन्दिर नजिकै।
13: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा
17: सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हार्दिक सुनचाँदी पसलमा सत्य तिलहरी माइली तिलहरी रानी हार हार मंगलसूत्र चाक्की प्यान्डल बाला औठी चन्द्रमा काटा नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
18: हार्दिक सुनचाँदी पसल सरकारी अस्पतालको भित्री रोड सञ्चालक शंकर साहू सम्पर्क नम्बर 9848421974।
19: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्भिस एल्भिरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा तथा थानका कपड़ाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
1: एल्भिस एल्भिरा टेरस, सिद्धार्थ चोक गालप सुपर मार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811638887।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868147979, 9824625232। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824678225।
5: महिलाहरूको महान चाड हरितालिका तीज 2083 पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: अरेल्ला सुन चाँदी पसलमा छड्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चप्की, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: आरएनला सुन चाँदी पसल, बलभद्र चोक टिकापुर, एलएन मेडिकल अगाडि, संचालक खुमराज सुनार, सम्पर्क मोबाइल नम्बर 9810625347।
7: हेर रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
8: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
9: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
8: के गर्छ र सन मेडिकेयरले?
9: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
8: यति गरेपछि धेरै राहत हुने रहेछ त।
9: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
8: चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्राण्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
1: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483।
2: महापार्वती मेडिकल जोशीपुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
3: महापार्वती मेडिकल जोशीपुरमा यही भदौ 20 गते शनिबारका दिन वरिष्ठ मानसिक नशा मनोदीप तथा लागू औषध रोग विशेषज्ञ डाक्टर अनुप देवकोटा बिरामी जाँच गर्न आउँदै हुनुहुन्छ। त्यसैले समयमै नाम लेखाई मौकाको फाइदा लिनुहोस्।
2: मानसिक समस्याहरू जस्तै बेला बेलामा मुटु ढुकढुक हुने,
3: हात खुट्टा काप्ने या चिसो हुने,
2: टाउको दुख्ने,
3: धेरै पसिना आउने,
2: मनमा छटपटाहट हुने,
3: बढी रिसाउने,
2: झिझो मान्ने, झर्कने,
3: जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने,
2: छारे रोग, बाख्रे रोग वा मिर्गी,
3: कामकाजमा मन नलगाई दिक्क मानेर बस्ने, कामने वा बेला बेलामा बेहोस हुने,
2: नबुझ्ने कुरा वा अमिल्दो व्यवहार गर्ने, सुर बिग्रिने, बहुलापन,
3: एउटै कार्य बारम्बार दोहोर्याउने,
2: यौन इच्छा शक्तिमा कमी या असामान्यपन,
3: धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: बच्चा तथा वृद्धहरूले ओछ्यानमा पिसाब फेर्ने,
3: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गर्ने,
2: निराशापन, उटी बेलै मरिहाल्छु कि जस्तो लाग्ने, जति उपचार गरे पनि ठिक नहुने
3: र रक्सी तथा लागू पदार्थ छोड्न चाहने।
4: डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार, समय दिउँसो 1 बजेदेखि।
2: साथै एक्सरे र भिडियो एक्सरे, मुटुको एक्सरे, ECG, ल्याब तथा 24 घण्टा एम्बुलेन्स सेवा उपलब्ध छ।
3: सम्पर्क स्थान महापार्वती मेडिकल जोशीपुर, कैलाली। मोबाइल नम्बर 98216 14306 र 98486 39785।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो फार्म पब्लिक लिमिटेड का प्रीमियम उत्पादनहरू।
1: छिच्छी कस्तो गनाएको, इनका सन्तानले टोयलेट गनाएरै मार्ने भए
2: फेरि छिमेकीको गाली पाइने भयो। के गर्ने होला, घरमा पुरुष पनि छैन।
3: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन। फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवा छँदैछ नि।
2: कता छ त त्यो?
3: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
2: फोन नम्बर कति हो भाइ?
3: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो। अर्को पनि छ 98653629026।
4: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू। सम्पर्क नम्बर 97620203000 र 98656692026।

0: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा एक नम्बर सुनबाट निर्मित माइली तिलरी, छटके तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: दुर्गा ज्वेलर्स, बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर कैलाली, संचालक देव बहादुर सुनार, सम्पर्क नम्बर 9868 40 16 60।
2: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
3: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
4: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
3: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
4: बेसरी टाउको दुख्ने,
3: उच्च ज्वरो आउने, बेहोस हुने,
4: घाँटी अरोरो कडा हुने,
3: कम्पन हुने,
4: पक्षघात हुने
3: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
4: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
4: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
3: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
4: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
3: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
4: सधैँ झुल टाँगेर सुत्ने गरौं।
3: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
5: स्वास्थ्य कार्यालय कैलाली।
6: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
7: असोज 3 गते पहिलो शनिबारका दिन आउने भएकाले
6: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू: छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
7: डाक्टर आउने दिन असोज 3 गते पहिलो शनिबार।
6: आरोग्य मेडिकल एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क नम्बर 9868 00008 र 9825 67 77 72।
8: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हार्दिक सुनचाली पसलमा छटके तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चाक्की, पेण्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
9: हार्दिक सुनचाँदी पसल, सरकारी अस्पतालको भित्री रोड, संचालक शंकर साहू, सम्पर्क नम्बर 9848 42

0: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
1: तँ त एक्लो कहाँ छस् र यार, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुल छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
0: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ
1: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थाले अनि पो कमाइ छ त, यो कमाइ पनि मेरो लागि होइन। हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ श्रीमती।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै सीजी कम्पनीको वाइवाई जिंक 15 रुपियाँमा एक पेटी रु 560 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
5: मैले त एक पेटी चाउचाउ रु

0: 600मा किने?
1: 600 रुपियाँ किन हाल्नु पर्यो? 560मा त ब्लक नम्बर 14मा रहेको हरिलाल किराना पसलमा रु 15वाला चाउचाउ पाइन्छ। त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ र त्यस्तै रु 25को क्लासिक चाउचाउ र 35को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि। त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाइवाईमै किन हाल्ने? 460मा मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ। त्यो पनि वाइवाई सीजी कम्पनीको र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल, साथै हिन्दू नारीहरूको महान चाड हरितालिका 30/2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848-40-22-41।
2: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
3: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
2: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: दिदी तीज पनि आउन लाग्यो। यस पालिको तीजमा नयाँ गहना किन्ने सोच छ कि छैन?
1: छ नि बहिनी, तर राम्रो राम्रो डिजाइन र विश्वासिलो पसल खोज्दै थिए नि।
2: त्यसो भए इन्द्रेणी ज्वेलर्समा जाउन त, त्यहाँ सुन चाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
1: ए हो र बहिनी, अरू के पाइन्छन् त त्यहाँ?
2: त्यहाँ त माइली तिलहरी, छटके तिलहरी, रामलीला, झाला, पिचडा, झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, क्यान्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोती चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छन् नि।
1: ओहो बहिनी, यति राम्रो सुविधा अब हाम्रै टिकापुरमा रहेको छ। अनि मूल्य र गुणस्तर कस्तो छ नि?
2: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
1: त्यसो भए ढिलो नगरौँ न बहिनी, आजै जाउँ।
2: ल जाउँ, तपाईँहरू पनि आफ्नो रुचाइको गहना किन्न इन्द्रेणी ज्वेलर्समा नै आउनुहोस्।
3: इन्द्रेणी ज्वेलर्स, बलभद्र चोक, टिकापुर, कैलाली। सञ्चालक रन बहादुर सुनार। सम्पर्क नम्बर 9848440019।
4: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
5: ए त्यहाँ त्यहाँ त नलका मोटर, भक्त राजु, घरमा लाउने कलर सबै पाइन्छ।
6: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
7: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
4: भनेदेखि सबै कुरा पाउने रहेछ।
8: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
9: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
10: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
8: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 9844846673 र 9814680204।
11: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चौक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848453595।

0: लौना साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
1: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
0: ए हो र, त्यसो भए जाउँ न जाउँ, सँगै जाउँ, तन्नै खाएर आउला।
1: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
0: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल, सम्पर्क नम्बर 9848569964।
2: चियाको होटल खोलौला यसै टिकापुर।
3: घर परिवारमा सबै बिरामी, आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो। तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
4: होइन चाइनिजो माइलो, त्यो बर्बर बर्बर कराइरहेको छ, के भएको छ हौ तँलाई?
3: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
4: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
5: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
6: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरौला रोड, टिकापुर, कैलाली।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
7: हराएको मोबाइल एमडीएस प्रणालीद्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार्ट पुर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
1: लक्की ट्रेडर्स, सामुदायिक रेडियो टिकापुर एफएम नजिकै, नेपाल टेलिकम जाने बाटोमा, सञ्चालक खगेन्द्र चौधरी, सम्पर्क नम्बर 9868551000।
8: ए बहिनी, तीज पनि आउन लाग्यो, यसपालि नयाँ गहना किन्ने सोच छ कि छैन?
9: छ नि दिदी, राम्रो डिजाइन र विश्वासिलो पसल खोल्दै थिए।
8: त्यसो भए नरेश ज्वेलर्स जाउँ न त, त्यहाँ सुनचालीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
9: ए हो र, अरू के पाइन्छ नि त्यहाँ?
8: त्यहाँ त हार, तिलहरी, मंगलसूत्र, झुम्का, औठी, चुरा लगायतका विभिन्न डिजाइनका सुन चाँदीका गहना पाइनुका साथै गिफ्ट पनि पाइन्छ नि।
9: ओहो, यति राम्रो सुविधा! अनि मूल्य र गुणस्तर कस्तो छ?
8: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
9: त्यसो भए ढिलो नगरौ न दिदी, आजै जाउँ।
8: तपाईहरू पनि आफ्नो रोजाईको गहना किन्न नरेश ज्वेलर्समै आउनुहोस्।
10: विश्वास र रोजाई अब एउटै ठाउँमा।
9: नरेश ज्वेलर्स, टिकापुर नगरपालिका कार्यालयको पछाडि पुरानो एनसेल डिलरमा, सञ्चालक उत्सव साहू, सम्पर्क नम्बर 9848343241।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 9848518228।
4: ओइ बहिनी, घरमा बत्तीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
5: किन टाढा जानु हो दिदी, जमरापारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
4: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
5: बल्ब, होल्डर, स्विच, तार, बोर्ड, प्लग, एलईडी, लाइट, पंखा लगायतका आवश्यकता अनुसारका विभिन्न विद्युतीय सामग्री पाइनुका साथै पुरानो सामान मर्मत पनि गरिन्छ।
4: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
5: हो नि, तपाईँलाई पनि घर, कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
4: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, सञ्चालक राम बहादुर चन्द, सम्पर्क नम्बर 9848569633 र 9851882646।
6: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
7: यो ओसीएमसी भनेको के आयो फेरि?
8: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र, प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
7: ओसीएमसीले के सहयोग गर्छ त?
8: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
9: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584899213, इमेल ocmctikapur@gmail.com।
10: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। ए साथी, तीज आउन लाग्यो, यसपालि तीजमा कस्तो लुगा लगाउने सोच बनाएकी छौ?
11: सोच त धेरै छ नि, तर मन पर्ने डिजाइन र राम्रो लुगा कहाँ पाइन्छ भनेर खोज्दै थिए।
10: त्यसो भए पवनदेव इन्टरप्राइजेस जाउ न, तीजका लागि विभिन्न डिजाइनका आकर्षक लुगाहरू आइसकेका छन्।
11: हो र, त्यहाँ लेडिज सुट, कुर्ती, सुरुवाल पाइन्छ र?
10: पाइन्छ नि, तीजमा आफूलाई मन पर्ने लुगा छान्न पवनदेव इन्टरप्राइजेस एकपटक अवश्य पुगाउन।
11: त्यसो भए यसपालिको तीजको किनमेल पवनदेवी इन्टरप्राइजेसबाटै गरौँ न है।
12: तीजको उमंग नया पहिरन को रंग।
13: पवनदेव इंटरप्राइजेस सिद्धार्थ चोक नगरपालिका को कार्यालय को कोठा नंबर 54 संचालक पवन देवी तिमिल सेना संपर्क नंबर 9848500227 र 9848500952।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तेज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुगठ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: रडगैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली। संचालक रामप्रसाद चौधरी।
2: ओहो मेयर साहब, नमस्कार है।
3: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
2: हाम्रो त बिजोग छ मेयर साहब। अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन? के जादु गर्नुभयो?
3: अब के जादु भन्नु हो अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
2: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौँ नि।
3: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
2: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
3: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने 2-4 दिन नकाट्ने, कुलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
2: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
3: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
2: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
3: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
2: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागि के गर्नुहुन्छ त?
3: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
2: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
4: विपद बारे चासो राखौ, चनाको बनाऊ। विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
6: आमा, मलाई सिक्री बनाइदिनुहोस् न,
5: लाउन कस्तो रहर लाग्छ।
6: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
5: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सक्यो नि।
6: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
5: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
7: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628225।
8: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सामुहिक ज्वेलर्समा सुनबाट निर्मित विभिन्न डिजाइनका गरगहनाहरू बनाइन्छ। जस्तै कानीहार, हार, छटके तिलहरी, माइले तिलहरी, नौगेरी, मोगल सूत्र, बाला, औठी, चाप्की, झुम्का अर्डर गरे अनुसार खरिद बिक्री पनि गरिन्छ। सामुएल ज्वेलर्स, बलभद्र चोक, टिका।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: असोज 3 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन असोज 3 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: आइहो बड्डो, घर कहिया सिर्जैबो? पाछसे शुरू करल मने घर सिर्जा सेकल?
1: अरे का करूरी बुढ़िया, कठुआ खोजत खोजत परेशान हो गिल बाटू। मिलबो नी करत का कहना हो का?
0: मिस्तरान बर्दन का ना घर हेरो ना, पटा सुगुर बनेल बाट आल्मोनियम के मुआ का द्वार लगा का टूफे ओस्ट बनी हो ना, वट्र फे पटानी हुई कि गुंगुआ बुरो हो ना, कबू कहूँ घूम जाए तो था पाए।
2: यूपीवीसी ब्रांड के मौका द्वार पार्टीशन स्टील की रेलिंग आगे पानी हो घाम से नहीं बिगड़ना खोले बेरो बंद करे बेर आवाज नहीं ना विशेषता हुईलक मौका द्वार पैना के संगे कठुआ के चौखट में अल्मोनियम के पल्ला हो द्वार फे लगा जाए।
1: मिलन अल्मोनियम एंड ग्लास हाउस जमरा के उपार टीकापुर कैलाली प्रोप्राइटर मोहन राज भाट मोबाइल नंबर 9848543426।
3: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: सुन्नुहोस् न, यसपालि तीजका लागि नयाँ गहना किन्ने सोच बनाएकी छु।
5: हुन्छ नि, तर कहाँबाट किन्ने त?
4: अब किन टाढा जानु, सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
5: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
4: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
5: त्यसो भए आजै जाउँला नि।
4: ल, अरूलाई पनि भनौँ है।
5: सुनको चमक आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
3: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
5: सिर्जना सुन चाँदी पसल बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 9805943893।
3: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्विस एल्विरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साडी सुट कुर्ती पलाजा र थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
0: एल्विस एल्विरा टेरस सिद्धार्थ चोक गालप सुपर मार्केट अगाडि टिकापुर कैलाली, सञ्चालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811638887।
6: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
7: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
6: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
7: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
6: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
7: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
8: न्यू असम जाल्पा देवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर, न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868014799, 9824625232। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824628225।

0: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अरेल्ला सुनचाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
0: अरेल्ला सुनचाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि संचालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 9810-62-35-47।
2: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ अनि सबै पैसा स्वाहा।
3: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
4: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
3: के गर्छ र सन मेडिकेयरले?
4: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
3: यति गरेपछि धेरै राहत हुने रहेछ त।
4: हो कान्छा, अपर्झट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
3: चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
5: संचालक आरती चौधरी, सम्पर्क नम्बर 9864470483।
0: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा 1 सुनबाट निर्मित माइली तिलरी, छड्के तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: दुर्गा ज्वेलर्स, बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर कैलाली। संचालक देव बहादुर सुनार। सम्पर्क नम्बर 9868-40।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हार्दिक सुनचाली पसलमा छक्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेण्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: हार्दिक सुन चाँदी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहू, सम्पर्क नम्बर 9848 42

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्तर 60 मा उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
2: मैले त एक पेटी चाउचाउ रु 600 मा किने।
1: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 मा त ब्लक नम्बर 14 मा रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ। र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मा मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको। र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानु है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल, साथै हिन्दू नारीहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848-40-22-41।
3: के तपाईलाई थाहा छ,
4: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
3: हो र?
4: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
3: अनि
4: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
3: के छ त विकल्प?
4: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खाने कुराहरू प्लास्टिकबाट टाढे राखौं।
3: विस्तारै गर्दा हुँदैन?
4: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
3: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
4: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर कैलाली।

0: तीज पनि आउन लाग्यो। यसपालिको तीजमा नयाँ गहना किन्ने सोच छ कि छैन?
1: छ नि बहिनी, तर राम्रो राम्रो डिजाइन र विश्वासिलो पसल खोज्दै थिए नि।
2: त्यसो भए इन्द्रेणी ज्वेलर्समा जाउँ न त, त्यहाँ सुन चाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
1: ए हो र बहिनी, अरू के पाइन्छन् त त्यहाँ?
2: त्यहाँ त माइली तिलहरी, छटके तिलहरी, रामलीला, झाला, पिटरा झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, पेन्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोती चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छन् नि।
1: ओहो बहिनी, यति राम्रो सुविधा अब हाम्रै टिकापुरमा रहेको छ। अनि मूल्य र गुणस्तर कस्तो छ नि?
2: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
1: त्यसो भए ढिल नगरौ न बहिनी, आजै जाऊ।
2: ल जाऊ, तपाईँहरू पनि आफ्नो रुचाइको गहना किन्न इन्द्रेणी ज्वेलर्समा नै आउनुहोस्।
0: इन्द्रेणी ज्वेलर्स, बलभद्र चोक, टिकापुर, कैलाली। सञ्चालक रणबहादुर सुनार। सम्पर्क नम्बर 9848440019।
3: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
4: यो ओसीएमसी भनेको के आयो फेरि?
5: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
4: ओसीएमसीले के सहयोग गर्छ त?
5: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
6: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584899213, इमेल ocmcticapur@gmail.com।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चौक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531595।

0: बाबु ए बाबु काल मनीष मेडिकल में जाइस तो
1: मई नहीं जाय वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकलतु
0: उहे मारे तो तुहिन वहाँ पठाई दो यहाँ हेर ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर होई से उपचार हुई था वही तोर समस्या फेन अस्ते बा जैबे तो समाधान हुई जाए
1: ए हो दादू अपन अनुहार बिगड़ के परेशान रहू तब तो मैं अब भी जाय
2: याद कर भी मनीष मेडिकल हल टीकापुर में प्रत्येक महीना के दूसरा शनिवार काठमांडू के वरिष्ठ छाला यौन कुष्ठ तथा सौंदर्य रोग विशेषज्ञ डॉक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा मनीष मेडिकल हल टीकापुर में पुरान से पुरान अनुहार में रहल चाया पोटो डंडीफोर दाढ़ खुजली भुटला झरना कपार के तालु खुलना डेंड्रप इक्जेमा सोरियासिस कुष्ठ रोग पुरान से पुरान ठीक नहीं हुई घाव खतीरा ओ यौन दुर्बलता उपचार होती रहल बा
3: संपर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर फोन नंबर 9860071024 ओ 9846774417
0: लौना सारे भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिराछ हैन यो टीकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला
4: साच्चै हो र भोक लागेको मलाई पनि चिकन चाउमिन खान मन लागेको छ त्यसो भए जाऊ न लक्ष्मी कटेजेन खाजा घरमा त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ
0: ए हो र त्यसो भए जाऊ न जाऊ सँगै जाऊ तन्नै खाएर आउला
4: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस् लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया नास्ता चाउमिन चिकन राइस चिकन चाउमिन छोला समोसा दुध दही घिउ चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन् एकचोटि सेवा गर्ने मौका दिनुहोला
0: लक्ष्मी कटेज एन्ड खाजा घर सामुदायिक एफएम नजिकै प्रोप्राइटर लोकराज खनाल सम्पर्क नम्बर 9848569964
5: चियाको होटल खोलौला टीकापुर
6: जन्म मृत्यु विवाह बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जिकाधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौ यसले तपाई हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ
7: टीकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश
4: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्की ट्रेडर्स टीकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड ई सिम पाइनुका साथै फोटोकपी लिमिनेसन प्रिन्ट ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ
8: हराएको मोबाइल एमडीएस प्रणालीद्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार्ट पुर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ
4: लक्की ट्रेडर्स सामुदायिक रेडियो टीकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा सञ्चालक खगेन्द्र चौधरी सम्पर्क नम्बर 9868551000

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ छ नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602004।
7: ए बहिनी, तिज पनि आउन लाग्यो, यसपालि नयाँ गहना किन्ने सोच छ कि छैन?
8: छ नि दिदी, राम्रो डिजाइन र विश्वासिलो पसल खोल्दै थिए।
7: त्यसो भए नरेश ज्वेलर्स जाउँ न त, त्यहाँ सुनचाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
8: ए हो र, अरू के पाइन्छ नि त्यहाँ?
7: त्यहाँ त हार, तिलहरी, मंगलसूत्र, झुम्का, औठी, चुरा लगायतका विभिन्न डिजाइनका सुन चाँदीका गहना पाइनुका साथै गिफ्ट पनि पाइन्छ नि।
8: ओहो, यति राम्रो सुविधा! अनि मूल्य र गुणस्तर कस्तो छ?
7: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
8: त्यसो भए ढिला नगरौ न दिदी, आजै जाउँ।
7: तपाईहरू पनि आफ्नो रोजाईको गहना किन्न नरेश ज्वेलर्समै आउनुहोस्।
9: विश्वास र रोजाई अब एउटै ठाउँमा।
8: नरेश ज्वेलर्स, टिकापुर नगरपालिका कार्यालयको पछाडि पुरानो एनसेल डिलरमा। संचालक उत्सव साहू। सम्पर्क नम्बर 98484342141।
10: अस्सी प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
11: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
12: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
10: डेलिभरीका लागि
12: ड्रिंकिङ वाटर एक्वा शीतल
10: टिकापुर कैलाली।
13: सम्पर्क मोबाइल नम्बर 98017106772।
14: स्वास्थ्यका लागि पानी।
15: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
9: न्यू अछाम जालपडेवी ज्वेलर्स, सिद्धार्थ चोक, टिकापुर कैलाली। सञ्चालक दुर्बा सुनार।

0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्राली टीकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिनाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
0: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।

0: एलईडी, लाइट, पंखा लगायतका आवश्यकता अनुसारका विभिन्न विद्युतीय सामग्री पाइनुका साथै पुरानो सामान मर्मत पनि गरिन्छ।
1: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
0: हो नि, तपाईँलाई पनि घर, कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
1: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 9848 59 67 33 र 9851 18 82 46।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

हजुर नमस्कार नमस्कार नमस्कार जदो गर्या कार्यक्रम देउडा चौतारी सुनिकन बसेका सबै सबै स्वदेशका विदेशका घरदेशका सबै सबै साथ्या लेखका औलका घरका बनका सबै सबै साथ्याकन आज पनि तमीसँग निका निका कुराकानी गर्नका लागि तमीले झिक्कै टाढाबाटी गीत लेखी पठाएका तम्रा माझमी वाचन गर्नका लागि यहाँ पनि आइसकेका छौं। पल्तिर बाटी छन् प्राविधिक साथ्या रत्नाजी भने त्यसै गरी होलतिर बाटी छु म तम्री सदाईकी दुःख सुख कि साथ्या फागे मोर। अहिले तुमी सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज बाटी। हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने यो हो कार्यक्रम देउडा चौतारी। आफ्नै भाषा आफ्नै संस्कृति आफ्नै रीतिरिवाज आफ्नै चालचलनका कुराकानी गर्ने कार्यक्रम जगेन्ना गर्ने कार्यक्रम पनि हो। तमी हामीलाई इन्टरनेटबाट पनि सुन्न सक्दछौ www.tikapureafm.org मार्फत देश विदेश पनि सुन्न सक्दछौ। अब 3 बजीदेखि कोही साथ्या भने घर होला कोही साथ्या भने बन होला कोही साथ्या भने लेख गएका होला कोही साथ्या भने औलै होला। अब क्या गर्ने धेक्या बर्खा टाइम छ पानी पनि झिक्कै आउँदो पहाड़ अब गांव घर हेने भने पछि देख्या झिक्कै खोला नाला बाढ़ी पहिरो बनाएका छन्। आफ्नो नाप स्वास्थ्यको पनि ख्याल गरे बाढ़ी पहिरो आउने ठाउँ बाटी पनि नापै टाढा गए देखि अब क्या गर्ने यसै छ बर्खा लागेको छ नापै आफू पनि सुरक्षा भए भन्दा छु सबै साथी कि कोही साथी भने बनपाखा बन गएका होला। अब तिनै बनपाखा जाँदा देखि तिनै देउडा गीत ठाडी भएका सुन्दा त छनै एक खालको मनमा आनन्द आउँदो थियो क्या अब क्या गर्ने यसै हो। तमी पनि सुनेका छौ भने पछि हामीलाई फोन पनि गर्न सक्ता छौ देखि 091-5162-55 लाइन हामी छोरेटा साथी आउने छोरेटी साथी आउने छोरेटा साथी आउने तिमीसँग निका निका कुराकानी गरुली तपाईँ गाउँ घरको हाल खबर क्या छ कसो छ क्या हद्दा छ त्यो सम्बन्धी पनि हामी निका निका कुराकानी गर्नेऊ र तमले झिकै टाढाबाटी खुबै माया गरी आफ्नो भाषा आफ्नो संस्कृति आफ्नो रीतिरिवाजको जगेन्ना गर्नु पर्यो भने झिकै टाढाबाटी गीत लेखी पठाएका छौ तमी साथीका गीत पनि हामी पालो पालो पढ्नेऊ। अब सुनिकन साथ दिने भन्ने पनि हामीले आशा अपेक्षा राखेका छु भन्दै हाम्रो पल्त्रवाटी साथीले भनिन्छन् कार्यक्रम देउडा चौतारीका खुबै राम्रा एक गीतबाटी हामीले देला उगाड्नु पर्यो भाग्यजी त्यहाँ पछि आउली भन्न भनिन्छन्। अवश्य पनि एक खुबै राम्रा देउडा गीतबाटी हामी कार्यक्रम देउडा चौतारीका देला उगाडे लाभ्यौं त्यहाँ पछि भने तमीले खुबै राम्रा देउडा गीत लेखी पठाएका तम्रामा जमी आउने तमी भने सामुदायिक रेडियो टिकापुर एफएम 101 जनभुल्या

हजुर एक रूपै हाम्रा देउडा गीतवाटी कार्यक्रम देउडा चौतारीका हामीले दिला उगाडि सकेका छौं। पहिला तमी सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जबाटी हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने यो कार्यक्रम देउडा चौतारी आफ्नै भाषा आफ्नै संस्कृति आफ्नै रीतिरिवाजसँग जोडिएको आफ्नै चालचलनसँग जोडिएको कार्यक्रम बनाउँदैका देउडा चौतारी झिकै साथे माया गर्दा छन्। आफू अर्खाका देश भए पन हामी ती सधैँ सम्झिँदा छन्। झिकै टाढाबाटी भए पन देउडा गीत लेखी पठाउँदा छन् आफ्नो भाषा आफ्नो संस्कृति आफ्नो रीतिरिवाजको तमी हामी सबै मिलिकन जगेन्ना गर्नु पर्यो। आफ्नो भाषा आफ्नो संस्कृतिले हामीले भुल्नु हुँदैन। हामीले भुलेपछि हाम्रा पछिका आउने पिढीले भुल्ने हुन्थे क्या। त्यही भएर हामीले जगेन्ना गरिराख्नु पर्यो। त्यहाँ पछि भने सबै हाम्रा आउने पछिका पुस्ताले जगेन्ना गर्ने हुन्। त्यसै गरी तमी सबै सबै साहत्याकन गली गली छ भन्छ जति साहत्या सुझाव सल्लाह पनि दिँदा छन्। कार्यक्रम खुबै मनपर्दोस्। हामी अर्खाका देश भए पनि आफ्नो भाषा आफ्नो संस्कृतिसँग जोडिएका देउडा गीत सुन्दा छौ पठाउँदा छौ खुबै निको लाग्दो छ भन्छ जिकै साथ्यामुखी सुझाव सल्लाह पनि दहन साथ हो। हामीले आफ्नो भाषा आफ्नो संस्कृति देख्या जहाँ भए पनि घर देश भए पनि वन देश भए पनि हामीले भुल्नु हुँदैन। हामीले भुलेपछि हामीले नै छाड्यौं भनेपछि हाम्रो भाषा आफ्नो संस्कृतिलाई कसले जगेन्ना गरिदिने हुँदै क्या। त्यही भएर तमी सबै सबै साथ्याकन गली गली छ तमी जहाँ भए पनि जसा ठाउँ भए पनि जैठौरो भए पनि विदेश भए पनि देख्या अब आफ्नै देश भए पनि जहाँ भए पनि तमीले आफ्नो गला आफ्नो कला आफ्नो भाषा आफ्नो संस्कृति आफ्नो वेशभूषा कहीँ पनि नछाड्या भन्न सबै सबै साहत्या गर्न गली गली गर्दछौ। र सबै साहत्याले फेसबुकमा हाम्रा गीत पनि लेखी पठाएका छन् क्या। सबै माया गर्दा छन् सम्झदा छन् नाच पनि लेखी पठाएका छन्। म पालै पालो हाम्रा साहत्याका गीत पनि म पालै पालो पढ्नेछु क्या। आज हाम्रा पहिलेका साथीले देखे हाम्रा फेसबुकमा लेखी पठाएका छन् उभन हाम्रा नियमित साथी सधैँ सम्झिने साथी हुनु सधैँ कार्यक्रम देउडा चौतारीलाई मात्रै होइन आफ्नो भाषा आफ्नो संस्कृति आफ्ना देउडा गीत संगीतलाई खुबै माया गर्ने साथी हुन् हाम्रा नियमित साथी चन्द्र कुँवर चन्द्रमा चन्द्रमा बुढाकोट लुइयाटा अछाम घर भई आज भोलि धनगढ़ीबाट बुढाकोटवासी आफन्तजन मेरो घर परिवार र सम्पूर्ण अछामवासीको सम्झना गर्दै कार्यक्रम सुन्दै आज पनि खुबै राम्रा देउडा गीत लेखी पठाएको छु। अवश्य पनि जसरी हुन्छ पढिदिए हा भन्न भनेका छन्। यो मर्माहित मनबाट आज यो प्रकृति विनाश सम्बन्धी खुबै राम्रा देउडा गीत लेखी पठाएको छौं जसरी हुन्छ पढिदिए हा हजुर भन्ने भनेका छन्। अवश्य पनि हामीलाई सधैँ माया गर्ने सधैँ देउडा गीत लेखी पठाउने हाम्रा नियमित साथी पनि हुन् चन्द्र कुँवर चन्द्रमा सधैँ सम्झिँदा छन्। सधैँ कहिल्यै दुःखका कहिल्यै सुखका ठिका कहिल्यै श्रीमान कहिल्यै श्रीमतीका कहिल्यै बाढी पैराका कहिल्यै घर देशका कहिल्यै वन देशका सधैँ देउडा गीत मार्फत हामी गीत सम्झदा छन्। खुबै खुसी लाग्दो छ आज पनि उनका गीत यस्ता रहेका छन्। समय बलौन रहेछ केही पाएन चाल समय बलौन रहेछ केही पाएन चाल बाढी आउँदो पहिरो आउँदो मनुष्यको काल बाढी आउँदो पहिरो आउँदो मनुष्यको काल प्रकृतिको विनाश भयो विकासका नाममा प्रकृतिको विनाश भयो विकासका नाममा भिन्न बाधा आपद विपद मान्छेका काममा भिन्न बाधा आपद विपद मान्छेका काममा विकाससँगै प्रकृतिलाई नदिऊ हामी दुःख विकाससँगै प्रकृतिलाई नदिऊ हामी दुःख प्रकृतिको रक्षा गरौं तबै होला सुख प्रकृतिको रक्षा गरौं तबै होला सुख। यिनै गीत मार्फत मलाई चन्द्र कुँवर चन्द्रमा बनिकन राउने नराउने सबै सबै साथीलाई झिक्कै झिक्कै माया छ सम्झना छ आजलाई छुट्टी जाउँ नमस्कार भन्ने भनेका छन्। अवश्य पनि हामीलाई खुबै राम्रा देउडा गीत लेखी पठाएका चन्द्र कुँवर चन्द्रमाजी आगामी दिनमा पनि यसै यसै देउडा गीत लेखी पठाउन जनभुल्या कार्यक्रम देउडा चौतारीलाई सधैँभरि यसरी माया गर्ने हो सधैँ साथ सपोर्ट दिने हो भन्ने पनि हामीले आशा अपेक्षा राखेका छौं। तमिकन छिक्कै छिक्कै धन्यवाद छ। त्यसै गरी हाम्रा अर्का साथीले लेखी पठाएका छन् नमस्कार हजुर क्या छ निकै छ क्या तम्रो हरि खबरी तमी लगायत सामुदायिक रेडियो टिकापुर एफएमका मौ कविला कसा छ भन्न भनेका छन्। तम्रा माया तम्रा ममताले तम्रा साथ सपोर्टले हामी पनि निकै छौँ क्या बरू तमी कसा छौ पछि लाए तबर हामी कि जानकारी गराए। दीपक कुँवर अछामबाटी आज पनि मैले जानी नजानी भए पनि देउडा गीत लेखी पठाएको छु भाषण गरिदिनु होला भन्ने भनेका छन्। अवश्य पनि सधैँ सम्झिने मान्छे बनाउन् हाम्रा दीपक कुँवरजी देखा खुबै रहडी मान्छे हँसिला मान्छे रसिला मान्छे सधैँ सम्झिँदा छन् खुबै खुसी लाग्दो छ आज पनि उनका गीत यस्ता छन्। गुलाब टिपी चढाउनु छ पिरतीका हुम गुलाब टिपी चढाउनु छ पिरतीका हुम आउनु साई पुतली भेष बस्नु दाइना कुम आउनु साई पुतली भेष बस्नु दाइना कुम तल्ली खर्क गोठालाले घाँस काट्यो छपुला तल्ली खर्क गोठालाले घाँस काट्यो छपुला केही माया पुरानो थियो केही नौलो थपुला केही माया पुरानो थियो केही नौलो थपुला हिट्टोमु साइकल मुनि जुत्ता हल्लो खाकी
हट्टो मो साइकल अमोनी जुत्ता हल्लो खाकी जिन्दगी बाइजादो भयो सुवा तिराई लागी जिन्दगी बाइजादो भयो सुवा तिराई लागी बर्खा मास भरि गया हुन पानी पिउन्या कुवा बर्खा मास भरि गया हुन पानी पिउन्या कुवा डाको लाउँछु है भनियल काछे रंगी सुवा डाको लाउँछु हौ भनियल काछे रंगी सुवा यिनै गीत मार्फत मलाई दीपक कुवर भनिकन राउने नराउने सबै सबै साथीलाई घर देशका वन देशका सबै सबै साथीलाई र यतिखेर सामुदायिक रेडियो टिकापुर एफएम सुनिकन बसेका सबै सबै साथीलाई र कार्यक्रम देउडा चौतारी सुन्ने र मन पढाउने सबै सबै साथीलाई पनि झिक्कै झिक्कै गली गली छ र आजलाई छुट्टी जाउँ हा भन्ने भनेका छन्। अवश्य पनि तमिकन झिक्कै झिक्कै धन्यवाद छ दीपकजी र आगामी दिनमा पनि यसै यसै देउडा गीत लेखी पठाउन जान भुल्या। त्यसै गरी हाम्रा अर्का साथीले लेखी पठाएका छन् उपनामलाई सम्झिने मान्छे देउडा पारखी साथी पनि हुन्थे क्या सधैँ देउडा गीत संगीतको माया गर्ने जगेन्ना गर्ने साथी आफू अर्काका दिसो भए पनि थिए क्या सधैँ सम्झिने मान्छे बनाउन हाम्रा जदौ नमस्कार म विक्रम परियार बियो गान्त साफे बगर नगरपालिका 10-11 देवीस्थान अछाम घर भैहाल भारत प्रवासबाटी आश्वन मैले कार्यक्रम देउडा चौतारी सम्झिँदै देउडा गीत लेखेको छु जसरी हुन्छ वाचन गर्दिया भनेका छन्। अवश्य पनि कार्यक्रम देउडा चौतारीलाई सम्झिने मान्छे बनाउन हाम्रा विक्रम परियारजी आश्वन उनका गीत अब यसा छन् जन्ती राम्रा बेउला बेउली बसाका मण्डल जन्ती राम्रा बेउला बेउली बसाका मण्डल साइमेरा घुम्दी छैकन आँखीका कुण्डल साइमेरा घुम्दी छैकिन आँखीका कुण्डल प्रभा राम्रा दये गडा पिपल चौराडी प्रभा राम्रा दये गडा पिपल चौराडी सुवालाई लाग्दिन हो कि मुलाग्ने सौराडी सुवालाई लाग्दिन हो कि मुलाग्ने सौराडी सालका दौरा सालकाई स्याउला सल्लीका सोतर सालकाई दौरा सालकाई स्याउला सल्लीका सोतर यति राम्रा बाली भैंस क्या लागेको तर यति राम्रा बाली भैंस क्या लागेको तर यिनै गीत मार्फत मलाई विक्रम परियार भनिकन राउने नराउने सबै सबै साथीलाई र यतिखेर सामुदायिक रेडियो टिकापुर एफएमबाटी कार्यक्रम देउडा चौतारी सुनिकन बसेका सबै सबै साथीलाई झिक्कै झिक्कै माया छ भलाभली छ आजलाई छुट्टी जाउँ हा भन्ने भनेका छन्। अवश्य पनि तमिकन झिक्कै झिक्कै धन्यवाद छ विक्रम परियारजी आगामी दिनमा पनि यसै यसै देउडा गीत कार्यक्रम देउडा चौतारीमा जन भुल्या। अहिले तुमी सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज बाटी हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि तमरामा जमी कार्यक्रम देउडा चौतारी ल्याइकन देखि हामी टुप्लुक कपाडी आइजाँदा छौं। अवश्य पनि साथी तमी माया गर्दा छौ अधिका झिकै टाढाबाटी भए पनि हामी कि सधैँ सम्झिँदा छौ कार्यक्रम देउडा चौतारीमा खुबी राम्रा देउडा गीत लेखी पठाउँदा छौ र पोतम्रा साथ तमी आउँदा छौ झिकै साथी सुझाव सल्लाह पनि दिँदा छन्। कार्यक्रम देउडा चौतारी आफ्नो भाषा आफ्नो संस्कृतिसँग जोडिएको कार्यक्रम सधैँभरि यसरी चलाइराखे तमीलाई हामी सधैँभरि साथ सपोर्ट दिउँ लिदे क्या भन्न सुझाव सल्लाह पनि दिँदा छन्। हो साथी तमीले दिनुपर्न पढेदे क्या तमी दिँदा छौ र पोतम्रा माझ हामी यसरी आएका छौं। अब 3 बजी गएका कोही साथी भने घर होला कोही साथी भन्या बना होला कोही साथी भन्या काहीँ होला कोही साथी भन्या काहीँ होला साथी अब यसै हो ठिक बर्खा टाइम छ अब यहाँ पनि टिकापुरको मौसम तमलाई भन्ने भनेपछि देखे कहीँ त कहीँ पानी आउँदो कहीँ त कहीँ घाम लाग्दो कहीँ त कहीँ हुँदो कहीँ त कहीँ हुँदो भनेपछि अब यसै हुँदो साथी अहिले पनि अब अघिबाटै घाम लागेको छ देखे बिहान पानी आयो अझ अघि नाप घाम लाग्यो अझ पानी आउने सोहीको साथी यसै हो क्या गर्ने त्यही भएर तमी जहाँ भए पनि देखे नापै आफ्नो ख्याल गरे र आफ्ना परिवारको सबैको ख्याल गरे पनि भन्न छु यसै बेला फेरि पनि तमरामा आज मेरा आखामै खुबै राम्रो देउडा गीत त्यहाँ पछि भने तमीले लेखी पठाएका तिनै देउडा गीत लैकन आउली तमी भने सामुदायिक रेडियो टिकापुर एफएम सुन्नै रह्या हा।

हजुर, यो खुबी राम्रो देउडा गीत तपाईँलाई आज मिराखेपछि अझ पनि तपाईँकी झिक्कै झिक्कै स्वागत छ कार्यक्रम देउडा चौतारी सुनिकन बसेका सबै सबै साथीहरूलाई। पल्तिरबाटी छन् प्राविधिक साथी रत्नाजी भने, त्यसै गरी ओलतिरबाटी छु म तमरी सदाईकी दुःख सुखकी साथी भाग्य कुँवर। अहिले तमी सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जबाटी हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने यो कार्यक्रम देउडा चौतारी आफ्नै भाषा आफ्नै संस्कृति आफ्नै रीतिरिवाजसँग जोडिएको कार्यक्रम पनि हो। फेरि पनि तपाईँले लेखी पठाएका तिनै देउडा गीत पढ्ने पालो भएको छ। सिकी साथी पर्खाइमा पनि हुन्न देखा मे हाम्रा गीत खै त पढ्नेमै भाग्यजी भनेर बाटो कुरी भन बसेका होला साथी। अब म समयले भ्याएसम्म देखा तम्रा गीत पालै पालो पढिकन तम्रा गीत पूरा गर्ने भन्ने पनि मैले आशा राखेकी छु। फेरि पनि हाम्रा अर्का साथीले लेखी पठाएका छन्। सर्वप्रथम कार्यक्रम संचालिका र सामुदायिक रेडियो टिकापुर एफएम का मौकविलाकी झिक्कै झिक्कै नमस्कार छ। म कमल प्रसाद जोशी साफे बगर नगरपालिका 10 घुंगुरकोट कमैस्थान घर भई हाल विरानो मुलुक भारत सुरतबाट मैले आजपन यो जनधनको खेतीकै विषयमा केही देउडा गीत लेखी पठाएको छु। जसरी हुन्छ वाचन गर्दिया भनेका छन्। अवश्य पनि हाम्रा कमलजी पनि सधैँ सम्झिने मान्छे देखा देउडा गीत संगीतलाई सधैँ जगेर्ना गर्ने मान्छे सधैँ कार्यक्रम देउडा चौतारीलाई सधैँ सम्झिने मान्छे पनि हुन् सधैँ गीत लेखी पठाउँदा छन् पनि हाम्रा साथ कहिले दुःखका कहिले सुखका कहिले धनीका कहिले गरीबका कहिले श्रीमान श्रीमतीका कहिले दुःखदायी कहिले पीडामा पढेका थिए मान्छेका गीत पनि खुबै हाम्रा देउडा गीत लेखी पठाउँदा छन् र फेरि पनि तिनै बाढी पहिरोको बारेमा खुबै हाम्रा देउडा गीत लेखी पठाएका छन्। अब उनका गीत पढ्ने पालो भएको छ। नेपालमै बाढी पहिरो बलात्कार र हत्या नेपालमै बाढी पहिरो बलात्कार र हत्या किन हुन थाल्यो यस्तो कोही त बोल सत्य किन हुन थाल्यो यस्तो कोही त बोल सत्य नेपालकै क्षति हुने नेपाली नै मर्ने नेपालकै क्षति हुने नेपाली नै मर्ने चाइनासम्म हिमताल छैन नेपाल ध्वस्त गर्ने चाइनासम्म हिमताल छैन नेपाल ध्वस्त गर्ने साथ गरी घात गर्ने कस्तो होल्लाई दोस्त साथ गरी घात गर्ने कस्तो होल्लाई दोस्त दोस्त बिना युद्ध बम्बारुद नेपाली पारी ध्वस्त बिना युद्ध बम्बारुद नेपाल पारी ध्वस्त तल भारत हप्र चाइना सिम्पा पिल्लर चेप्ने तल भारत हप्र चाइना सिम्पा पिल्लर चेप्ने धनी राष्ट्र जहिले पनि गरीब राष्ट्र हिप्ने धनी राष्ट्र जहिले पनि गरीब राष्ट्र हिप्ने रसुवामै सुरुङ्गा मार्ग हाइड्रो पावरहरू रसुवामै सुरुङ्गा मार्ग हाइड्रो पावरहरू देश बनाउन लागेका थिए इन्जिनियरहरू देश बनाउन लागेका थिए इन्जिनियरहरू मानवीय क्षति भयो भौतिक क्षति पनि मानवीय क्षति भयो भौतिक क्षति पनि मजदुरहरू लागेका थिए देश बनाउँछु भनी मजदुरहरू लागेका थिए देश बनाउँछु भनी यिनै गीत मार्फत मलाई कमल प्रसाद जोशी भनिकन राउने नराउने सबै सबै साथीलाई झिक्कै झिक्कै माया छ सम्झना छ। यतिखेर सामुदायिक रेडियो टिकापुर एफएमबाट कार्यक्रम देउडा चौतारी सुनिकन बसेका सबै सबै साथीलाई झिक्कै झिक्कै माया छ सम्झना छ भन्दै आजलाई छुट्टी जाउँ हा पछिल्ला आइतबार फेरि भेटुली नमस्कार जदौ भनिक भनेका छन्। अवश्य पनि सधैँ सम्झिने मान्छे देउडा गीत संगीतको सधैँ जगेर्ना गर्नु पर्यो भनिकन सधैँ साथ सपोर्ट दिने मान्छे हाम्रा कमलजी तमिकन झिक्कै झिक्कै धन्यवाद छ। आगामी दिनमा पनि यसै यसै देउडा गीत लेखी पठाउन जन भुल्ले। त्यसै गरी हाम्रा अर्का साथीले लेखी पठाएका छन् नमस्कार कार्यक्रम देउडा चौतारीकी सञ्चालिका भाग्य खड्काजी क्या छ निकी छ के भनेर भनेका छन्। अवश्य पनि हामी निकै छौं तपाईँ माया ममताले साथ सपोर्टले आरामै छु दे क्या म लगायत हाम्रो सामुदायिक रेडियो टिकापुर एफएमका सबै मौकबिला निकै छौं बरु तमी कसा छौ पछिल्लो आइतबार हामी कि लेखी खेल्न पठाया दे क्या। नमस्कार म टेक बहादुर आउजी सुदूरपश्चिम अछाम जिल्ला मंगलसेन नगरपालिका 4 हाल भारतको महाराष्ट्र स्थित मीरा रोडबाट यासमा मैले जानी नजानी भए पनि गीत लेखी पठाएको छु जसरी हुन्छ वाचन गर्दिया भनेका छन्। अवश्य पनि हाम्रा टेक बहादुरजी पनि सधैँ सम्झिने मान्छे सधैँ देउडा गीत संगीतलाई माया गर्ने मान्छे कार्यक्रम देउडा चौतारीलाई माया गर्ने मान्छे अब खुबै निको लाग्दो छ देखा यसरी आफू झिक्कै टाढा भए पनि हामी कि सम्झिँदा छौ झिक्कै टाढा बाटी भए पनि देउडा गीत लेखी पठाउँदा छौ खुबै खुसी लाग्दो छ। अब उनका गीत यसा छन् कोही गया देश र विदेश गई बस्या छन् गाउँघर
कोही गया देश र विदेश कै बस्या छन् गाउँघर मेरो कहिल्यै पूरा भएन गाउँमा बस्ने रहर मेरो कहिल्यै पूरा भएन गाउँमा बस्ने रहर छोरा छोरी पाल्न पढ्न भारत देशमा धाउँछु छोरा छोरी पाल्न पढ्न भारत देशमा धाउँछु बाँचेपछि अर्को साल जन्मभूमि आउँछु बाँचेपछि अर्को साल जन्मभूमि आउँछु इज्जत जोगाई धन सम्पत्ति थोरै थोरै कमाउला इज्जत जोगाई धन सम्पत्ति थोरै थोरै कमाउला साथी संगी सबै मिली सँगसँगै रमाउला साथी संगी सबै मिली सँगसँगै रमाउला जिन्दगीको भरोसा नै आज हो कि भोलि जिन्दगीको भरोसा नै आज हो कि भोलि दुई दिनको जिन्दगी हजुर गरौं मिठो बोली दुई दिनको जिन्दगी हजुर गरौं मिठो बोली बाँचुन्जेल राम्रो लगाई मिठो बोल्ने गरौं बाँचुन्जेल राम्रो लगाई मिठो बोल्ने गरौं भेट भया साथी संगी सबै रमाइलो गरौं भेट भया साथी संगी रमाइलो गरौं भन्ने भनेका छन् यिनै गीत मार्फत मलाई टेक बहादुर आउजी भनिकन राउन्या नराउन्या सबै सबै साथीलाई झिक्कै झिक्कै माया छ सम्झना छ र यतिखेर सामुदायिक रेडियो टिकापुर एफएमबाट कार्यक्रम देउडा चौतारी सुनिकन बसेका घर देशका वनदेशका कार्यक्रम देउडा चौतारीलाई मन पराउने सबै सबै साथीलाई झिक्कै झिक्कै माया छ सम्झना छ र आजलाई छुट्टी जाउँ हा भलावली भन्ने भनेका छन् अवश्य पनि खुबै राम्रा देउडा गीत लेखि पठाया तमिकन झिक्कै झिक्कै धन्यवाद छ आगामी दिनमा पनि यसै यसै देउडा गीत लेखि पठाउन जनभुल्या अहिले तुमी सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जबाट हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने यो हो कार्यक्रम देउडा चौतारी आफ्नै भाषा आफ्नै संस्कृति आफ्नै रीतिरिवाज आफ्नै चालचलनका कुराकानी गर्ने कार्यक्रम पनि हो हो साथीहरू झिक्कै टाढाबाट भए पनि हामी सधैँ सम्झिँदा छौ सधैँ देउडा गीतदेखि पठाउँदा छौ खुबै खुशी लाग्दो छ यसरी सधैँभरि माया गर्ने हो आफ्नो भाषा आफ्नो संस्कृति आफू जहाँ भए पनि घर देश भए पनि परदेश भए पनि आफ्नो गला आफ्नो कला आफ्नो रीतिरिवाजलाई सधैँभरि यसरी माया गर्ने भन्ने पनि हामीले आशा अपेक्षा राख्दै र आज पनि अब क्या गर्ने देखा तमीले झिक्कै टाढाबाट लेखि पठाएका तिनै देउडा गीत तम्रा माझमी तिनै यहाँबाट खुबै राम्रा देउडा गीत तम्रा माझमी राख्ने मन हुँदा हुँदै हाम्रो पल्तिरबाटी साथीले कार्यक्रमको समय सकिगयो साथ्यौ अब पछिल्ला आइतबार आउली हामीले पनि विदा माग्नु पर्ने भइसकेको भनिदिन देखा मुगी परबाटी अब रातो बत्ती जलाइसकेकी छन् क्या गर्ने मैले पनि अब भनेको मान्नै पर्यो समयका पछाडि पनि हामीले चल्नै पर्ने हुन्छ साथ्यौ अब यसै यो दुःख केही नमाने देखा तमीसँग निका निका कुराकानी गर्ने मन यसै दुःख सुखका कुराकानी गर्ने मन त झिक्कै झिक्कै थियो अब हामी छुट्टी जाने पालो भइसकेको छ अहिलेसम्म सुनिकन साथ दिए तमी सबै सबै साथीलाई झिक्कै झिक्कै धन्यवाद नाछु र झिक्कै धन्यवाद त खुबै टाढाबाटी कार्यक्रम देउडा चौतारीमा देउडा गीत लेखि पठाउँदा छौ तमी साथीलाई पनि झिक्कै झिक्कै धन्यवाद दाछु र विशेष धन्यवाद www.tikapurfm.org मार्फत देश विदेश पनि सुनि साथीदा छौ तमी साथीलाई पनि झिक्कै झिक्कै धन्यवाद नाछु र पछिल्लो आइतबार तिनै दुःखका तिनै सुखका कुराकानी तिनै तमीले लेखी पठाएका तिनी देउडा गीत र खुबै राम्रा देउडा गीत तम्रामा आज हामी लेखन आउनेछु भन्दै यतिखेरसम्म मेरो आवाज तम्रा घर घरका रेडियो सेट हात हातका मोबाइल सेटसम्म पुर्याउन सहयोग गर्नुहुने हाम्रो पल्तिरबाटी साथी रत्नाजीलाई पनि झिक्कै झिक्कै धन्यवाद दिँदै पछिल्लो आइतबार तमीले लेखी पठाएका तिनी देउडा गीत तम्रामा आज हामी लेखन आउने भन्दै यो खुबै राम्रो देउडा गीत तम्रामा आज हामी छाडी आज भन्ने कार्यक्रम देउडा चौतारीका खुबै राम्रा बसाइबाटी म भाग्य कोर पनि छुट्टी भइजाँदै नमस्कार फलावली।

0: अनि घरमा बट्टीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
1: किन टाढा जानु हो दिदी? जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
0: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
1: बल्ब होल्डर, स्विच, तार, बोर्ड, प्लग, एलईडी लाइट, पंखा लगायतका आवश्यकता अनुसारका विभिन्न विद्युतीय सामग्री पाइनुका साथै पुरानो सामान मर्मत पनि गरिन्छ।
0: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
1: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
0: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 9848 59 67 33 र 9851 18 82 46।
2: ओहो मेयर साहब नमस्कार है।
3: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
2: हाम्रो त बिजोग छ मेयर साहब। अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन? के जादु गर्नुभयो?
3: अब के जादु भन्नु हो अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
2: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौ नि।
3: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौ। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
2: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
3: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौ र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने 2-4 दिन नकाट्ने, कुलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
2: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
3: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
2: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
3: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
2: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
3: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
2: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
4: विपद बारे चासो राखौं, चनाखो बनौं।
5: विश्व खाद्य कार्यक्रम सर्प्रोस नेपाल टिकापुर नगरपालिका र जानकी गाउँपालिका द्वारा जनहितमा जारी सन्देश।
0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। ए साथी, तीज आउन लाग्यो, यसपालि तीजमा कस्तो लुगा लगाउने सोच बनाएकी छौ?
1: सोच त धेरै छ नि, तर मन पर्ने डिजाइन र राम्रो लुगा कहाँ पाइन्छ भनेर खोज्दै थिएँ।
0: त्यसो भए पवनदेव इन्टरप्राइजेस जाउ न, तीजका लागि विभिन्न डिजाइनका आकर्षक लुगाहरू आइसकेका छन्।
1: हो र, त्यहाँ लेडिज सुट, कुर्ती, सुरुवाल पाइन्छ र?
0: पाइन्छ नि, तीजमा आफूलाई मन पर्ने लुगा छान्न पवनदेव इन्टरप्राइजेस एकपटक अवश्य पुगाउन।
1: त्यसो भए यसपालिको तीजको किनमेल पवनदेवी इन्टरप्राइजेसबाटै गरौँ नै है।
0: तीजको उमङ्ग, नयाँ पहिरनको रङ्ग। पवनदेव इन्टरप्राइजेस सिद्धार्थ चोक नगरपालिकाको कार्यालयको कोठा नम्बर 54, सञ्चालक पवनदेवी तिमिल सेना, सम्पर्क नम्बर 9848 50 02 27 र 9848 50 09 52।
6: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
7: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
6: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
7: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
8: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
6: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
9: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
7: सम्पर्क नम्बर 0915604070 र मोबाइल नम्बर 9848 57 18 28।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुगठ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमर गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: रडगैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली। संचालक रामप्रसाद चौधरी।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सामोहिल ज्वेलर्समा सुनबाट निर्मित विभिन्न डिजाइनका गरगहनाहरू बनाइन्छ। जस्तै कानीहार, हार, छटके तिलहरी, माइले तिलहरी, नौगेरी, मंगलसूत्र, बाला, औठी, चापखी, झुम्का अर्डर गरे अनुसार खरिद बिक्री पनि गरिन्छ। सामुएल ज्वेलर्स, बलबर्धा चोक, टिकापुर, कैलाली। संचालक सामुएल सुनार।
3: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अरेल्ला सुन चाँदी पसलमा छड्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: अरेल्ला सुन चाँदी पसल, बलभद्र चोक, टिकापुर, एलएन मेडिकल अगाडि। संचालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।
2: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्राण्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
0: सञ्चालक आरती चौधरी। सम्पर्क नम्बर 9864470483।

0: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा एक नम्बर सुनबाट निर्मित माइली तिलरी, छड्के तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: दुर्गा ज्वेलर्स, बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर कैलाली, संचालक देव बहादुर सुनार, सम्पर्क नम्बर 9868 40 16 60।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हार्दिक सुनचाँदी पसलमा छक्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेण्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: हार्दिक सुनचाँदी पसल, सरकारी अस्पतालको भित्री रोड, संचालक शंकर साहु, सम्पर्क नम्बर 9848 42 91 74।
3: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
4: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
5: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
4: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
5: बेसरी टाउको दुख्ने,
4: उच्च ज्वरो आउने, बेहोस हुने,
5: घाँटी अरोरो कडा हुने,
4: कम्पन हुने,
5: पक्षघात हुने
4: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
5: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
4: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
5: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चरा चुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
4: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाऊ।
5: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
4: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
5: सधैं झुल टाँगेर सुत्ने गरौं।
4: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
6: स्वास्थ्य कार्यालय कैलाली।
0: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्ते 60 मा उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
7: मैले त एक पेटी चाउचाउ रु 600 मा किने।
0: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 मा त ब्लक नम्बर 14 मा रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ। त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि। त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मा मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ। त्यो पनि वाईवाई सीजी कम्पनीको र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल, साथै हिन्दू नारीहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हरिलाल किराना पसल ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली संचालक प्रदीप बहादुर विष्ट सम्पर्क नम्बर 9848 40 22 41।
8: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: लाउन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
1: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
0: ए हो र, त्यसो भए जाउँ न, जाउँ सँगै जाउँ, तन्नै खाएर आउला।
1: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
0: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 9848-5169-64।
2: चियाको होटल खोलौला यस्तै टिकापुर।
3: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुगठ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: रडगैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली। संचालक रामप्रसाद चौधरी।
4: दिदी, तीज पनि आउन लाग्यो, यसपालिको तीजमा नयाँ गहना किन्ने सोच छ कि छैन?
1: छ नि बहिनी, तर राम्रो राम्रो डिजाइन र विश्वासिलो पसल खोज्दै थिए नि।
5: त्यसो भए इन्द्रेणी ज्वेलर्समा जाऊ न त, त्यहाँ सुन चाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
1: ए हो र बहिनी, अरू के पाइन्छन् त त्यहाँ?
5: त्यहाँ त माइली तिलहरी, छटके तिलहरी, रामलीला, झाला, पिटरा झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, पेन्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोती चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छन् नि।
1: ओहो बहिनी, यति राम्रो सुविधा अब हाम्रै टिकापुरमा रहेको छ? अनि मूल्य र गुणस्तर कस्तो छ नि?
5: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
1: त्यसो भए ढिलो नगरौ न बहिनी, आजै जाऊ।
5: ल जाऊ, तपाईँहरू पनि आफ्नो रुचाइको गहना किन्न इन्द्रेणी ज्वेलर्समा नै आउनुहोस्।
1: इन्द्रेणी ज्वेलर्स, बलभद्र चौक, टिकापुर, कैलाली। संचालक रणबहादुर सुनार। सम्पर्क नम्बर 9848-44-0019।
4: ए बहिनी, तीज पनि आउन लाग्यो, यसपालि नयाँ गहना किन्ने सोच छ कि छैन?
1: छ नि दिदी, राम्रो डिजाइन र विश्वासिलो पसल खोल्दै थिए।
4: त्यसो भए नरेश ज्वेलर्स जाउँ न त, त्यहाँ सुनचाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
1: ए हो र, अरू के पाइन्छ नि त्यहाँ?
4: त्यहाँ त हार, तिलहरी, मंगलसूत्र, झुम्का, औठी, चुरा लगायतका विभिन्न डिजाइनका सुनचाँदीका गहना पाइनुका साथै गिफ्ट पनि पाइन्छ नि।
1: ओहो, यति राम्रो सुविधा अनि मूल्य र गुणस्तर कस्तो छ?
4: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
1: त्यसो भए ढिलो नगरौ न दिदी, आजै जाऊ।
4: तपाईहरू पनि आफ्नो रोजाईको गहना किन्न नरेश ज्वेलर्समै आउनुहोस्।
1: नरेश ज्वेलर्स, टिकापुर नगरपालिका कार्यालयको पछाडि पुरानो एनसेल डिलरमा। संचालक उत्सव साहू। सम्पर्क नम्बर 9848-43-32-41।
6: के तपाईलाई थाहा छ,
7: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
6: हो र?
7: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ।
8: अनि
7: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
8: के छ त विकल्प?
7: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
8: विस्तारै गर्दा हुँदैन?
7: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
8: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
7: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: ए साथी, तीज आउन लाग्यो, यसपालि तीजमा कस्तो लुगा लगाउने सोच बनाएकी छौ?
0: सोच त धेरै छ नि, तर मन पर्ने डिजाइन र राम्रो लुगा कहाँ पाइन्छ भनेर खोज्दै थिए।
1: त्यसो भए पवनदेव इन्टरप्राइजेस जाउँ न, तीजका लागि विभिन्न डिजाइनका आकर्षक लुगाहरू आइसकेका छन्।
0: हो र, त्यहाँ लेडिज सुट, कुर्ती, सुरुवाल पाइन्छ र?
1: पाइन्छ नि, तीजमा आफूलाई मन पर्ने लुगा छान्न पवनदेव इन्टरप्राइजेस एकपटक अवश्य पुगाउन।
0: त्यसो भए यसपालिको तीजको किनमेल पवनदेवी इन्टरप्राइजेसबाटै गरौँ न है।
1: तीजको उमङ्ग, नयाँ पहिरनको रङ्ग। पवनदेव इन्टरप्राइजेस सिद्धार्थ चोक नगरपालिकाको कार्यालयको कोठा नम्बर 54, सञ्चालक पवनदेवी तिमिल सेना, सम्पर्क नम्बर 9848500227 र 9848500952।

0: त्यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
1: तँ त एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
0: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ।
1: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थाले अनि पो कमाइ छ त, यो कमाइ पनि मेरो लागि होइन। हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
0: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिस जस्तै यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश। हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड, ई सिम पाइनुका साथै फोटो कपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
3: हराएको मोबाइल एमडीएस प्रणाली द्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार्ट पुर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
2: लक्की ट्रेडर्स सामुदायिक रेडियो टिकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा, सञ्चालक खगेन्द्र चौधरी, सम्पर्क नम्बर 9868551000। हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: सुन्नुहोस् न, यसपालि तीजका लागि नयाँ गहना किन्ने सोच बनाएकी छु।
3: हुन्छ नि, तर कहाँबाट किन्ने त?
4: अब किन टाढा जानु, सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
3: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
4: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
3: त्यसो भए आजै जाउँला नि।
4: ल, अरूलाई पनि भनौँ है।
3: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
2: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाए हाम्रो जिम्मेवारी।
3: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 9805943893।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
1: न्यू अछाम जालपाडेवी ज्वेलर्स, सिद्धार्थ चौक टिकापुर कैलाली, संचालक ध्रुव सुनार।
2: घर परिवारमा सबै बिरामी, आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो। तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
3: माइलो, के बर्बर बर्बर कराइरहेको छ, के भएको छ तँलाई?
2: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्या हुन्छ, खानै सक्दैन।
3: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीबाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
4: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
5: सम्पर्क स्थान चण्डीबाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सामुहिन ज्वेलर्समा सुनबाट निर्मित विभिन्न डिजाइनका गरगहनाहरू बनाइन्छ। जस्तै रानी हार, हार, छटके तिलहरी, माइले तिलहरी, नौगेडी, मोगल सूत्र, बाला, औठी, चापखी, झुम्का अर्डर गरे अनुसार खरिद बिक्री पनि गरिन्छ। सामुएल ज्वेलर्स, बलबद्ध चोक, टिकापुर, कैलाली। संचालक सामुएल सुनार।
6: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
7: यो ओसीएमसी भनेको के आयो फेरि?
8: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
7: ओसीएमसीले के सहयोग गर्छ त?
8: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
9: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चौक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531595।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164600204।
7: ओइ बहिनी, घरमा बत्तीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
8: किन टाढा जानु हो दिदी, जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि। त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
7: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
8: बल्ब होल्डर, स्विच, तार, बोर्ड, प्लग, एलईडी लाइट, पंखा लगायतका आवश्यकता अनुसारका विभिन्न विद्युतीय सामग्री पाइनुका साथै पुरानो सामान मर्मत पनि गरिन्छ।
7: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
8: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
7: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, सञ्चालक राम बहादुर चन्द, सम्पर्क नम्बर 98484963733 र 98518826।
9: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
10: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
9: ए यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
10: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
9: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
11: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
10: सम्पर्क नम्बर 0915604670 र मोबाइल नम्बर 98485158।
12: चर्पी भर्गिल का करना हो का?
13: चर्पी भर्ल से फे का चिन्ता? आदित्य सेफ्टी ट्याङ्की सरसफाईमा फोन गरी आब्बा का सरसफाई कै दिहे।
12: फोन नम्बर कतरा हो त?
13: ली डायल करी 97-620-20-300।
12: हेलो, आदित्य सेफ्टी ट्याङ्की सरसफाई हो? महिन राजापुर बजारमा ट्याङ्की सफाई गर्न बा।
13: आफ्नो कन्ठे टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा ओ लम्की मन सेफ्टी ट्याङ्की, गोबर ग्यास ओ रिङवाला टोयलेट सरसफाई गर परिकलसे आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा हान सम्झवे। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97-620-20-300 ओ 98-656-92-026।
14: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
15: सुन्नुहोस् न, यसपालि तिजका लागि नयाँ गहना किन्ने सोच बनाएकी छु।
16: हुन्छ नि, तर कहाँबाट किन्ने त?
15: अब किन टाढा जानु, सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
16: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
15: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
16: त्यसो भए आजै जाउँला नि।
15: ल, अरूलाई पनि भनौँ है।
16: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
17: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाए हाम्रो जिम्मेवारी।
16: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095443893।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्भिस एल्भिरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
1: एल्भिस एल्भिरा टेरस, सिद्धार्थ चोक गालप सुपर मार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811 67 38 87।

0: रोड्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095443893।
1: के तपाईलाई थाहा छ,
2: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
1: हो र?
2: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
1: अनि
2: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
1: के छ त विकल्प?
2: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खाने कुराहरू प्लास्टिकबाट टाढे राखौं।
1: विस्तारै गर्दा हुँदैन?
2: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा, टिकापुर, कैलाली।
3: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
4: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
3: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
4: महिनाको महिनावारी गडबडीको समस्या,
3: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
4: पेट सम्बन्धी सम्पूर्ण समस्या,
3: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
4: ECG सेवा,
3: डिजिटल एक्सरे सेवा
4: र प्रयोगशाला ल्याब सेवा।
3: फोन नम्बर 98484 27359 र 98482 73 59। सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड, टिकापुर, जालपा देवी मन्दिर नजिकै।
5: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एकछु भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होस् या गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
6: जानकी गाउँपालिका 1 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
7: खोज खबरमा फेरफेर स्वागत बा। गृह मन्त्रालय डडेलधुराके प्रमुख जिल्लाधिकारी सीडीओ अमर बहादुर ओलीह सरुवा करलबा। डडेलधुराके सीडीओ ओलीहन जिल्ला प्रशासन कार्यालय बाँकेके सहायक प्रमुख जिल्ला अधिकारीके रूपमा सरुवा करलक हो। उल्लेखी स्थानमा अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा वरिष्ठ अध्यागमन अधिकृतको रूपमा कार्यरत फुइया धन प्रमुख जिल्ला अधिकारीके रूपमा डडेलधुरा पठैलबा। भोटीकोशी बाढ़ीके कारण सिर्जित चुनौती से जुड़ सीमित साधन स्रोत के बावजूद सम्पूर्ण संयन्त्र प्रयोगकर्क प्राप्त जिम्मेवारी पूराकर नेपाल प्रहरी निरन्तर लगती रहलबा। रसुवा स्थित नेपाल चीन सीमा से बाढ़ी प्रवेशकरण लगत सूचना संकलन एवं विश्लेषण, आवश्यक रणनीति अवलम्बन, उपलब्ध साधन स्रोत, दक्ष जनशक्ति एवं प्रविधि के प्रयोग प्राथमिकतामा धर्क तटीय क्षेत्रसम्म प्रहरी अहोरात्र खट्टी रहलबा। प्रहरी प्रधान कार्यालयके अनुसार भोटीकोशी विपदके व्यवस्थापन मना 7912 जना प्रहरी परिचालन हुलबाट। प्रहरीके पाचक तथ्याङ्क अनुसार बाढ़ी प्रभावित क्षेत्र से 6853 जनाकी उद्धार कलबा। हालसम्म 5015 जना बेपत्ता रहलबाट। प्रहरी बाढ़ीमा पर्क हेरैतिर लखुकनके खोज तथा उद्धारके लागि विशेष टोली नै परिचालन कलबा। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफले कल हेडक्वार्टरमा प्रहरी नायब महानिरीक्षक के नेतृत्वमा विपद उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र गठनकै 24 घण्टा अनुगमन गर्दै रहलबाटी। ऊ केन्द्रमा सम्पर्कविहीन आफन्तके खोजी तथा उद्धारके लागि आफन्तके परिवारके फोन ऐना कर्लको ओहो विवरण अनुसार खोजी दर्जी किला सम्बन्धित प्रहरी युनिटमा जानकारी गराइती यतिर रहा बटुलाबाट कञ्चनपुरसे लागू औषध सहित कैलालीकी एक युवक पक्राउ परलबाट कञ्चनपुरकी बेलहौरी नगरपालिका एक फटैयासे अवैध लागू औषध ब्राउन सुगर 590 मिलीग्राम सहित कैलालीकी धनगरी उपमहानगरपालिका तीन बोडा दादी बैठना 23 वर्षीय नितेश राणा पक्राउ परलक फिट राणाह प्रहरी चौकी फटैया कञ्चनपुरसे खटलक टोली शनिबार र बिहानको सुदूरपश्चिम प्रदेश 01012577 नम्बर के मोटरसाइकलमा सवार उही वहाँ उक्त पदार्थ सहित फेला पार्कन पक्राउ कलक जनागिल्बा यी सम्बन्धमा प्रहरी आवश्यक अनुसन्धान गर्दै रहल्बा। खस खबरमा फेरफेर विश्राम विश्राम पाछै निनीबाटी सुन्दी रही सामुदायिक रेडियो टीकापुर एफएम।
8: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
9: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
8: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
9: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
8: अब त म ढुक्क।
10: मिलन आल्मोनियम एन्ड ग्लास हाउस जमरापारी टिकापुर कैलाली प्रोप्राइटर मोहनदास भाट
9: मोबाइल नम्बर 9848513426 जमरापारी टिकापुर कैलाली।
11: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
12: असोज 3 गते पहिलो शनिबारका दिन आउने भएकाले
11: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुत्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
12: डाक्टर आउने दिन असोज 3 गते पहिलो शनिबार
11: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
7: खोज खबरमा फेरफेर स्वागत बा। मदन पुरस्कार गुठी 2082 के मदन पुरस्कार बिना जोशी के नेवार समुदाय के परम्परागत कुपन मुकुन्दो नाश पुस्तक प्राप्त कर्लबा। आइतबार गुठी संस्था जोशी के पुस्तक हन मदन पुरस्कार घोषणा कर्लक हो। मदन पुरस्कार के लाख उत्कृष्ट 10 कीर्ति के श्रेष्ठ सूची ईस्यागने सार्वजनिक होशेक रह ऊ मध्य नेवार समुदाय के परम्परागत मुकुन्दो नाश पुस्तक हन मदन पुरस्कार 2082 प्रदान करगिलक मदन पुरस्कार गुठी के अध्यक्ष कुन्दर दीक्षित जानकारी देलबाट 2072 थेसे गुठीमा प्राप्त पुस्तक हुक्र मध्ये बढ़ीमन 10 थो कीर्ति छनौटकैक श्रेष्ठ सूची कायम गर्न अभ्यास कर्ती रहलक आइलबा। गुठीकै नियमानुसार अप्रकाशित सामग्रीकै बाहुल्य रहलक पुस्तकन छनौटके एक आधार मनलबा। 2012 स्थापित मदन पुरस्कार गुठी पहिलचो 2013 सालमा गद्य सामाजिक शास्त्र व विज्ञान विधाके तीन कीर्तिहन मदन पुरस्कार प्रदान कर्ल रह वाकर यहाँ पुरस्कार नेपाली भाषामा प्रकाशित उत्कृष्ट कृति प्रदान गर्दै आइलबा। 2012 स्थापित मदन पुरस्कार गुठी पहिलचो 2013 मन गद्य विधामन सत्यमोहन जोशीके हाम्रो लेख संस्कृति सामाजिक शास्त्रमा चित्त निरञ्जन नेपालीके जनरल भीमसेन थापा ओ तत्कालीन नेपाल तथा विज्ञान विधामन बलराम जोशीके अधिक विभव स्थिर विद्युत उत्पादक कृति मदन पुरस्कार अर्पण कर्ल रह 2075 साल से मदन पुरस्कार के राशि 4,00,000 रूपियाँ रहलबा। टिकापुर नगरपालिकामा पशु चौपायामा लप्फी स्क्रिन रोग देखा परल, पशु धनीय सतर्कता अपनाए पशु सेवा शाखा टिकापुर के आग्रह। मुक्त हलिया के समस्या थाई व न्यायचित रूपमा समाधान करपना मुख्यमन्त्री भट्ट के कहाई। बेत्रावती मन 193 जना बेपत्ता, भटगिला घरमा खोजेके प्रतीक्षा। लिता आबकला थारू भाषा खोज खबर अत्र, और 6 बजे नेपाली भाषामा खोज खबर सुन्न सकि। अब खोज खबर से प्राविधिक मित्र आकाश चौधरी, धन्यवाद। यति मै गीता फेरि बिदा हुन्छु। सामुदायिक रेडियो टिकापुर।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
1: हराएको मोबाइल एमबीएस प्रणालीद्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार पूर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासवर्ड साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
0: लक्की ट्रेडर्स सामुदायिक रेडियो टिकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा, सञ्चालक खगेन्द्र चौधरी, सम्पर्क नम्बर 9868551000।
2: घर त जेन्टेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
3: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
2: ए हो त, कहाँ पाइरहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
3: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
2: अब त म ढुक्क।
4: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
3: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
1: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
5: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सामोहिल ज्वेलर्समा सुनबाट निर्मित विभिन्न डिजाइनका गरगहनाहरू बनाइन्छ। जस्तै रानीहार, हार, छटके तिलहरी, माइले तिलहरी, नौगेडी, मोगल सूत्र, बाला, औठी, चापकी, झुम्का अर्डर गरे अनुसार खरिद बिक्री पनि गरिन्छ। सामुएल ज्वेलर्स, बलबद्ध चोक, टिकापुर, कैलाली। सञ्चालक सामुएल सुनार।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौँ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, कुलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागे के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौं। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौं। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौं।
2: विपद बारे चासो राखौं, चनाको बनाऊ। विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: समयमै आफ्नो घर परिवारको जन्म, मृत्यु, विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
4: जानकी गाउँपालिका वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा
1: असोज 3 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन असोज 3 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एण्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637772।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: दिदी तीज पनि आउन लाग्यो यसपालिको तीजमा नयाँ गहना किन्ने सोच छ कि छैन
3: छ नि बहिनी तर राम्रो राम्रो डिजाइन र विश्वासिलो पसल खोज्दै थिए नि
4: त्यसो भए इन्द्रेणी ज्वेलर्समा जाउन त त्यहाँ सुनचाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे
3: ए हो र बहिनी अरू के पाइन्छन् त त्यहाँ
4: त्यहाँ त माइली तिलहरी छटके तिलहरी रामलीला झाला पिचरा झुम्का बाला एक आनामा एक जोडी चुरा बबी औठी बेरुवा औठी पेन्डल एकदेखि चार आनासम्मका नौगेडी हारहरू चन्द्रमा मोती चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छन् नि
3: ओहो बहिनी यति राम्रो सुविधा अब हाम्रै टिकापुरमा रहेको छ अनि मूल्य र गुणस्तर कस्तो छ नि
4: उचित मूल्य राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो
3: त्यसो भए ढिलो नगरौ न बहिनी आजै जाऊ
4: ल जाऊ तपाईँहरू पनि आफ्नो रुचाइको गहना किन्न इन्द्रेणी ज्वेलर्समा नै आउनुहोस्
2: इन्द्रेणी ज्वेलर्स बलभद्र चोक टिकापुर कैलाली सञ्चालक रणबहादुर सुनार सम्पर्क नम्बर 9848044019

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
1: न्यू अछाम जालपडेवी ज्वेलर्स, सिद्धार्थ चौक टिकापुर कैलाली, संचालक दुर्बा सुनार।
2: टिकापुर नगरपालिका वडा नम्बर 5 का स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौं। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौं, सर्पको टोकाईबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ। टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
3: कतै भुक छ,
4: कतै बाढी,
5: कतै पहिरो,
6: जलवायु परिवर्तनले मानव जीवनमा चोट पार्छ गहिरो,
7: त्यसैले वृक्षारोपण गरौं, जंगल बचाऊ, भूक्षयबाट जमिन जोगाऊ।
6: सामुदायिक रेडियो टिकापुर एफएम द्वारा जनहितमा जारी सन्देश।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गादेव कोटाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्र र नेपाली पात्रोमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। टीकापुर नगरपालिकामा पशु चौपायामा लम्पी स्किन रोग देखा पर्यो, पशुधनीलाई सतर्कता अपनाउन पशु सेवा शाखा टीकापुरको आग्रह। कर्णाली नदीको कटानका कारण टीकापुर नगरपालिकाका केही ठाउँ जोखिममा, पार्कको पिकनिक स्थलभन्दा 500 मिटरमा ती नदी कटान तीव्र। बाढ़ीले विस्थापित बाजुरा बिरे खोलाका 23 परिवारलाई सुरक्षित स्थानमा सारियो। धादिङको कृष्णवीर क्षेत्रमा पृथ्वी राजमार्ग अवरूद्ध हुँदा वैकल्पिक मार्गमा सवारी चाप। र जानकी गाउँपालिका मा नेपाल शिक्षक महासंघको अध्यक्षमा दीपक बोगटी चाहिन्। खोज खबर अब विस्तारमा। टीकापुर नगरपालिकामा घरपालुवा पशु चौपायामा लम्फी स्किन रोग देखा पर्न थालेको छ। अहिले फाटाफुट रूपमा लम्फी स्किन रोग देखा पर्न थालेकोले पशु सेवा शाखा टीकापुरले पशुधनीहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ। थप खबर रत्नापुर मगरबाट।
1: टीकापुर नगरपालिकामा पशु चौपायामा लम्फी स्किन रोग देखा पर्न थालेको छ। घरपालुवा पशु चौपायामा फाटफुट्टा रूपमा लम्फी स्किन रोग देखा पर्न थालेको टीकापुर नगरपालिकाको पशु सेवा शाखाले जानकारी दिएको छ। पहिलेको जस्तो महामारीका रूपमा नभए पनि किसानहरूले पालेको केही पशु चौपायामा लम्फी स्किन देखा परिरहेको पशु सेवा शाखा टीकापुरका पशु स्वास्थ्य प्राविधिक दीपक बोहराले जानकारी दिनुभयो।
2: रोग चाहिँ देखा परेको छ, खाटाफुट रूपमा आइरहेछ। र गत पोहोर परारको जस्तो चाहिँ एकदमै यो अलिकति बढी चाप चाहिँ देखा परेको छैन, किनभने गत वर्ष हामी लगातार भ्याक्सिन गरेको हुनाले त्यसको प्रभावले पनि होला, खाटाफुट रूपमा छ, त्यसरी चाहिँ महामारीको रूपमा लगेको छैन।
1: लम्फी स्किन रोग देखा परेपछि टीकापुर नगरपालिकाले त्यो रोग विरूद्धको खोप लगाउने काम पनि गरिरहेको बताएको छ। नगरपालिकाले 2500 डोज खोप उपलब्ध भएको र त्यसलाई जहाँ रोग देखा पर्यो त्यहाँ खोप लगाउने काम नगरपालिकाले गरिरहेको छ। पहिलो चरणमा गौशालामा रहेका 7 वटा पशु चौपायामा खोप लगाइसकेको र दर्ता भएका गाई भैंसी फर्ममा खोप लगाउने काम भइरहेको र त्यसपछि खोप बचेपछि अरूलाई खोप लगाउँदै जाने योजना टीकापुर नगरपालिकाले बनाएको बताउनुहुन्छ पशु स्वास्थ्य प्राविधिक बोहरा।
2: हामीले चाहिँ अहिले 2500 डोज हामीसँग भ्याक्सिन उपलब्ध भए अनुसार हामीले चाहिँ पहिलो चरणमा गौशालामा 700 वटा गाई बस्तुमा हामीले चाहिँ प्यालेस्टी अथवा यो लिम्फी स्किन विरूद्ध भ्याक्सिन गरिसकेका छौँ भने त्यसै गरेर हाम्रो दर्ता भएका गाई भैंसी फर्महरूमा पनि हामी त्यो चाहिँ भ्याक्सिनेसन गरिराखेका छौँ। र अहिले हामीसँग चाहिँ खोप चाहिँ एकदम कम मात्रामा उपलब्ध भएकोले सर्टेज भएकोले 2500 डोज मात्र छ र त्यो 2500 डोजहरू हामीले चाहिँ सबै गाई भैँसी अब यहाँ भएको फर्म र पहिलो गौशालामा लगाइसकेपछि अनि

0: काले कागलाई आफ्नो पशु चौपायाका नजिक वा फार्म नजिक आउन नदिन किसानलाई आग्रह गर्नुहुन्छ पशु स्वास्थ्य प्राविधिक बोहरा।
1: पशुहरूलाई खुल्ला रूपमा चराउने गर्दा अथवा साडा पशु चौपायाहरू स्थानको नजिक आउँछ फर्ममा आउँछ भने तत्काल हामीले त्यसलाई नियन्त्रणमा लिने अथवा गौशालामा खबर गर्ने अथवा गौशाला समुदायहरू मिलेर गौशालामा राख्ने त्यो गर्नु पर्यो र यसै छाडा पशुहरूले पनि यो सार्ने गरिराखेको छ र मेन भनेको चाहिँ अहिले चाहिँ हाम्रो पशु पक्षी फर्ममा प्रत्यक्ष असर पारिराखेको भनेको यो काग कौवाको चाहिँ समस्याहरू छ। उनीहरूले चाहिँ अब त्यो लिम्पी स्किन भएको अथवा मरेको पशुहरूलाई नै ठुङ्गिराखेका अनि फेरि कागहरू आएर फेरि पशुलाई चाहिँ संसर्गमा ल्याउने अथवा फोमभित्र आइदिने गर्दा पनि यसले चाहिँ बढी प्रभाव पार्ने गरेको छ। त्यसले गर्दा चाहिँ कागलाई सकेसम्म चाहिँ आफ्नो फोमभित्र नआउने किसिमको उपायहरू अप्नाउने उसलाई चाहिँ डराउने दिने किसिमको अथवा दर्शाइराख्ने त्यस्तो गर्नुपर्ने हुन्छ। सबभन्दा अहिले चाहिँ यो कागले नै अलिक समस्या साट्ने गरेको देखिन्छ। काठमाडौँमा पनि बर्ड फ्लू चाहिँ कागमा देखा परेर काठमाडौँकोमा यो कुखुरा फर्महरूलाई पनि प्रभाव पारेको देखियो। त्यसै गरी अहिले पनि यो चाहिँ जहाँ चाहिँ अब त्यस्तो चाहिँ मरेको अथवा देवरेसी चाहिँ पशुहरू छ त्यसमा कागले चाहिँ ठुङ्गिराखेको हुन्छ र त्यही काग चाहिँ अब स्वस्थ पशुमा गयो भने सार्ने सम्भावना बढिरहेको छ। कारणले अलिकति जोगिन अलिक सतर्क नै रहनुपर्ने हुन्छ। त्यस्तो फर्महरू आउन नदिने बङ्गुर फर्म भयो कुखुरा फर्म भयो गाई भैँसीको फर्ममा पनि कागले आउने गरेको छ भने यसले चाहिँ अब मरेको अथवा संक्रमित पशुलाई सम्पर्क गरेर पनि आएको हुनसक्छ। त्यो भएर चाहिँ त्यस्तोमा सचेत रहनु पर्यो। अहिले यो समय चाहिँ अब जाडो नचल्ने यो समय चाहिँ अब लिम्फी स्किनको चाहिँ जोखिम चाहिँ बढी नै रहेको छ।
0: यसभन्दा पहिले पनि टिकापुर क्षेत्रमा लम्फी स्किन रोग महामारीका रूपमा फैलिँदा धेरै पशुधनमा क्षति भएको थियो। त्यसकारण यस विषयमा पशुधनीहरू बेलैमै सचेत हुन आवश्यक देखिन्छ।
2: अब बाँकी प्रसंग, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले मुक्त हलियाका समस्या स्थायी दिगो र न्यायोचित रूपमा समाधान गर्नुपर्ने बताउनु भएको छ। 18 मुक्त हलिया दिवसको अवसरमा राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालले आयोजना गरेको मुक्त हलियाहरूको दिगो र न्यायोचित पुनस्थापनाका सन्दर्भमा सरकारवाला बीच प्रदेश स्तरीय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले लामो समयदेखि हलिया समस्या समाधान हुन नसक्नु दुःखद भएको बताउनुभयो। प्रदेश सरकार वास्तविक पीड़ित मुक्त हलियाका मागप्रति गम्भीर र जवाबदेह रहेको उल्लेख गर्दै उहाँले मुक्त हलियाको पीड़ाप्रति आफ्नो पूर्ण ऐक्यबद्धता रहेको बताउनुभयो। मुख्यमन्त्री भट्टले लामो समय बितिसक्दा पनि समस्या समाधान हुन नसक्नुका कारणबारे गम्भीर समीक्षा आवश्यक रहेको बताउनुभयो। समस्या समाधानमा राज्य पक्ष वा सम्बन्धित संघ संस्था मध्ये कसको कमजोरी रह्यो भन्ने विषयमा समेत समीक्षा गरी स्पष्ट निष्कर्षमा पुग्नुपर्ने उहाँको भनाइ छ। जानकी गाउँपालिका नेपाल शिक्षक महासंघ गठन गरिएको छ। महासंघको अध्यक्षमा दीपक बोगटी, सहस अध्यक्ष जन्मराज रेग्मी, उपाध्यक्ष आरती बमशाह, उपाध्यक्ष भोजराज चौधरी, सचिव धर्मराज न्यूपाने, सहसचिव टेकबहादुर हमाल, सहसचिव नरपता ताम्राकार, अर्थसचिव वीरेन्द्र बहादुर खड्का चयन हुनुभएको छ। महासंघको सदस्यमा कर्णबहादुर बोरा, सप्तराज देवकोटा, विद्या भारती, रमेश नेपाली, मोहन सिंह खड्का, सीता कुमारी चौधरी, पवित्रा कुमारी धमाला, टीकाराम जैसी, खगेन्द्र राज ओझा, मंगला कुमारी थापा, संस्थागत सहसचिव विश्वराज न्यौपाने चयन हुनुभएको छ। त्यसैगरी दुर्गा रावल, वासुदेव रेग्मी र नरेश थापा पदेन सदस्य चयन हुनुभएको छ। वीरेन्द्र बहादुर खड्काले सञ्चालन गर्नुभएको कार्यक्रम खगेन्द्र राज उपाध्यायको अध्यक्षतामा भएको थियो। कार्यक्रममा स्वागत नेपाल शिक्षक संघ जानकीका अध्यक्ष दुर्गा रावलले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि नेपाल शिक्षक महासंघ कैलाली अध्यक्षका जिल्ला अध्यक्ष गणेश राज ओझा, विशिष्ट अतिथि नेपाल शिक्षक महासंघ कैलाली जिल्ला सह अध्यक्ष मोहन सिंह भण्डारी रहनु भएको थियो। कार्यक्रममा शिक्षक महासंघ जिल्ला सदस्य राजाराम ढकाल, विभिन्न विद्यालयका प्रधानाध्यापक टेकबहादुर सार्की, कमान सिंह धामी, नेपाल शिक्षक संघ कैलालीका जिल्ला सहसचिव मनबहादुर धामी लगायतले बोल्नु भएको थियो। खोज खबरमा एकछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
3: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान 60 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
4: मैले त एक पेटी चाउचाउ रु 600 किने।
3: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ। त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै रु 25 क्लासिक चाउचाउ र 35 चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि। त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने। 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ। त्यो पनि वाईवाई सीजी कम्पनी। कम्पनीको र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर

0: ल्याएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल। साथै हिन्दू नारीहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848 40 22 41।
2: ल यति छिटो आमा बन्न लागेको त
3: थाहा पाउँदैछु। यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन।
2: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
4: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
5: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौला अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
6: कर्णाली नदीले कटानका कारण टिकापुर नगरपालिकाका केही ठाउँ जोखिममा छन्। नदी कटानले वडा नम्बर 5 को पार्कको पिकनिक स्थलभन्दा 500 मिटर माथि साईपुर क्षेत्र, सत्य कर्णाली सामुदायिक वन क्षेत्र, वडा नम्बर 8 को बनगाउँ लगायतका क्षेत्रमा कटानको जोखिम छ। कर्णाली नदीमा 9 मिटर भन्दा माथि पानीको बहाव आएमा जोखिम बढ़ने भएकाले नागरिकलाई सतर्कता अपनाउन समेत आग्रह गरिएको छ। यसै विषयमा वडा नम्बर 8 का वडाध्यक्ष दीर्घबहादुर ठकुलासँग नदी कटानले कहाँ कहाँ जोखिम देखिन्छ भनी सोधेकी छु।
7: पानी अब त्यति तीव्र गतिले परेको छैन, जोरको पानी भनौँ न, सघन रूपमा घनत्व रूपमा पानी परेको छैन। तथापि जोखिम चाहिँ कर्णाली रिभरको भनौँ न जुन मेजरमेन्ट छ, गेज रिडर हेर्दाखेरि चाहिँ लगभग लगभग 1.9 भनौँ न 4 दिन तहसम्म पुगिसकेको थियो। त्यसैले हामी अब कर्णाली तटीय क्षेत्रमा बस्ने मान्छेहरू पहिलो कुरा त जहिले पनि अब बर्खायान लागि सजग भएर बस्नुपर्छ र बस्नु पनि रहेको छौँ। तर टिकापुरको खास गरी अहिले हामीलाई जोखिम ठाउँ भनेको टिका टिकापुरको कार्कको माथिल्लो साइडमा अब त्यहाँ सरकारले अलिक फोल्डर खसायो भने असाध्यै जोखिम त्यहाँ देखिएको छ। र अलिक तल आउँदा तपाईँको साईपुर बेल्टमा पनि केही जोखिम बढ़िराखेको स्थिति छ। र टिकापुरको तल्लो बेल्ट धनसिंहपुर भनौँ नारायणपुरको बेल्टको जुन शक्ति कर्णाली सामुदायिक वन क्षेत्र एकदमै रफ्तारले कटान गरेर लगिराखेको स्थिति छ। त्यहाँ तटबन्धनको पनि कुनै पूर्वाधार छैन। निरन्तर कटान यही रूपमा आयो भने गाउँ बस्तीमा पानी पस्ने सम्भावना चाहिँ बढेको छ। यो वर्ष त अझ अधिक भन्दा अधिक तपाईँको काटेको छ। र हिजोको भनौँ न पानीको जुन बहाव बढ्यो त्यसले पनि अब केही पानीहरू ड्यामबाट सिकेज भएर बस्तीको प्रत्येक भन्ने हामीलाई त्यहाँ त्रास सृजना भएको थियो। तर पानीको सतह घटेपछि अहिले हाललाई केही हाम्रो समस्या परेको छ। र अझ त्योभन्दा तल गयौँ भने टिकापुर वार्ड नम्बर 8 को अरूणा बेल्टमा पनि त्यहाँ हिजो सिटी साई कन्स्ट्रक्सनले ठेक्का कबुल गरेर काम सुरु गरेको भनौँ न, अहिले कार्यलाई कार्यवाही प्रक्रिया अगाडि बढाएको छ। र त्यसको रिकन्स्ट्रक्सनको लागि कुनै प्रक्रिया अब संघीय सरकारले गर्न सकेको छैन। अब यो कन्डिसनमा चाहिँ अरूणा त्योभन्दा तल रामडाँडातिरका पुलहरू जम्मै 70 सालको बाढीले जम्मै पल्टाएको छ। कलबाटहरू विकास कलबाट बनाएको ड्यामहरू भत्काएको छ, त्यहाँ पुनर्निर्माण हुन सकेको छैन। त्यो बेल्ट भने रामडाँडा भयो, कालीमाटी भयो, यो हाम्रो अरूणा बेल्ट भयो, 8 नम्बरको अब सामुदायिक वन क्षेत्रको एरिया भयो, बनगाउँ एरिया भयो, सबै जोखिम मात्रै छ। त्यसैले अब यो स्थितिलाई अब हामीले हाम्रो तहबाट पहल गर्ने कुरा आवाज उठाउने कुरा निरन्तर उठाइरहेको छौँ। अब रानी जमरालाई पनि सजग गरिरहेको छौँ, मन्त्रालयले सम्बन्धित खबर पुगेको छ, हामी माननीय पहिलेको राष्ट्रपाको सांसद कोमल गेवालीलाई पनि हामी भनिरहेको छौँ। र अब यो जानकारी गराउने कुरा स्थानीय सरकारले कोर्डिनेसन गर्ने कुरा हाम्रो तर्फबाट भएको छ, तर अब कामको कुरा चाहिँ यो अब बेसमा खासै तटबन्ध निर्माणको काम चाहिँ नभएको हुनाले अझ बढी जोखिम व्यवस्था छ। बाढीको समय अब मनसुन रहँदासम्म निरन्तर रहन्छ, किनभने विगतको इतिहास हामीसँग छ। 66 सालमा असोजको 22 गते बाढी आएको थियो, त्यसरी 2078 कुरा हुन्छ भने कार्तिकको 2 गते बाढी आएको थियो। त्यसरी जोखिम निरन्तर अब अझै लामो समयसम्म रहेको हुनाले अब हामी जोखिम एरियामा छौँ। अब जनताहरूलाई सजग गर्नको लागि हामी बेला बेलामा सचेत गराइराखेका छौँ, सूचना दिइराखेका छौँ। अब अहिलेको कन्डिसन चाहिँ यस्तो छिबारी नगरपालिकाको
8: जस्तो आज चाहिँ वार्ड नम्बर 5 चाहिँ जुन तटबन्धबाट अलिकति पानी चाहिँ बस्तीतिर चाहिँ पास भइरहेको भन्ने खालको चाहिँ सामाजिक सञ्जालमा देखिएको थियो नि।
7: त्यो छ, वार्ड नम्बर 5 पनि छ, वार्ड नम्बर 8 पनि छ, सिपेज भएर पानी गइरहेको छ। तर पानीको सतह घटिरहेको छ, घटेको हुनाले अब अलिकति तपाईँको हामीलाई राहत महसुस भएको, वर्षा चाहिँ निरन्तर कन्टिन्यू छ, आउला भन्ने छैन।
8: नदी बढेपछि जोखिम छ,
7: नदी बढ्यो भने तपाईँको 9 मिटर भन्दा माथि गयो भने बस्तीमा पस्ने एकदम सम्भावना बढेको छ। वर्षाको विगतमा चाहिँ तपाईँ 9:30 पुगेपछि बस्तीमा पानी आउँथ्यो, यो वर्ष त 9 नपुग्दै पानी पस्ने सम्भावना देखा हुनाले अझ बढी जोखिम बिग्रिएको छ यो वर्ष चाहिँ।
8: भनेपछि नदीमा पानीको बाढ बढ्यो भने बस्ती सार्नुपर्ने अवस्था पनि आउन सक्छ।
7: एकदम त्यो एकदम रेडी अवस्थामा रहनुपर्ने स्थिति बिग्रिएको छ, हामी अलर्टमा छौँ।
8: यहाँ बिहान छलफल के भयो?
7: आजको छलफल चाहिँ रसुवाको बाढीबाट प्रभावितहरूको डिएनएको लागि कसरी कोर्डिनेसन गर्ने भन्ने विषयमा खास गरी छलफल भएको थियो। त्यसमा अन्य विषय पनि अब यो क्षेत्रका पनि जोखिम ठाउँहरूको विषयमा छलफल भयो, तर आज इन्फर्मल्ली भएको रहेछ मिटिङ चाहिँ।
8: जस्तो अब हामीले हरेक वर्ष बाढीको सामना पनि गरिरहेको भएर भोगाई पनि छ, यो वर्ष पनि अब नदीमा पानी बढ्यो भने बाढी आउन सक्छ भनेर सतर्कता अप्नाउनु पर्नेछ। अहिले चाहिँ रसुवा बाढीपछि पनि एक खालको धेरै सामाजिक सञ्जाल अब मिडियाहरूमा अथवा नागरिकहरूले पूर्व तयारीको कुराहरू एकदम धेरै उठाइराख्नु भएको छ नि। यो झटपट झोला अथवा चाहिँ सुरक्षित झोला बारेमा चाहिँ तपाईँले समुदायमा कसरी जानकारी दिनुभएको छ?
7: यसको विषयमा त हामीसँग संग्रह नै छ। हेर्नु त अब नगर स्तरीय विपद व्यवस्थापन समिति, वडा स्तरीय विपद व्यवस्थापन समिति छ, समुदाय स्तरीय विपद सिडिएमकेहरू छन् होइन, त्यसैले अब कम्युनिटी डिजास्टर म्यानेजमेन्ट कमिटीहरू छन् हामीसँग। त्यो त अब धेरै लामो समयदेखि अभ्यासहरू तालिमहरू सबै भइरहेको छ, पब्लिक एकदम अवेर छन्। अब रसुवाको जस्तो तपाईँको समय नमिल्ने गरी आयो भने एउटा कुरा हो, तर अलिक पूर्व सूचना अब 3 दिनको पूर्व सूचना, 2 दिनको पूर्व सूचना अथवा 1 दिन अगाडिको पूर्व सूचनासम्म हुँदा यहाँ त्यस्तो खासै त्यति अब मानवीय सशक्त हुन सक्ने कन्डिसन छैन। तर यो बेलामा यो राजनीतिकरण गर्ने होइन, अब तपाईँको एकअर्कालाई दोष दिने, जनप्रतिनिधि सबै चिज गरिदिनुपर्छ भन्ने भन्दा पनि यो सबैको साझा समस्या हो। एकअर्कालाई दोषारोपण गर्ने भन्दा पनि अहिले सबै क्षेत्रले, सबै दलहरू, सबै सरकार राख्ने क्षेत्रहरू मिलेर यस्तो पीड़ाको बेलामा विपत्तिसँग सामना गर्ने, पूर्व तयारी गर्ने, त्यसपछि विपत्तिको खोज उद्धार गर्ने यस्ता कामहरूलाई सबै एकजुट भएर लाग्नुपर्छ।
6: अविरल वर्षासँगै बाजुराको बिरेखोलामा आएको बाढ़ले 23 परिवार विस्थापित भएका छन्। बाजुराको बढ़ीमालिका नगरपालिका 6 पर्ने पर्यटकीय क्षेत्र बिरेखोला झरनाको माथिल्लो भागबाट पहिरो खसेपछि बाढ़ी आएको हो। बस्ती नै जोखिममा परेपछि 23 परिवारलाई साँफे मार्तरी राजमार्गको माथिल्लो भागमा पर्ने पदाला भन्ने स्थानमा 3500 सुरक्षित स्थानमा सारिएको कार्यवाहकोड़ा अध्यक्ष परे बडुवालले बताउनुभयो। धादिङको कृष्णवीर क्षेत्रमा पृथ्वी राजमार्ग अवरूद्ध भएपछि हेटौडा हुँदै काठमाडौँ प्रवेश गर्ने वैफल्य मार्गमा सवारी साधनको चाप उल्लेख रूपमा बढ़ेको छ। गत भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीका कारण पृथ्वी राजमार्गका विभिन्न खण्डहरूमा क्षति पुगेको थियो। सड़क सञ्जाल विच्छेद भएपछि यातायातका साधनहरूले वैकल्पिक मार्गका रूपमा कान्ति लोकपर प्रयोग गरिरहेका छन्। मुख्य राजमार्ग अवरूद्ध हुँदा वैकल्पिक सड़कमा सवारीको चाप थपिएपछि आवागमन समेतमा पनि प्रभाव परेको छ। खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि जनावाज र अन्य खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला टिकापुर एफएम।
9: दिदी, तीज पनि आउन लाग्यो, यसपालिको तीजमा नयाँ गहना किन्ने सोच छ कि छैन?
10: छ नि बहिनी, तर राम्रो राम्रो डिजाइन र विश्वासिलो पसल खोज्दै थिए नि।
11: त्यसो भए इन्द्रेणी ज्वेलर्समा जाऊ न त, त्यहाँ सुनचाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
10: ए हो र बहिनी, अरू के पाइन्छन् त त्यहाँ?
11: त्यहाँ त माइले तिलहरी, छटके तिलहरी, रामलीला, झाला, पिटरा झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, प्यान्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोती चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छन् नि।
10: ओहो बहिनी, यति राम्रो सुविधा अब हाम्रै टिकापुरमा रहेको छ। अनि मूल्य र गुणस्तर कस्तो छ नि?
11: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
10: त्यसो भए ढिलो नगरौँ न बहिनी, आजै जाऊ।
11: ल जाऊ, तपाईँहरू पनि आफ्नो रुचाइको गहना किन्न इन्द्रेणी ज्वेलर्समा नै आउनुहोस्।
4: इन्द्रेणी ज्वेलर्स, बलभद्र चोक, टिकापुर, कैलाली। सञ्चालक रन बहादुर सुनार। सम्पर्क नम्बर 9848440019।
12: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
13: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको ब्यौरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
12: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।
14: बितल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वार्से टिकापुर म सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह आपन भवन से सेवा देती रहल सक्कु बेरम हेन जानकारी कराइए। सत्कार पोलिक्लिनिक में बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरमहे उनका संपर्क करके उपचार सेवा लेह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा, ओपीडी सेवा, डिजिटल वीडियो एक्सरे, ईसीजी सेवा, डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा, नियमित ऑटो एनालाइजर से सक्कु रगत जांच, फार्मेसी प्रयोगशाला सेवा, हाथ जोड़नी सेवा, टूटल हाथ जोड़नी में प्लास्टर सेवा, ईएनटी सेवा, सुरक्षित मातृत्व सेवा, गर्भवती जांच सेवा, यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फेले जाए। संपर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टिकापुर कैलाली। फोन नम्बर 0915600595 ओ मोबाइल नम्बर 9848423759।
6: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर, स्थानीय प्रशासनले नारायणगढ़ मुगलिन सड़क सोमबार बिहानदेखि आंशिक बन्द गर्ने भएको छ। तीन खोलामा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले सवारी आवागमन आंशिक रूपमा रोक्न लागि हो। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा भनिएको छ, कृष्णभीरमा सड़क मरमत कार्य जारी रहेको समयको सदुपयोग गरी नारायणगढ़ मुगलिन सड़कको तीन खोला परियोजनाको माटो कार्य कटान कार्य गरिनेछ। कृष्णवीरको सड़क मरमत कार्य सम्पन्न भई सवारी आवागमन सञ्चालन नहुन्जेलसम्म यो कार्य जारी रहने सूचनामा जनाइएको छ। आंशिक रूपमा बन्द गरेर तुइन खोलामा समय समयमा गइरहने पहिरोको माथिल्लो भागको झर्न सक्ने माटो पन्छ्याउने लगायत काम गर्न लागि बताइएको छ। विद्यार्थीका लागि पढ़ाई कुनै विषय सजिलो लाग्छ भने कुनै विषय अप्ठ्यारो लाग्छ। सजिलो विषय पढ़िरहन मन लाग्छ भने अप्ठ्यारो विषय पढ़न कठिन लाग्दै जान्छ। आजको जनावाजमा हामीले केही विद्यार्थीलाई तपाईँलाई कुन विषय अप्ठ्यारो लाग्छ र किन भनी सोधेका छौं।
15: मेरो नाम अमर चौधरी, 9 क्लासमा चिट्टा अप्ठ्यारै लाग्छ। के हुन्छ कि त्यसमा यता उठी मिलाएर लेख्नुपर्छ नि, त्यसैले अरू विषयको पढेको ठिकै आउँछ। जस्तै म्याथको एउटा फर्मुला एड गरेको भइहाल्छ, सामाजिक र टेनको फर्मुला, त्यसको जुवार लगाएर लेख्नुपर्छ अनि सामाजिक परिवेशको जानकार हुनुपर्छ, त्यही भएर अप्ठ्यारो लाग्छ।
16: म कक्षा 9 पढ्छु, धेरै सजिलो लाग्दैन, ठिक ठिक लाग्छ। अरू विषयभन्दा सजिलै छ, हामी समाजमा हुर्केकाले सामाजिक विषय मलाई सजिलै लाग्छ। हामीले समाजमा भुगेका कुराहरू, देखेको कुरा नै सोधेको हुन्छ, त्यसैलाई मिलाएर लेख्नु नै सजिलो लाग्छ।
17: पूजा बोगटी 9 मलाई पनि ठिकै लाग्छ। समाजकै बारेमा दिएको हुन्छ अनि समाजमा अलिकति तथ्याङ्क याद गर्नुपर्छ, त्यसको भूगोलबारे जानकारी हुनुपर्छ, बाँकी कुरा त हाम्रो समाज वरिपरि भएकै कुरा हो। त्यसैले अलिकति ख्याल गर्यो भने सामाजिक ठिकै लाग्छ। रीतिका साहित्य सामाजिक स्तर अप्ठ्यारो लाग्छ, मिलाएर लेख्ने पनि मलाई खै अप्ठ्यारो लाग्छ क्या। मलाई अरू विषयभन्दा सामाजिक अप्ठ्यारो लाग्छ, अरू विषय पढेको ठ्याक्क हुन्छ। सामाजिक परिवेशको कुरा सोधेको हुन्छ, त्यो कहिले काहीँ हामीलाई थाहा हुँदैन, कहिले काहीँ पढाइ नभएको पनि पुस्तकमा सोधिन्छ, त्यसमा पनि कन्फ्युज हुन्छ, त्यसैले सामाजिक त अप्ठ्यारै लाग्छ।
18: मेरो नाम पूजा रावल हो, मलाई ठिक ठिकै लाग्छ भनौँ, जस्तै अब सामाजिक समाजको बारेमा अनि देशको बारेमा भौगोलिकको बारेमा त्यस्तो बारेमा सोधेको हुन्छ। सामाजिकमा एक्स्ट्रा ज्ञान पनि लिनुपर्छ, एक्स्ट्रा ज्ञान भएन भने सामाजिकमा अप्ठ्यारो हुन्छ।
19: निलिसा विश्वकर्मा, मलाई सामाजिक गाह्रो लाग्छ, त्यसमा कि म के मिलाउनु पर्छ त्यो चाहिँ हल्का कन्फ्युज हुन्छ। पाठमा जे पढ्यो भने त्यही ठ्याक्कै एन्सर आउँछ, सामाजिकमा त्यस्तै आउँदैन, मिलाएर लेख्नुपर्ने हुन्छ, अलिअलि जुगारी हुनुपर्छ, त्यसो नभए चाहिँ हल्का परिचय बिग्रिन्छ जस्तो लाग्छ।
6: र नेपाली राष्ट्रिय क्रिकेट टोली मलेसियामा जारी एसएससी प्रिमियम कप एक दिवसीय प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको छ। समय अन्तर्गत आज सम्पन्न खेलमा साउदी अरेबियालाई 5 विकेटले हराउँदै नेपाल एक खेल अगावै सेमी फाइनलमा प्रवेश गरेको हो। साउदी अरेबियाले दिएको 191 रनको लक्ष्य नेपालले 41 ओभरमा 5 विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि गुलशन कुमार झाले अभिजित 44, ईशान पाण्डेले 44, देव खुनालले 39, रोहित कुमार पौडेलले अभिजित 24, आसिफ शेखले 20 र अर्जुन कुमारले 15 रन बनाएका थिए। बलिङतर्फ साउदी अरेबियाका लागि इस्ताक अहमद र मोहम्मद आतिफले 2 विकेट लिएका थिए। प्रतियोगितामा नेपालले पहिलो खेलमा बहरानलाई 7 विकेट तथा दोस्रो खेलमा आयोजक मलेसियालाई 6 विकेटले पराजित गरेको छ। नेपालले अब समूह चरणको अन्तिम खेल मंगलबार हङकङसँग खेल्नेछ। यसै समाचारसँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। टिकापुर नगरपालिकामा पशु चोपायामा लम्फी स्किन रोग देखा पर्यो, पशुधनलाई सतर्कता अपनाउन पशु सेवा शाखा टिकापुरको आग्रह। कर्णाली नदीको कटानका कारण टिकापुर नगरपालिकाका केही ठाउँ जोखिममा, पार्कको पिकनिक स्थलभन्दा 500 मिटर माथि नदी कटान तीव्र। बाढ़ीले विस्थापित बाजुरा बिरे खोलाका 23 परिवारलाई सुरक्षित स्थानमा सारियो। धादिङको कृष्णवीर क्षेत्रमा पृथ्वी राजमार्ग अवरूद्ध हुँदा वैकल्पिक मार्गमा सवारी चाप। जानकी गाउँपालिका नेपाल शिक्षक महासंघको अध्यक्षमा दीपक बोगटी चयन। अहिलेलाई खोज खबर यति नै, हाम्रो अर्को समाचार 9:55 बजे खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा बिदा हुन्छु, नमस्कार।
20: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सामोइल ज्वेलर्समा सुनबाट निर्मित विभिन्न डिजाइनका गरगहनाहरू बनाइन्छ, जस्तै रानी हार, हार, छटके तिलहरी, माइले तिलहरी, नौगेरी, मंगलसूत्र, बाला, औठी, चाप्की, झुम्का अर्डर गरे अनुसार खरिद बिक्री पनि गरिन्छ। सामुएल ज्वेलर्स, बलबद्ध चोक, टिकापुर, कैलाली। संचालक सामुएल सुनार।
21: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध, आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
22: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
21: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक, तराजुको अवस्था ठिक छ छैन हेरौं।
22: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
21: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
22: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
21: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
22: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौ।
21: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
22: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
0: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
22: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
0: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्यूटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्राण्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
3: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98-624-70-483।
23: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: लौ न साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
1: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
0: ए हो र, त्यसो भए जाउ न, जाउ सँगै जाउ, तन्नै खाएर आउला।
1: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
0: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल, सम्पर्क नम्बर 9848569764।
2: दिदी, तिज पनि आउन लाग्यो, यसपालिको तिजमा नयाँ गहना किन्ने सोच छ कि छैन?
1: छ नि बहिनी, तर राम्रो राम्रो डिजाइन र विश्वासिलो पसल खोज्दै थिए नि।
3: त्यसो भए इन्द्रेणी ज्वेलर्समा जाउ न त, त्यहाँ सुन चाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
1: ए हो र बहिनी, अरू के पाइन्छन् त त्यहाँ?
3: त्यहाँ त माइली तिलहरी, छटके तिलहरी, रामलीला, झाला, पिचरा, झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, प्यान्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोती चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छन् नि।
1: ओहो बहिनी, यति राम्रो सुविधा अब हाम्रै टिकापुरमा रहेको छ? अनि मूल्य र गुणस्तर कस्तो छ नि?
3: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
1: त्यसो भए ढिल नगरौ न बहिनी, आजै जाऊ।
3: ल जाऊ, तपाईँहरू पनि आफ्नो रुचाइको गहना किन्न इन्द्रेणी ज्वेलर्समा नै आउनुहोस्।
1: इन्द्रेणी ज्वेलर्स, बलभद्र चौक, टिकापुर, कैलाली, सञ्चालक रन बहादुर सुनार, सम्पर्क नम्बर 9848449019।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्विस एल्विरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा तथा थानका कपड़ाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
1: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपर मार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811638।
2: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा एक नम्बर सुनबाट निर्मित माइली तिलरी, छड्के तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: दुर्गा ज्वेलर्स, बलभद्र चोक नमुना इन्टरप्राइजेज नजिकै टिकापुर कैलाली, संचालक देव बहादुर सुनार, सम्पर्क नम्बर 9868।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अरेल्ला सुनचाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: अरेल्ला सुनचाँदी पसल बलभद्र चोक टिकापुर, एलएन मेडिकल अगाडि, संचालक खुमरा सुनार, सम्पर्क मोबाइल नम्बर 9810625347।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हार्दिक सुनचाली पसलमा छक्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: हार्दिक सुन चाँदी पसल, सरकारी अस्पतालको हित्री रोड, सञ्चालक शंकर साहू, सम्पर्क नम्बर 9848421974।
2: जिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
3: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टीकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
4: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
3: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
4: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
5: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
3: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
6: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर केवालाल चौधरी।
4: सम्पर्क नम्बर 0915604670 र मोबाइल नम्बर 9848528।

0: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा एक नम्बर सुनबाट निर्मित माइली तिलरी, छड्के तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: दुर्गा ज्वेलर्स, बलभद्र चोक नमुना इन्टरप्राइजेज नजिकै टिकापुर कैलाली, सञ्चालक देव बहादुर सुनार, सम्पर्क नम्बर 9868 40 16 60।
2: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एक छेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होस्या गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौ र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
3: जानकी गाउँपालिका एक नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
4: समसामयिक विषयमा छलफल
5: आफू कन्ट्रोल गर्न सकिँदैन भने प्रहरीको सहयोग

0: लिएर त्यसलाई सुधार्नतिर चाहिँ प्रयत्न गर्नुहोला।
1: स्थानीय विषयमा बहस
2: कोले जाने सडकको लागि पनि यस्तो उन्नतिका लागि पनि यहाँले आवश्यक पहल गरिदिनुहुन्छ भन्ने हामी अपेक्षा गरेका छौँ।
1: कार्यक्रम आजको चर्चा
3: पुरुषले 5 बजे छुट्टी माग्ने 500 रुपए लिने हामीलाई पनि त एउटा मार्का पर्यो। हाम्रा बाल बच्चा कसरी हामीले पनि पढाउने हो लिखाउने हो।
1: हरेक साताको मंगलबार बिहान 7:30 बजे सामुदायिक रेडियो टीकापुर FM बाट सुन्न नभुल्नुहोला कार्यक्रम आजको चर्चा।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। भोटेको सीबाढ़ीको आज 12 दिन 4,946 जना अझै सम्पर्कविहीन। बाढ़ीपछि बेपत्ताको खोजी जारी। क्षति 3,87 अर्ब भन्दा बढ़ी।
1: प्रभावित क्षेत्रको दैनिकलाई सहज बनाउन अत्यावश्यक सेवाहरूलाई पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ। प्रभावित क्षेत्रको संचार सेवा लगभग सुचारू भइसकेको छ भने विद्युत सेवा पनि चारू भएको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाह सानो टोली सहित संयुक्त राष्ट्रसंघको महासभामा जाँदै बर्खायाममा बेसी शहर चामे सड़कमा ठूला सवारी साधन चलाउन रोक। रूकुम पूर्वमा खोलाले बगाउँदा दुईजना बेपत्ता। खोजी कार्य जारी।
2: घर फर्कने क्रममा यो साङ खोलामा काठको पुल तर्ने क्रममा चिप्लिएर खोलाले बगाई बेपत्ता भएको र खोजी कार्य जारी रहेको छ।
0: केरूङमा रोकिएका व्यापारिक सामान कोरला नाकाबाट नेपाल ल्याइने। नेवार समुदायका परम्परागत मुकुण्डो नाचलाई मदन पुरस्कार। बाढ़ीमा भेटिएको धन सम्पत्ति प्रहरीलाई बुझाउन आग्रह।
3: सही नम्बरमा फोन गरेर भन्न पनि सक्नुहुन्छ उहाँले। मैले यस्तो चाहिँ देखेँ, म अहिले छोएको छुइनँ, यो कुरा चाहिँ यसलाई हेर्नु पर्यो भन्ने चाहिँ पुलिस गएर त्यहाँ लिएर आउँछ।
0: र भारतको नयाँ दिल्लीमा एक भवन भत्किँदा करिब 60 जना विद्यार्थी पुरिएको आशंकामा उद्धार जारी। नेपाल भलिबल लीग एनबीएलमा अन्नपूर्ण स्पाइकर किङ्सको पहिलो जीत।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सरकारले बाढ़ीबाट ध्वस्त बस्तीहरूको विकल्पमा नयाँ नगर बनाउन अहिलेदेखि नै योजना बनाउनु पर्दछ। त्यहाँबाट पाठ सिकेर त्रिशुली किनारमा मात्रै होइन हिमालबाट बग्ने अन्य नदी किनारको बस्ती पनि सुरक्षित हुने गरी बस्ती योजना बनाउनु पर्दछ। अब खबर सन्तोष गन्धर्वबाट।
5: भोटेकोसीमा आएको बाढ़ीका 12 दिन बित्दा बेपत्ताको खोजी र उद्धार जारी रहेको छ। हालसम्म 1,341 जनाको शव फेला परेको छ भने 4,996 जना सम्पर्कविहीन भएका छन्। त्यस्तै 6,075 जना घाइते भएका छन्। त्यस्तै 13,104 जनाको उद्धार गरिएको छ। बाढ़ीबाट भएको प्रारम्भिक क्षति भने 3,87,54 करोड़ रूपियाँ अनुमान गरिएको छ। उद्धार तथा राहतका लागि 21,465 सुरक्षाकर्मी परिचालन गरिएको छ। सरकारले राहत तथा सहयोग वितरणका लागि एकद्वार प्रणाली लागू गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो।
1: माथिल्लो त्रिशुली एकको अडिट 3 आईआर तथा थर्मल ड्रोन मार्फत खोज गर्दा जीवित संकेत नदेखिएपछि चिनिया टोली फर्किएको छ। खोज तथा उद्धारमा विभिन्न कार्य भइरहेका छन्। त्यसमा नेपाली सेनाको ग्राउण्ड फोर्सेसबाट खोज तथा उद्धार कार्य भइरहेको छ। हरेक ठाउँमा पुग्ने गरी नेपाली सेनाको पेट्रोल टिम खोज तथा उद्धार गर्ने गरी परिचालित भएको छ। सशस्त्र प्रहरी बल नेपालको तालिम प्राप्त कुकुर सहितको केनाइल टोली खोज तथा उद्धारमा खटिएको छ। नेपाल प्रहरीको केनाइल टोलीले खोज तथा उद्धारको कार्य जारी राखेको छ। पर्यटक प्रहरीले उद्धार भएर आएका तथा बेपत्ता विदेशी पर्यटकहरूका आफन्तहरूलाई सहजीकरणका लागि खटिएको छ। प्रभावित क्षेत्रको दैनिकलाई सहज बनाउन अत्यावश्यक सेवाहरूलाई पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ।
5: यसैबीच रसुवाको भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ी पीड़ितका लागि पुनर्स्थापनाका लागि जग्गा खोज्न सरकारले समिति बनाएको छ। सरकारले बाढ़ीपछि विस्थापित र जोखिममा परेका बस्तीलाई स्थानान्तरणका लागि आवश्यक जग्गा खोज्न नापी विभागका महानिर्देशक प्रकाश जोशीको नेतृत्वमा 13 सदस्यीय समिति बनाएको हो। समितिमा मन्त्रालयको संघीय मामिला महाशाखाका उपसचिव दीपक ढकाल, पूर्वाधार विकास मन्त्रालयका उपसचिव भूमि व्यवस्था तथा अभिलेख विभागका निर्देशक र नापी विभागका कार्यरत उपसचिव र सम्बन्धित जिल्लाबाट पनि प्रतिनिधि सदस्य रहनेछन्। पुननिर्माण प्राधिकरणका पूर्व कार्यकारी अधिकृत सुशील ग्याउलीले भने पूर्व तयारी गरेर मात्रै पुननिर्माणमा जानुपर्ने बताउनुभयो।
6: हाम्रो त्यो केस इस्टाब्लिस गर्नलाई साइन्टिफिक खालको इभिडेन्सहरूलाई चाहिँ प्रमाणित गर्ने कुराको लागि पनि र त्यसपछि रिसेटलमेन्टको प्लानिङ गर्ने कुराको निम्ति पनि रिभर बेसिनको ओभरअल प्लानिङ गर्ने कुराको लागि पनि चाहे त्यो हाइड्रो पावरको डिजाइन गर्ने र त्योसँग रिलेटेड कामको निम्ति पनि एउटा चाहिँ महत्वपूर्ण केस चाहिँ यो हुन सक्छ र त्यसलाई मोडलको हिसाबले डेभलपमेन्ट गर्ने खालको कुरामा जान जरुरी छ।
5: यसैबीच विभिन्न होल्डिङ सेन्टरमा बसेकाहरूले भनी आफूलाई सामान्य दैनिकी जीवनमा फर्काउनका लागि पहल गर्न माग गरेका छन्। सीआईएमसँग कुरा गर्दै नुवाकोटका भवन भवानी घिमिरे
7: बच्चा बच्चीको अब के होला बिरामी हुन्छन् कि भन्ने टेन्सन हुन्छ। अब सबै परिवारै भनौँ न अब बिरामी हुन्छन् कि केही हुन्छ कि बिरामी भए कहाँ लाने। अब अहिले बाटो छैन, पुल छैन, केही छैन। अब त्यसको लागि के गर्ने कहाँ लाने हरेक कुराहरूको समस्या हुन्छ। अब हामीलाई नि नदेखा सपना जस्तो भयो। अब यो देख्दाखेरि त हाम्रो दिमागले काम गरिराखेन। यो सबैलाई त्यस्तो हुन्छ। त्यसलाई चाहिँ अब सबैजनाले ध्यान दिएर त्यहाँ ध्यान पुर्याएर अब यो के गर्दा हुन्छ भनेर अब अहिले हामीलाई सबैभन्दा समस्या के हामी यसरी खाना खाइरहेछौँ, सबैलाई दुःख दिइरहेछौँ। अब यो चाउचाउ बिस्कुट यस्तो बाँड्नुभन्दा अब चाहिँ हामीलाई एउटा यसो कुनै ठाउँमा यो ठाउँमा बस भनेर व्यवस्था मिलाइदिएर अनि ग्यास अब पकाएर खाने कुरो यसो पानी तताउने भाँडो यसो दुई चार पैसा त्यस्तोको चाहिँ गरिदिए सबै जसले गर्दाखेरि पनि सहयोग गर्दा त्यस्तो गरिदिए चाहिँ अब चाहिँ अलिक सहज हुन्थ्यो कि।
5: वर्षायाममा सड़क जोखिमपूर्ण र हिलाम्मे बनेपछि मनाङको बेसी शहर चामे सड़कमा ठूला सवारी साधन चलाउन रोक लगाइएको छ। ठूला गाड़ीका कारण सड़क थप बिग्रिने, भासिने र आवाजात नै बन्द हुन सक्ने भन्दै स्थानीयले रोक लगाएका हुन्। सड़कको अवस्थाका कारण स्थानीयको दैनिकी काम, घाँस दाउरा र बालबालिकाको विद्यालय आवाजात

0: सम्बोधन गर्न प्रशासनले समन्वय गरिरहेको समेत जनाएको छ। यसैबीच रूकुम पूर्वको पुता उत्तरगंगा गाउँपालिका छमा एक खोलामा आएको बाढ़ीले बगाउँदा दुईजना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा स्थानीय मयाङ गाउँका 70 वर्षीय तीर्थराज साई र 49 वर्षीय बुद्धक्रममा उनीहरूलाई खोलाले बगाएको प्रहरीले जनाएको हो। अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको टोलीले खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी कोपिला राईले सीआईएनलाई बताउनुभयो।
1: पुथा उत्तर गंगा गाउँपालिका वडा नम्बर 6 मयाङ बस्ने हाम्रो वर्ष 49 को बुद्धिराज सेन र वर्ष 70 को तीर्थराज साई चाहिँ घर फर्कने क्रममा यो साङ खोलामा काठको पुल तर्ने क्रममा चिप्लिएर खोलाले बगाई बेपत्ता भएको र खोजी कार्य जारी रहेको छ। म आफै पनि हाम्रो सबै सुरक्षाको जिल्ला स्थित सबै सुरक्षाको टिम लिएर हाम्रो यो सानो भेरी नदीको आसपासमा हामी खोजी कार्यको लागि गएको थियौँ र पत्ता लागेको छैन।
0: संयुक्त राष्ट्र संघको महासचिव सभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह सानो संख्याको टोली लिएर त्यसतर्फ नेतृत्व गर्ने हुनुभएको छ। परराष्ट्र मन्त्रालयका अनुसार विगतको तुलना भन्दा यो पटक निकै सानो टोली लिएर प्रधानमन्त्री अमेरिका जान लाग्नु भएको हो। प्रधानमन्त्रीको टोलीमा 10 देखि 11 जना मात्रै रहनेछन्। यसअघि परराष्ट्र मन्त्री खनालसँग जाने 5 सदस्यीय टोलीको बारेमा पनि मन्त्री परिषदले निर्णय गरिसकेको छ। प्रधानमन्त्रीको टोलीमा प्रमुख सल्लाहकार, निजी सचिवहरू सहभागी हुने परराष्ट्र मन्त्रालय सूत्रले बताएको छ। महासभामा प्रधानमन्त्री शाहले असोज 8 गते सम्बोधन गर्ने कार्यतालिका तय भइसकेको छ। भोटेकोशीमा बाढ़ी आएपछि चीनको केरूङमा भण्डारण गरी राखिएका व्यापारिक सामान कोरोला नाकाबाट नेपाल ल्याइने भएको छ। हिम पहिरो सहित लेन्दे खोलामा हुँदै भोटेकोशीमा गएको अकल्पनीय बाढ़ीले रसुवागढ़ स्थित दुवैतर्फका सरकारी कार्यालय सहित राजमार्ग बगाएपछि केरूङका गोदाममा रहेका 400 कन्टेनर भन्दा बढ़ी सामान वैकल्पिक सड़क मार्ग प्रयोग गरी ढुवानी गर्ने

0: हल त्रिपुरेश्वरमा आज भएको पहिलो खेलमा अन्नपूर्णले काठमाडौँ रेडर्सलाई 3-0 सोझो सेटमा हरायो। अन्नपूर्णले पहिलो खेल सेट 25-23, दोस्रो सेट 28-26 र तेस्रो सेट 25-23 पराजित गरेको हो। अन्नपूर्ण आफ्नो पहिलो खेलमा कर्णाली शिवराजसँग पराजित भएको थियो।
1: बाढ़ीमा बगेका हात हतियार भेटिए प्रहरी वा सेनालाई खबर गर्न आग्रह।
2: जहाँ जसले भेट्नुभयो त्यहीँबाट चाहिँ जुन प्रहरी युनिट चाहिँ नजिक पर्छ उहाँलाई जता पाएको पर्छ त्यतैको पाएको पर्ने सुरक्षा निकायमा लगेर बुझाउनु भन्ने अब यसमा।
1: बाढ़ीमा भेटिएको धन सम्पत्ति पनि प्रहरीलाई बुझाउन निर्देशन। जानकारी सहितको विशेष सामग्री। बालिका र किशोरीलाई हिंसाबाट जोगाउन अभिभावकको साथ र निगरानी आवश्यक। कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: प्यासको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
4: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
1: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
4: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
5: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
1: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलीजुली नेपाली।
5: मिलीजुली नेपालीमा महत्वपूर्ण खबर तथा जानकारीहरू। रसुवा भोटेकोशी बाढ़ीबाट धादिङ जिल्लाको केही स्थानीय तहका नागरिक प्रभावित भएका छन्। प्रभावितहरूका लागि अहिले के कस्ता काम भइरहेको छ भनेर हामीले प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमलाई सोधेका छौं।
7: उहाँहरूलाई चाहिँ राहत वितरण गर्ने, टेन्टहरू लगाएर अस्थायी बसोबासको व्यवस्थाहरू मिलाउने, उहाँहरूको बेसिक हेल्थको कुराहरू, बेसिक खानेपानीदेखि लिएर सामग्रीहरू वितरण गर्ने काम भइरहेको छ भने अब केही विस्थापितहरूलाई चाहिँ पालिकाले भाडामा बस्नको लागि पैसा उपलब्ध गराएर प्याकेज सहितको राहत दिएर पुनस्थापना गर्ने काम पनि भइरहेको छ। केही नदीकिनारका घरहरू जोखिममा छन्। अब ती जोखिमयुक्त घरमा चाहिँ अहिले तत्काल बस्ती सार्न सम्भव छैन। तर जुन घरमा लेदो पुगेर विस्थापित हुनुभएको थियो उहाँहरूको घरको लेदो सोर्नको लागि चाहिँ अहिले त्यहाँ नेपाल सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न जिल्लाहरूबाट भोलिन्टियर आएर त्यो लेदो सफा गर्ने काम भएको छ। र अब लेदो सफा गरिसकेपछि उहाँहरूलाई चाहिँ प्याकेज सहितको राहत उपलब्ध गराएर हामीले पुनस्थापना गर्ने काम गरिरहेका छौं।
5: बाढ़ीमा बगेका हतियार तथा सैनिक सामग्री भेटिए नजिकैको प्रहरी युनिट कार्यालय वा सेना र प्रशासनमा बुझाउन जिल्ला प्रशासन कार्यालय नुवाकोटले आग्रह गरेको छ। कार्यालयले शेर्पागण, श्री डाँडा ब्यारेक अन्तर्गतका सुरक्षा पोस्ट तथा रसुवा जिल्लाको टिमुरी, स्याप्रुबेसी र मैलुङ क्षेत्रमा तैनाथ नेपाली सेनाका सुरक्षा पोस्ट बाढ़ीले प्रभावित भएको जनाएको छ। नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद हुमागाईले बाढ़ीमा बगेका हतियार, गोलीगठा, सैनिक सामग्री वा उपकरण भेटिएमा आफू खुशी नचलाउन र नछुन समेत आग्रह गर्नुभएको छ।
2: भदौ 10 गते रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्र भएर बग्ने त्रिशुली नदीमा प्रलयकारी बाढ़ी आयो। त्यो बाढ़ीको कारणले हाम्रा कतिपय सुरक्षा युनिटहरू क्षति पुर्याएको हुँदा त्यो युनिटबाट चाहिँ केही अब हराएका खेलहरू कतै फेला परेमा सम्बन्धित सुरक्षा निकायहरू अथवा नजिकको प्रहरी कार्यालयमा बुझाइदिनु होला। सुरक्षा निकायले प्रयोग गरेको हतियार सम्बन्धित सुरक्षा निकायमा बुझाउन सम्बन्धित नागरिकहरूको कर्तव्य पनि हो। जसले भेट्नु भएको छ त्यो चाहिँ लाइसेन्स प्राप्त बाहेक अरूले हतियार बोक्न पाउँदैन, राख्न पाउँदैन। त्यस्ता हतियारहरू सुरक्षा निकायको जिम्मामा छोड्नु पर्ने नै हुन्छ, कानूनले नै त्यही भन्छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका केही युनिटहरूमा क्षति पुगेको छ, त्यहाँबाट चाहिँ हराएका हतियारहरू सभामा नुवाकोट जिल्लामा धेरै युनिटहरू छन्, नेपाल प्रहरीका युनिटहरू छन्, सशस्त्र प्रहरीका छन्, नेपाली सेनाकै ब्यारेकहरू छन्। अब ठ्याक्कै जहाँ जसले भेट्नुभयो त्यहीँबाट चाहिँ प्रहरी युनिट चाहिँ नजिक पर्छ, उहाँलाई जता पाएको पर्छ त्यतैको पाएक पर्ने सुरक्षा निकायमा लगेर बुझाउनु भन्ने अब यसमा।
5: धादिङ जिल्लाका सिडियु लक्ष्मी पाण्डे गौतम, तपाईंलाई विपद सम्बन्धी केही समस्या परे वा गुनासो भए पैसा नलाग्ने फोन नम्बर 1234 फोन गर्न सक्नुहुनेछ। तपाईंले प्रहरीको 100 नजिकको प्रहरी कार्यालय वा जनप्रतिनिधिलाई राहत, खोज तथा उद्धारका लागि सहयोग माग्न सक्नुहुनेछ। के तपाईंले विपदका बेलामा कसैको सुन चाँदी, पैसा, सरकारी कागज पत्र वा धन सम्पत्ति भेटाउनुभयो? यसरी भेटिएका सामान आफैसँग राख्ने र बेच्ने काम नगर्नुहोस्। एकैछिन सुनौ नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं डीआईजी अभिनारायण काफ्लेलाई।
8: लालपुर जान यता सुन चाँदीहरू पर्यो, पैसो पर्यो, बैंकका डकुमेन्टहरू परे, सरकारी कागज पत्रहरू पर्न सक्छन्, जे जे भेटिन्छ भनौँ न, अरूको आफ्नो अधिकारका बाहेक अरू कुराहरू त सम्बन्धित प्रहरी कार्यालयमा बुझाइदिने, हामी सार्वजनिकरण गर्छौँ त्यसलाई, उहाँहरूले अर्को बनाउनु पर्ने वा चाहिँ तनाव लिनुपर्ने अवस्था हुँदैन र सहजमा उहाँहरूले त्यो पाउनुहुन्छ। त मिसयुज पनि हुँदैन क्या, त्यो अरूको चिज राख्यो भने मिसयुज हुने सम्भावना हुन्छ नि त, उहाँले आफूले लगेर अन्त युज गर्न सक्नुहुन्छ। कहिलेकाहीँ उहाँहरूले लगेर घरमा राखिदिनु होला, यता सम्बन्धित व्यक्तिले हरायो भन्ने नभेटिने, अर्को व्यक्तिले उता लगेर चाहिँ युजलेस रूपमा राख्ने, नियत खराब नभए पनि त्यस्ता कुराहरू चाहिँ जसको हो उसैलाई दिनुपर्छ। त्यसको लागि सार्वजनिक निकाय भनेको नेपाल प्रहरी हो, नेपाल प्रहरीको अब रसुवादेखि लिएर पश्चिम नवलपरासीसम्म रेगुलर कन्ट्याक्ट हुन्छ, नेटवर्क छ भनेपछि तुरन्तको तुरन्त सम्बन्धित व्यक्तिलाई खबर हुन्छ र निज व्यक्तिले त्यो पाउन सक्नुहुन्छ। चाहेनमा न फोन गरेर भन्न पनि सक्नुहुन्छ, उहाँले मैले यस्तो त देखेँ, म अहिले छोएको छुइनँ, यो कुरा चाहिँ यसलाई हेर्नु पर्यो भन्नुहुन्छ, पुलिस गएर त्यहाँ लिएर आउँछ।
5: बाढी तथा विपदमा भेटिएका अरूका सामान, पैसा नलाग्ने फोन नम्बर 100 फोन गरेर जानकारी गराउनुहोस् वा आफूलाई पाएक पर्ने प्रहरी कार्यालयमा बुझाउनुहोस्।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढ़ीपछि बालबालिका र किशोरीहरू हिंसाको जोखिममा,
9: तर एक दुईवटा घटना त आइ पनि सके, यहाँले थाहा पाइसक्नु भयो होला होइन, बच्चीहरू खोलामा अलिकति दुर्व्यवहारमा परेका आदि इत्यादि। अब बच्चाहरूलाई कहाँ जाने कहाँ नजाने, कसरी सुरक्षित बस्ने, बच्चा एक दुईमा परिवारलाई पनि आफ्नो बच्चाहरू अनएटेन्डेन्ट नछोड्नुहोस्, बाहिर नछोड्नुहोस्।
1: बालिका र किशोरीलाई जोगाउन अभिभावकको भूमिका, संवाद श्रृंखला हाम्रो पालो बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
10: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
1: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
10: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
1: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
10: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
1: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
10: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब संवाद श्रृंखला हाम्रो पालो।
12: नमस्कार, म लील प्रकाश। संवाद श्रृंखला हाम्रो पालोमा तपाईंलाई स्वागत छ। आज हामी हाम्रो पालोको 317 खण्डमा छौं। भदौ 10 गते रसुवाको भटेकोशी नदीमा आएको बाढ़ीका कारण 1000 भन्दा धेरैको मृत्यु भइसकेको छ भने कैयौं बालबालिका अभिभावक विहीन भएका छन्। रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्ला बाढ़ीबाट बढ़ी प्रभावित छन्। यस्तो अवस्थामा बालबालिका किशोरीहरूमाथिको जोखिम कस्तो हुन्छ? उनीहरूलाई हिंसा र दुर्व्यवहारबाट कसरी जोगाउने? बाल अधिकार कर्मी प्रह्लाद ढकालसँग हामीले कुराकानी गरेका छौं।
9: यो समय चाहिँ एकदम परिवार यो सेपरेट हुने, मान्छेहरू छुट्टिने, आफन्तहरूकोमा जाने, स्पेसली बालबालिका अब किशोर किशोरीहरू, अझै नेपालको हिसाबले भन्दा किशोरीहरू छोरीहरू माथि हिंसा, यौन हिंसा, दुर्व्यवहार हुन सक्छ ग्रुप लिभिङमा। अब यसको लागि चाहिँ सबैभन्दा बालबालिकालाई, छोरी चेलीलाई सबैभन्दा बढी संरक्षित राख्ने काम चाहिँ परिवारको हो है। किनभने उनीहरू परिवारको छेउछाउमा हुन्छन्, उनीहरू अब आफन्तकोमा बस्दा अथवा चाहिँ उनीहरूले ट्राभल गर्दा यो अवस्थामा चाहिँ रेकर्ड राख्ने एउटा सिस्टम चाहिन्छ कि, यो चाइल्ड प्रोटेक्सन अथवा चाहिँ संरक्षणको लागि सिस्टम चाहिन्छ, सबैको राडारमा परोस् भन्ने सिस्टम चाहिन्छ। को कहाँ जाँदा ट्र्याक गर्ने होइन, यो फ्यामिली सेपरेसन, ट्राफिकिङ र बालबालिकामा बालबालिका अथवा किशोर किशोरी छोरी चेली महिलाहरूमाथि हुन सक्ने हिंसा, यौन हिंसा लगायतका दुर्व्यवहार र हानिहरू प्रशस्त हुन सक्छ।
12: जस्तो बाढ़ी पछि जसरी परिवारका केही सदस्यहरूको बीचमा नै त्यो सम्पर्क हुन नसकेको अथवा कतिपयले त अभिभावक पनि गुमाए बालबालिकाहरूले, अब यस्तो हामी कति ठाउँमा सुन्दैछौ कि अब सुरक्षा दिनको लागि बनाइएका गृहहरूमा लिन चाहन्छौ भन्ने कुरा अथवा लैजानु पर्यो भन्ने कुराहरू पनि आइरहेको छ भन्ने छ।
9: मलाई त अब यो संस्थागत हिसाबले बालबालिकालाई संस्थागत स्याहार भनौ न, संस्थागत स्याहार भनेको अथवा कुनै संस्थामा लगेर होम सहरमा राख्ने भनेको त अन्तिम विकल्प हेर्नुहोस्, अन्तिम विकल्प हुनुपर्छ।
12: त्योभन्दा अगाडि चाहिँ के के हुन सक्छ?
9: त्योभन्दा त धेरै कुरा हुन्छ। एउटा चाहिँ पहिलो कुरा, सिंगल प्यारेन्ट छ भने आफ्नै परिवार छ, हजुरआमा हजुरबाले हेर्न सक्छन्। त्यसपछि भएन भने हाम्रो त संस्कार त एकदम कलेक्टिभ छ नि त, मामा घरमा हेर्न सक्छन्, मामा माइजूहरूले हेर्न सक्छन्, सुरक्षित। तर सरकारले फेसिलिटेट गर्नु पर्यो, सरकारको स्थानीय सरकार, प्रत्येक स्थानीय सरकारमा अहिले महिला बालबालिका हेर्ने अफिसर छ,
12: बाल कल्याण अधिकारीहरू,
9: बाल कल्याण अधिकारीहरू छन्, उहाँहरू मोबिलाइज हुनु पर्यो। प्रत्येक बच्चाहरूको सिचुएसन, प्रत्येक बच्चाहरूको अवस्था अध्ययन गरेको हुनु पर्यो, रेकर्डमा हुनु पर्यो। प्रत्येक बच्चाको एउटा योजना हुनुपर्छ कि, कोही चाहिँ आफन्तको हातमा छ, कोही उसको हातमा छ, कोही कहाँ छ, कोही इन्स्टिट्युसनल केयर, कोही स्कूलमा छन्, कोही दिनभरि एटेन्डेड अनएटेन्डेड छन्, कोही दिनभरि कसैले हेरेका नि हुन सक्छन्। प्रत्येक बच्चाको लागि एउटा योजना हुनुपर्छ।
12: त्यसको लागि कुनै विद्यालयले अथवा कुनै केन्द्रहरूमा पठाउँदा र परिवारभित्रै रहँदाको यसले विकासमा पार्ने प्रभाव कस्तो हुन्छ?
9: अहिले इन्स्टिट्युसनल केयरमा जाँदा धेरै फरक पर्छ, इन्स्टिट्युसनल केयर लास्ट अप्सन हो। तर हामीले स्कूलहरूमा अथवा होल्डिङ सेन्टरहरूमा परिवारसँग सँगै बसे, डिजास्टरमा सबैको, प्रत्येक बच्चाको प्रोफाइल हुनुपर्छ, प्रत्येक बच्चाको प्रोफाइलिङ गर्नुपर्छ हाम्रो स्थानीय सरकारका, अब त्यहाँ बाल कल्याण अधिकारी नै तोकिया कति ठाउँमा छन् भने कतिमा तोकिएका छन्, कतिमा त नियुक्ति नै गरेका छन्। उहाँहरूको काम भनेको छैनन् भने छिमेकी असर नभएको ठाउँबाट बाल कल्याण अधिकारी जान सक्छन् नि, होइन? त्यो कुरा हाम्रो राष्ट्रिय बाल अधिकार परिषदले एकैछिन व्यवस्था गर्न सक्छ नि। अब जस्तो उदाहरणलाई नुवाकोटमा 10-12 पालिका छ, त्यो पालिकामध्ये हाम्रो चाहिँ 3-4 पालिका चाहिँ एकदमै गम्भीर रूपमा क्षतिग्रस्त छ, र अरू क्षतिग्रस्त नभएको पालिकाको बाल कल्याण अधिकारीहरू गएर त्यसका डाटा बनाएर त्यहाँ गएका बालबालिकासँग सरोकार राख्ने संस्था, जस्तो उदाहरण धेरै छन् बालबालिकासँग, बालबालिकाको लागि काम गर्ने, बालबालिकासँग काम गर्ने धेरै अन्तर्राष्ट्रिय ठूल्ठूला संस्थाहरू छन्, उहाँहरू एकदम परिचालित पनि हुनुहुन्छ, मैले ग्राउन्डमै देखेको छु।
12: दुर्व्यवहारको जुन घटनाहरू हुन नपाओस् भन्नको लागि स्वयं व्यक्ति र अथवा परिवारको अभिभावकको भूमिका के हो अहिलेको यो विपदमा?
9: सबैभन्दा पहिला त अब यो पहिला बच्चाहरूलाई पनि आफूलाई हुन सक्ने हानिको होइन जानकारी हामीले गराउनुपर्छ, त्यहीँ गएर त्यसपछि परिवारलाई सजग गराउनुपर्छ। अहिले स्थानीय, अहिले राम्रो कुरा दिने सुरक्षा निकाय पनि त्यो होल्डिङ सेन्टरमा भए हुनाले मान्छेलाई अलिकति डर, अलिक त्रास्त हुन्छ। तर एक दुईवटा घटना त आइ पनि सक्यो, यहाँले थाहा पाइसक्नु भयो होला होइन, बच्चीहरू खोलामा अलिकति दुर्व्यवहारमा परेका आदि इत्यादि। अब बच्चाहरूलाई कहाँ जाने, कहाँ नजाने, कसरी सुरक्षित बस्ने, बच्चा एक, दुईमा परिवारलाई पनि आफ्नो बच्चाहरू अनएटेन्डेन्ट नछोड्नुहोस्, बाहिर नछोड्नुहोस्, अर्को कुरा बाल बच्चाहरूलाई चाहिँ म सुरक्षित ठाउँ बा आमाले पनि त यस्तो दुःखमा के बस्नु भनेर सुरक्षित ठाउँमा पठाउने कोसिस गर्छन्। ल भइहाल्यो काठमाडौँ पठाइहालौँ कहाँ पठाइहालौँ भन्छन्। बच्चाहरू परिवारबाट सेपरेट हुनासाथ अर्को रिस्क अर्को चाहिँ जोखिममा पर्छन्। फेरि त्यो परिवारबाट सेपरेट हुँदाखेरिको कसरी म्यानेज गर्ने र ट्राफिकिङमा पो पर्छन् कि त
0: बेचबिखन
9: यो भेगमा थिएन होला अर्को भेगमा थियो होला तर झेल्दैछौँ हामी त्यो समस्याहरू। त्यही कारण बालबच्चाहरू अरू फेरि अरू कनेक्सनमा अरू अरू मान्छेको कनेक्सनबाट के अरे बेचबिखनमा पर्न सक्ने
0: जस्तो बाढी गयो बाढी गइसकेपछि अहिले खोज तथा उद्धार र राहत वितरणको काम चल्दै गर्दाखेरि किशोर किशोरीहरू अथवा बालबालिकाहरू बेचबिखनमा पर्ने अवस्था कसरी आउँछ के कस्तो खालको प्रलोभन देखाएर आपराधिक कार्यमा लागेका व्यक्तिहरू अझ बढी सलबलाउन सक्छन् समाजमा?
9: होपफुल्ली त्यो भएको छैन किनभने यो क्षेत्र हाम्रो नुवाकोट त्यो भेग चाहिँ अलि सजग अलिकति सम्पन्न ठाउँ पनि हो। तपाईँले गएर हेरिहाल्नुभयो अन्न हिसाबले सब सम्पन्न ठाउँ पनि हो तर सम्भावना के हुनु सम्भावना कुनै पनि सम्भावनालाई खारेज नगरौँ। सम्भावना के छ भने नुवाकोट धेरै नै चेलीबेटी बेचबिखनले अलि थलिएको ठाउँ पनि हो है। त्यसमा यो भन्नलाई म नुवाकोटकै मान्छे भयो नि मलाई केही अप्ठ्यारो लाग्दैन हो। सजग भएर बस्न जरुरी छ कि त्यहाँबाट छुटिएका परिवारबाट सेपरेट भएका हुर्केका अथवा बालबालिकाहरूलाई स्पेसली बालिकाहरूलाई चाहिँ चेलीबेटी बेचबिखनको हानि पुर्याउँछ कि त्यसमा पनि हामी एकदम सजग हुन जरुरी छ।
0: माटी पहिरो लगायतका विपदको समयमा बाल बालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै प्रश्न जिज्ञासा गुनासा वा विचार भएमा सीआईएनको विभिन्न सामाजिक सञ्जाल वा इमेल saajhakhabar@gmail.com मा पठाउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौंला। साझा खबरमा हाम्रो पालो आजलाई यति नै। अब तपाईको पालो।
1: भोटेकोशी बाढ़ीको आज 12 दिन 4,996 जना अझै सम्पर्कविहीन छन्। बाढ़ीपछि बेपत्ताको खोजी जारी छ भने क्षति 3,87,00,000,000 भन्दा बढ़ी भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह सानो टोली सहित संयुक्त राष्ट्रसंघको सब महासभामा जाँदै हुनुहुन्छ। बर्खायाममा बेसी शहर चामे सड़कमा ठूलो सवारी चलाउन रोक लगाइएको छ। रूकुम पूर्वमा खोलाले बगाउँदा दुईजना बेपत्ता भएका छन्। बेपत्ताको खोजी कार्य जारी रहेको छ। रोकिएका व्यापारिक सामान कोरला नाकाबाट नेपाल ल्याइने भएको छ। नेवार समुदायको परम्परागत मुकुण्डो नाचलाई मदन पुरस्कार प्राप्त भएको छ। बाढ़ीमा भेटिएको धन सम्पत्ति प्रहरीलाई बुझाउन आग्रह गरिएको छ। र भारतको नयाँ दिल्लीमा एक भवन भत्किँदा करिब 60 विद्यार्थी पुरिएको आशंकामा उद्धार कार्य जारी रहेको छ। नेपाल भलिबल लीग एनबीएलमा अन्नपूर्ण स्पाइकर किंग्सको पहिलो जीत भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 22 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
13: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
14: दाई बेड भूक लगता खाजा बाकी नहीं। ए काकी फे आयल बाटी राम राम काकी।
15: राम राम हो नानी मजा बाटो ऐसन ली छाइट भारी हो स्याकल बाजे आप हली भुआस कर दिया परल है समय में भुआस कर दिल से आपन जिम्मेवारी फे वरी ना और जनक बात फे सुननी पड़ना।
16: आ दिदी फे ऊ बेला आपन कटरा पहना इच्छा रह छुट्टी में भुआस कर देख मुआ दाई बाबा कर लग गलती जस्त फिर डोरे नी चहठ दीदी मई चाह ई बाल विवाह कर नी चहठ ई बाल विवाह निकरण दीदी।
17: शारीरिक मानसिक रूपमा सक्षम नै हो किशोरावस्थामा जो छाइक भुवास कैदेना छे डायो बच्चा दुनुके स्वास्थ्य खतरामा पर स्याकर ऊ हिंसाके शिकार बन स्याकर उही विद्यालय छोड पर्ना बाध्यता हुइसक थिस ऊ रोजगार फे नै पाए ओ गरिबीमा बाँच बाध्य हुई पर्थिन। नेपालकै कानून अनुसार 20 वर्ष नै पुगे भुवास कराई नै हुए असिन करैलसे 3 वर्षसम्म कैद ओ 30,000 रुपियाँसम्म जरिवाना हुई स्याकर ओ असिन भुवास कानूनी मान्यता
18: टिकापुर नगरपालिका वडा नम्बर 300 बेगिलक जनहितमा जारी सन्देश।
19: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्म टाउकोदेखि घुँडासम्मको उपचार
1: टिचिङ हस्पिटलबाट एमबी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
19: आरोग्य मेडिकलमा पाइने सेवाहरू
1: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
19: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
1: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
19: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
1: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाइ लगायतको उपचार,
19: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
1: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
19: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
1: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
19: सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।

0: पेडी जस्ता विभिन्न डिजाइन का गर गहना अर्डर गरे अनुसार सुपट मूल्य में बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: आरएनला सुन चाँदी पसल बलभद्र चोक टीकापुर एलएन मेडिकल अगाडी संचालक खुमराज सुनार। संपर्क मोबाइल नंबर 9810625347।
2: टीकापुर नगरपालिकाको सूचना। नगरपालिकाभित्र सञ्चालित व्यवसाय दर्ता नवीकरण गर्न गराउनुका साथै दर्ता नगरी सञ्चालन भइरहेका व्यवसाय अनिवार्य रूपमा सम्बन्धित ओडामा दर्ता गरौं।
3: भवन निर्माण मापदण्ड 2072 अनुसार नयाँ घर निर्माण गर्दा घर नक्सा पास अनुमति लिएर मात्र निर्माण गरौं।
2: यस टीकापुर नगरपालिका कार्यालय वरिपरि लगायत नगर क्षेत्रभित्र व्यवसाय गरी बसेका व्यापारीहरूले पसल अगाडिको सार्वजनिक जग्गा बाटोमा टहरा लगाई पसलको सामग्रीहरू राखी व्यवसाय गरिरहेको र त्यस्ता कार्यहरूले सड़क दुर्घटना निम्त्याउन सक्ने भएकोले त्यस्ता कार्य तत्काल बन्द गरौं।
3: नगर क्षेत्रभित्र रहेका घुम्टी ठेलाहरू तथा पसलमा व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरूले आफ्नो पसलका अगाडि यथाभावी फोहोर गरी उचित व्यवस्थापन नगरेको देखिएकोले यथास्थानमा फोहोर व्यवस्थापन गरौं र गराउं। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर कैलाली।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
1: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483।
2: टिकापुर नगरपालिका 1 नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
3: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
2: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्र सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
3: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौं।
2: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं। चौपायालाई छाडा नछोडौं। सड़क छेउमा नबाधौं।
3: एक घर तीन बिरुवा अनिवार्य रोपौं। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
2: आफ्नो नगर सफा सुन्दर बनाउन आआफ्ना ठाउँबाट लागौं।
3: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-598 सम्पर्क गर्नुहोला।
2: 1 नम्बर वडा कार्यालय, टिकापुर नगरपालिका।

0: गाउँको मिठो मौनीले हाम्रो जीवन त मिठै बित्यो। अहिलेको तन्नेरहरूको मन चाहिँ किन धनको तृष्णाले पो जित्यो।
1: ओहो, गाँठी कुरा आयो है।

0: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा एक नम्बर सुनबाट निर्मित माइली तिलरी, छटके तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: दुर्गा ज्वेलर्स, बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर कैलाली, संचालक देव बहादुर सुनार, सम्पर्क नम्बर 98 68 40 16 60।
2: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
3: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
4: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
3: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
4: बेसरी टाउको दुख्ने,
3: उच्च ज्वरो आउने, बेहोस हुने,
4: घाँटी अरोरो कडा हुने,
3: कम्पन हुने,
4: पक्षघात हुने
3: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
4: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
4: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
3: घर बाहिर निस्कँदा, खेतबारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाऊ।
4: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
3: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
4: सधैं झुल टाँगेर सुत्ने गरौं।
3: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
5: स्वास्थ्य कार्यालय कैलाली।

0: को महान पर्व हरितालिका तीज 2083 साल को उपलक्ष्य में संपूर्ण ग्राहक वर्ग दाजुभाई तथा दीदी बहनी लगायत का संपूर्ण नेपाली जन में हार्दिक मंगलमय शुभकामना व्यक्त करते हार्दिक सुनचांदी पसल में छक्की तिलहरी माइली तिलहरी रानी हार हार मंगलसूत्र चापकी पेंडल बाला औठी चंद्रमा काटा नौगेड़ी जस्ता विभिन्न डिजाइन का घर गहना अर्डर करे अनुसार सुपथ मूल्य में बनाई एक पटक सेवा करने मौका अवश्य दिनुहोला।
1: हार्दिक सुनचांदी पसल सरकारी अस्पताल को भित्री रोड संचालक शंकर साहू संपर्क नंबर 9848421474।
2: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुर में छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारे को सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुर में
3: असोज 3 गते पहिलो शनिवार का दिन आउने भएकाले
2: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुर में उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने चिलाउने दुख्ने घाउ दुबीको समस्या लाटो र फुस्रो दाग देखिने पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या इक्जेमा सोब्रियासिस गोलो दाग बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोग समस्या पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने चिलाउने धातु खस्ने सेतो पानी बग्ने यौन दुर्बलता शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने कपाल चिलाउने चाया पर्ने डेन्ड्रफ कपाल झर्ने रौ नजम्ने तालुको रौ झर्ने समस्या अनुहारमा चाया डन्डीफोर चिरा परेको फुस्रो र कालो दाग देखिने समस्या अनुहार खस्रो हुने फुट्ने चिरा पर्ने अनुहार बाङ्गो हुने समस्या।
3: डाक्टर आउने दिन असोज 3 गते पहिलो शनिबार
2: आरोग्य मेडिकल एण्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली सम्पर्क नम्बर 9868000008 र 9825637772।

0: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्तरण 60 मा उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
1: मैले त एक पेटी चाउचाउ रु 600 मा किने।
0: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 मा त ब्लक नम्बर 14 मा रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ। र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मा मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको। र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल, साथै हिन्दू नारीहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848-40-22-41।
2: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: दिदी तीज पनि आउन लाग्यो। यसपालिको तीजमा नयाँ गहना किन्ने सोच छ कि छैन?
1: छ नि बहिनी, तर राम्रो राम्रो डिजाइन र विश्वासिलो पसल खोज्दै थिए नि।
2: त्यसो भए इन्द्रेणी ज्वेलर्समा जाउ न त, त्यहाँ सुनचाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
1: ए हो र बहिनी, अरू के पाइन्छन् त त्यहाँ?
2: त्यहाँ त माइली तिलहरी, छटके तिलहरी, रामलीला, झाला, पिचडा, झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, प्यान्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोती चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहना बिना रसायनका बनाइनका साथै खरिद बिक्री पनि गरिन्छन् नि।
1: ओहो बहिनी, यति राम्रो सुविधा अब हाम्रै टिकापुरमा रहेको छ? अनि मूल्य र गुणस्तर कस्तो छ नि?
2: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
1: त्यसो भए ढिलो नगरौ न बहिनी, आजै जाऊ।
2: ल जाऊ, तपाईँहरू पनि आफ्नो रुचाइको गहना किन्न इन्द्रेणी ज्वेलर्समा नै आउनुहोस्।
3: इन्द्रेणी ज्वेलर्स, बलभद्र चोक, टिकापुर, कैलाली। सञ्चालक रन बहादुर सुनार। सम्पर्क नम्बर 9848440019।
4: समसामयिक विषयमा छलफल।
5: आफू कन्ट्रोल गर्न सकिँदैन भने प्रहरीको सहयोग लिएर त्यसलाई सुधार नतिर चाहिँ प्रयत्न गर्नुहोला।
6: स्थानीय विषयमा बहस।
7: जाने सडकको लागि पनि, स्तर उन्नतिका लागि पनि यहाँले आवश्यक पहल गरिदिनुहुन्छ भन्ने हामी अपेक्षा गरेका छौँ।
6: कार्यक्रम आजको चर्चा।
8: पुरुषले 5 बजे छुट्टी माग्ने, 500 रुपियाँ लिने, हामीलाई पनि त एउटा मार्का पर्यो। हाम्रा बाल बच्चा कसरी हामीले पनि पढाउने हो, लिखाउने हो?
4: हरेक साताको मंगलबार बिहान 7:30 बजे सामुदायिक रेडियो टिकापुर एफएमबाट सुन्न नभुल्नुहोला कार्यक्रम आजको चर्चा।

0: नमस्ते, मेरो नाम डाक्टर अंकित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरूको केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ, जहाँ पानी हुन त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले, यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्नु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा केसीमा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नुपर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सक्नुहुन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स एकदम बढिन्छ।
1: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिका तिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हो अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौं नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाको बनौ।
3: विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिका द्वारा जनहितमा जारी सन्देश।
4: लौ न, साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
5: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउ न लक्ष्मी कटेजन खाजा घरमा, त्यहाँ त एकदम शुद्ध, सफा र मिठो परिकारहरू पाइन्छ।
4: ए हो र, त्यसो भए जाउ न, जाउ सँगै जाउ, तन्नै खाएर आउला।
5: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया नास्ता चाउमिन चिकन राइस चिकन चाउमिन छोला समोसा दुध दही घिउ चिसो लगायत विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
4: लक्ष्मी कटेज एन्ड खाजा घर सामुदायिक एफएम नजिकै प्रोप्राइटर लोकराज खनाल सम्पर्क नम्बर 9848 5169 64।

0: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चौक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531695।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
2: हराएको मोबाइल एमडीएस प्रणाली द्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार पूर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
1: लक्की ट्रेडर्स सामुदायिक रेडियो टिकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा। संचालक खगेन्द्र चौधरी। सम्पर्क नम्बर 9868551000।
3: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: ए बहिनी, तीज पनि आउन लाग्यो। यसपालि नयाँ गहना किन्ने सोच छ कि छैन?
1: छ नि दिदी, राम्रो डिजाइन र विश्वासिलो पसल खोल्दै थिए।
0: त्यसो भए नरेश ज्वेलर्स जाउँ न त, त्यहाँ सुनचाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
1: ए हो र, अरू के पाइन्छ नि त्यहाँ?
0: त्यहाँ त हार, तिलहरी, मंगलसूत्र, झुम्का, औठी, चुरा लगायतका विभिन्न डिजाइनका सुनचाँदीका

0: सपना पाइनुका साथै गिफ्ट पनि पाइन्छ नि।
1: ओहो, यति राम्रो सुविधा! अनि मूल्य र गुणस्तर कस्तो छ?
0: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
1: त्यसो भए ढिला नगरौ न दिदी, आजै जाउँ।
0: तपाईँहरू पनि आफ्नो रोजाईको गहना किन्न नरेश ज्वेलर्समै आउनुहोस्।
2: विश्वास र रोजाई अब एउटै ठाउँमा।
1: नरेश ज्वेलर्स, टिकापुर नगरपालिका कार्यालयको पछाडि पुरानो एनसेल डिलरमा। सञ्चालक उत्सव साहू। सम्पर्क नम्बर 9848343241।

0: ल यति छिटो आमा बन्न लागेको त
1: थाहा पाउँदैछु यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ कस्तो गाह्रो हुन्छ पनि काम गर्न विदेश जानु भएको छ के गर्ने के नगर्ने केही थाहा छैन म त जानु पर्यो जस्तै लाग्छ
0: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश
3: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै 1 नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ
4: न्यू अछाम जालपडेवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर कैलाली सञ्चालक दुर्वा सुनार

0: नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
2: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: ए साथी, तीज आउन लाग्यो, यसपालि तीजमा कस्तो लुगा लगाउने सोच बनाएकी छौ?
2: सोच त धेरै छ नि, तर मन पर्ने डिजाइन र राम्रो लुगा कहाँ पाइन्छ भनेर खोज्दै थिए।
3: त्यसो भए पवनदेव इन्टरप्राइजेस जाउँ न, तीजका लागि विभिन्न डिजाइनका आकर्षक लुगाहरू आइसकेका छन्।
2: हो र, त्यहाँ लेडिज सुट, कुर्ती, सुरुवाल पाइन्छ र?
3: पाइन्छ नि, तीजमा आफूलाई मन पर्ने लुगा छान्न पवनदेव इन्टरप्राइजेस एकपटक अवश्य पुगाउन।
2: त्यसो भए यसपालिको तीजको किनमेल पवनदेवी इन्टरप्राइजेसबाटै गरौँ न है।
3: तीजको उमङ्ग नयाँ पहिरनको रङ्ग, पवनदेव इन्टरप्राइजेस, सिद्धार्थ चोक नगरपालिकाको कार्यालयको कोठा नम्बर 54, सञ्चालक पवनदेवी तिमिन सेना, सम्पर्क नम्बर 9848 50 02 27 र 9848 50 09 52।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सामुहिक ज्वेलर्समा सुनबाट निर्मित विभिन्न डिजाइनका गरगहनाहरू बनाइन्छ। जस्तै कानीहार, हार, छटके तिलहरी, माइले तिलहरी, नौगेरी, मंगलसूत्र, बाला, औठी, चापकी, झुम्का अर्डर गरे अनुसार खरिद बिक्री पनि गरिन्छ। सामुएल ज्वेलर्स, बलबर्द चोक, टिकापुर, कैलाली। संचालक सामुएल सुनार।
1: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
2: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
2: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
1: जनरल फिजिसियन विशेषज्ञ सेवा,
2: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
1: रोग सेवा,
2: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
1: मनोचिकित्सक विशेषज्ञ सेवा
3: हरेक महिनाको प्रत्येक शनिबार,
1: र सिटी स्क्यान सेवा,
2: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
1: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
2: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
1: इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
2: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
1: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
2: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
1: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
2: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-38, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका टेक 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुगठ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: रडगैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली। संचालक राम प्रसाद चौधरी। हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको अवसरमा सम्पूर्ण ग्राहक वर्ग दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: सुन्नुहोस् न, यसपालि तिजका लागि नयाँ गहना किन्ने सोच बनाएकी छु।
3: हुन्छ नि, तर कहाँबाट किन्ने त?
2: अब किन टाढा जानु, सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
3: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
2: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
3: त्यसो भए आजै जाउँला नि।
2: ल, अरूलाई पनि भनौँ है।
3: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
1: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाए हाम्रो जिम्मेवारी।
3: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा। सञ्चालक रूपलाल सुनार। सम्पर्क नम्बर 98095443893।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्भिस एल्भिरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपड़ाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
1: एल्भिस एल्भिरा टेरस, सिद्धार्थ चोक गालप सुपर मार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

सामुदायिक रेडियो टिकापुर एफएमको रात्रि 9:55 बजेको खबर संक्षेपमा यहाँलाई स्वागत छ। खबर संक्षेपबाट रतन चौधरीको नमस्कार। टिकापुर नगरपालिकामा पशु चौपायामा लम्पी स्किन रोग देखा पर्न थालेको छ। घरपालुवा पशु चौपायामा फाटफुट रूपमा लम्पी स्किन रोग देखा पर्न थालेको टिकापुर नगरपालिकाको पशु सेवा शाखाले जानकारी दिएको छ। पहिलेको जस्तो महामारीको रूपमा नभए पनि किसानहरूले पालेको केही पशु चौपायामा लम्फी स्किन देखा परिरहेको पशु सेवा शाखा टिकापुरका पशु प्राविधिक दीपक बोहराले जानकारी दिनुभएको छ। लम्फी स्किन रोग देखा परेपछि टिकापुर नगरपालिकाले त्यो रोग विरूद्धको खोप लगाउने काम पनि गरिरहेको बताएको छ। नगरपालिकालाई 2500 डोज खोप उपलब्ध भएको र त्यसलाई जहाँ रोग देखा पर्यो त्यहाँ खोप लगाउने काम नगरपालिकाले गरिरहेको छ। पहिलो चरणमा गौशालामा रहेका 7 पशु चौपायामा खोप लगाइसकेको र दर्ता भएका गाई भैंसी फार्ममा खोप लगाउने काम भइरहेको र त्यसपछि खोप बचेपछि अरूलाई पनि खोप लगाउँदै जाने योजना टिकापुर नगरपालिकाको रहेको पशु स्वास्थ्य प्राविधिक बोहराले बताउनु भएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले मुक्त हलिया समस्या थाई डिगो र न्यायचित रूपमा समाधान गर्ने बताउनु भएको छ। 18 मुक्त हलिया दिवसको अवसरमा राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालले आयोजना गरेको मुक्त हलियाको डिगो र न्यायचित पुनर्स्थापनाका सन्दर्भमा सरकारवालाहरूबीच प्रदेश स्तरीय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले लामो समयदेखि हलिया समस्या समाधान हुन नसक्दा दुःख भएको बताउनु भएको छ। प्रदेश सरकारको वास्तविक पीड़ित समेत मुक्त हलिया मागप्रति समेत गम्भीर र जवाबदेही समेत रहेको उल्लेख गर्दै उनले मुक्त हलियाको पीड़ाप्रति आफ्नो ऐक्यबद्धता रहेको बताउनु भएको छ। जानकी गाउँपालिकामा समेत नेपाल शिक्षक महासंघ गठन भएको छ। महासंघको अध्यक्षमा दीपक बोगटी, सह अध्यक्षमा जन्मराज रेग्मी, उपाध्यक्षमा आरती बम शाह, उपाध्यक्षमा भोजराज चौधरी, सचिवमा धर्मराज न्यौपानी, सहसचिवमा टेक बहादुर हमाल, सहसचिवमा नरपता तम्राकार, अर्थ सचिवमा वीरेन्द्र बहादुर खड्का चयन हुनुभएको छ। महासंघको सदस्यमा कर्ण बहादुर बोहरा, सप्तराज देवकोटा, विद्या भारती, रमेश नेपाली, मोहन सिंह खड्का, सीता कुमारी चौधरी, पवित्रा कुमारी धमाला खनाल, टीकाराम जैसी, खगेन्द्र राज ओझा, मंगला कुमारी थापा, संस्थागत सहसचिवमा विश्वराज न्यौपाने चयन हुनुभएको छ। त्यस्तै दुर्गा रावल, वासुदेव रेग्मी र नरेश थापा पदेन सदस्य रहनु भएको छ। अविरल वर्षासँगै बिरे खोलामा आएको बाढ़ीले समेत 23 परिवार विस्थापित भएका छन्। बाजोराको बढ़ीमालिका नगरपालिका 6 पर्ने पर्यटकीय क्षेत्र समेतमा बिरले खोला झरनाको समेत माथिल्लो भागबाट पहिरो खसेपछि बाढ़ी आएको बताएको छ। बस्ती नै जोखिममा परेपछि 23 परिवारलाई साफे मार्तली राजमार्गको माथिल्लो भागमा पर्ने पदला भन्ने स्थानमा त्रिपाल सहितको सुरक्षित स्थानमा सारिएको कार्यवाहक वाडा अध्यक्ष परे बरवालले बताउनु भएको छ। शुक्रबार रातीको भारी वर्षापछि आएको बाढ़ीले बिरले खोरा झरनाको संरचनामा समेत क्षति पुगाएको छ। धाडिङको कृष्ण भीर क्षेत्रमा पृथ्वी राजमार्ग अवरूद्ध भएपछि हेटौडा हुँदै काठमाडौँ प्रवेश गर्न वैकल्पिक मार्गको
सवारी साधनहरूको चाप उल्लेखनीय रूपमा बढ़ेको छ। गत भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीका कारण पृथ्वी राजमार्गका विभिन्न सड़क खण्डमा क्षति पुगेको हो। सड़क सञ्जाल सम्बन्ध विच्छेद भएपछि यातायात साधनका वैकल्पिक मार्गहरूको रूपमा कान्ती लोकपथ प्रयोग गरिएको छ। स्थानीय प्रशासनले नारायणघाट मुगलिङ सड़कमा सोमबार बिहानदेखि आंशिक बन्द गर्ने भएको छ। तुइन खोलामा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले सवारी आवागमनमा आंशिक रूपमा रोक्न लागिएको हो। चितवन प्रमुख जिल्लाधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा भनिएको छ, कृष्णभीर सड़क खण्ड मर्मत कार्य जारी रहेकोले यी समयमा समेत सदुपयोग गरी नारायणघाट मुगलिङ सड़क खण्डको तुइन खोला परियोजनाको माटो कटान कार्य गरिने बताएको छ। कृष्णभीर सड़क मर्मत कार्य सम्पन्न भई सवारी आगमन सञ्चालन नहुन्जेलसम्म यो कार्य जारी रहने सूचनामा जनाएको छ। नेपाली राष्ट्रिय क्रिकेट टोली मलेसियामा समेत जारी, एसीसी प्रिमियर कप समेत एक दिवसीय प्रतियोगिताको सेमी फाइनलमा समेत प्रवेश गरिएको छ। समूह ए अन्तर्गत आज सम्पन्न भएको समेत यसरी प्रतियोगितामा समेत 41 ओभरमा 5 विकेटको क्षतिमा समेत भेटाएको हो। नेपालका लागि गुलशन झाले अजिपेट 44 रन, त्यसै गरी ईशान पाण्डेले 44, देव खनालले 39, रोहित कुमार पौडेलले अजिपेट 24, आसिफ शेखले 20 र अर्जुन कुमारले 15 रन बनाएको बताएको छ। कर्णाली नदीको कटानका कारण टिकापुर नगरपालिका केही ठाउँ जोखिममा छ। नदी कटानले वार्ड नम्बर 5 पार्कको पिकनिक स्थलमा 500 मिटर माथि साईपुर क्षेत्रमा शक्ति कर्णाली सामुदायिक वन क्षेत्रमा वार्ड नम्बर 8 अरूणा लगायतका क्षेत्रमा कटान जोखिम छ। कर्णाली नदीमा 9 मिटर भन्दा माथि पानीको बहाव आएमा जोखिम भएको नागरिकहरूलाई सतर्कता अपनाउन समेत आग्रह गर्छ। आज कर्णालीमा अविरल वर्षाका कारण 9.8 मिटर क्षेत्रमा पानी पुगेकाले कर्णाली क्षेत्रका आसपास बस्तीहरू सचेत रहन समेत आग्रह गरिएको छ। हौस्ता आजलाई समाचार सेवा यति नै। भोलि बिहान 6 सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीआईएनको साझा खबर सहित उपस्थित हुने नै छौं। तबसम्मका लागि यस समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
6: ल, यति छिटो आमा बन्न लागेको त? यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन। म त जन्म परे जस्तै लाग्छ।
7: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी। 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
8: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
9: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

यो जीव र आत्माको सन्धि पत्र गराउने वाला परब्रह्म परमात्मा परमेश्वरलाई मेरो नमो नमस्कार। धेरै जन्मको पुण्य हुन्छ अनि भागवत सत्कथा सुन्ने शुभ अवसर हुन्छ। यस्तो भागवत कथाको सत्कथा प्रयोजन गर्ने शास्त्रोक्त पद्धतिको नीतिलाई मेरो नमस्कार। वेदरूपी कल्पवृक्षबाट परिपक्व भई फुली फली गली सुखदेव स्वामीका मुखारविन्दमा परि संसारमा वकालत हुन आएको यो अमृत वृक्षको डल्लो हेरसिक महानुभावहरू पान गर्नुहोस् भनेर पहिला प्रन्तकर्ताले आज्ञा गर्नुभयो। अब सौनकादि गरिएका 88,000 ऋषेश्वरहरूको परमा पौराणिक सुतजी नैमिषारण्य नामको क्षेत्रमा आफ्नो नित्य कर्म समाप्ति गरेर व्यास गद्दीमा विराजमान भई बसेको बेलामा पौराणिक सुतलाई सौनकादिका मध्यमा जेठो सौनक ऋषिले प्रश्न गर्नुभयो, परमात्मा दया भाव राख्नुहोस्, पुरुषको कर्तव्य र शास्त्रको सार भनेको के हो? पहिलो नम्बरको प्रश्न। दोस्रो नम्बरमा भगवान परमात्माले पृथ्वी मण्डलमा किन जन्म लिइबक्सेको हो? यो दोस्रो प्रश्नको उत्तर। तेस्रो प्रश्नमा ब्रह्मण्डदेव भगवान परमात्मा परमेश्वर समेत बलरामले गरिबक्सेको गुण र पराक्रमको आज्ञा गरिबक्सो, यो तेस्रो प्रश्न। चारौं प्रश्नमा भगवान परमात्मा समेत प्रभुले धेरै ठाउँमा गरिबक्सेको अवतार सम्बन्धीको व्याख्या गरिबक्सनु पर्यो। र पाँचौं प्रश्नमा यो विश्व ब्रह्माण्डको स्थायित्व का लागि भगवानले कहाँ कहाँ के गरिबक्सु, यो पाँचौं प्रश्न र छैटौं प्रश्नमा ब्रह्मण्डदेव भगवान स्वर्गारोहण भइसकेपछि धर्म कसका शरणमा गएर बस्यो, यो छैटौं प्रश्नको उत्तर दिनुहोस् भनेर सुन्नेवाला सौनकादिलाई पौराणिक सुत नैमिषारण्य नामको क्षेत्रमा अब गद्दीमा आरूढ भइकन आफ्नो भाषा प्रस्तुत गर्दै वै बक्सन्छ भन्ने सम्मको कथा यस अध्यायबाट। जय बोलो श्रीमद् भागवत महापुराणको। ओम नमो भगवते वासुदेवाय जन्मा दस्यतु नै तर्त चाते सुबीट आदि कवियमुयंतीसुरय तेजो बारी मृद मेथा विनिमय त्रिशुरको वृषा धामनाम सुनसुदामित सुकुकम सत्यम परम धीमयी धर्म प्रजित गैतपोत्र परम निर्मत सराणाम सताम विद्यम वास्तव मंत्र वस्तु श्रीमदम तापम त्रयोन्मल नम श्रीमद भागवते माम निकृति किम्मा परिधि सुर सद्वीति भरती गति विखुशुश्रुषुभि दक्षिणाम निगम कल्पतरोर्गलित फलम सुखमखाद मृतम द्रव संयुक्त पिबत भागवतम रसमालयम महोरो रसिका भुवि बाबुकाः नैमिषे निविशेषतरेषे सौनकादे सत्रम स्वर्गाय लोकाय सहस्र सोमास तथेकदात मुनिवे प्राप्तृहूत हूताग्नेः सत्कृतम सुतमासनम प्रपक्षितमान्धराद ऋषे उचुते फल पुराणानि सेतिहासानि चानग आख्यतानि पीडितानि स्वर्म शास्त्राणि यान्युते यानि विदितां श्रेष्ठ भगवन बादरायण अनेच मुनये श्रुत पराबर विदु विदु व्यत्थम तत्सम्य तत्सर्व तत्स्थ मदनुग्रात पुरुषेण शिष्य गुरु मे गुरु तत्र तत्र दशायुष्मान् भवता यत् विलेखितं पुंसा मेकान्ततम स्त्रिय तनसं सुतमरसि प्राणलताश्मिन कलिस्मयुगे जना मन्दा सुबन्ध मन्दिर मन्दमागे उपद्रता भूषण भूरकाणे श्रुतमानि विभागशः अतः साध्य सार समुद्रे तम मनीषे अभ्रण प्रधान नयना संप्रसिद्ध ते सोतम जाना से भगवान देव भगवान सातु ताम पति देव से वासुदेव से जाति से चक्र से हा तन सृष मन सण सण तन सब दार प्रधान समाज बवाइज आपन संस्कृति घोराम ये नाम दिवस ग्रणाम तद सत्य विमचे दिवे ते स्वयं भयम ये पाद संशय सुत मुने प्रश्मायण सद्य प्रश्न को वा भवात पंडशल कोटे कर्मण शुद्धे काम सुज कलियल मलापन तस्य क्रंदन परि गीता ने सूरभि गुरुनम श्रधान कला यथा कैरे दिन अवतार कथा शुभ लीला आदित्य सौरी सुरात्माया वयम त्रमितमोत्तम सुलभ कणे साधु पदवे कर्तमन कृपण स रामेण केशव अतिमर्तनि भवन गुण कपट मानुष कली मागता गया क्षेत्र वैष्णव वयम आसीन अतिरिक सत्र न कदम संसन मारे तोम न सम दर्शित धात्रा दुष्कर्म नहीं दर्शताम कली सत्य रम पुंस कर्ण दारे बारम गुरु योग श्री कृष्ण ब्रह्मणे धर्म रमणे सोम काष्ट मधु ने पेते धर्म कम शरण गत हरि ओम तश श्रीमद भागवती महापुराणे श्री कृष्ण गोविंद हरे मुरारे।

प्रथमो देव कौमार स्वर्गमस्थित चचार दुश्चरम ब्रह्मा ब्रह्मचर्य खंडितम। पहला सनक सनंदन सनातन सनत कुमार भन्ने चारवटा कुमार अवतार भगवान को, दोस्रो रसातल में गई पृथ्वी ल्याउने जब बड़ा अवतार, तेस्रो देवर्षि अवतार नारद, चारौंमा गएर धर्मका पुत्र नरऊर नारायणको घरबाट मूर्ति, पाँचौ कपिलदेव, छैटौं जब अत्रिकी पत्नी अनसुयाको घरबाट अवतार, सातौं भगवानको जब अवतार वर्णनको बारेमा सातौं अवतार र यस्तै प्रकारबाट फेरि यज्ञ अवतार, आठौं अवतार अग्निद्रका पुत्र ऋषभदेव भगवान, नौं अवतार पृथु, दशौं अवतार मत्स्य, त्यस्तै प्रकारले एकादश अवतार कूर्म, बाह्रौं अवतार धन्वन्तरी, तेह्रौं अवतार महाराज परीक्षित, इस मोहनी, चरवा, चौदौं अवतार नरसिंह, पन्द्रौं अवतार भगवान को वामन, सोलौं अवतार परशुराम, सत्रौं अवतार पराशर का पुत्र सत्यवती का गर्भवत वेदव्यास महर्षि, अठारहवां अवतार भगवान को दाशरथ पुत्र श्री भगवान परमात्मा श्री राम, उन्नाइसवां अवतार परमात्मा को जब यदु वंश का कुलमान बलराम, अनि फेरी भगवान कृष्ण, त्यस पछिबाट प्रभु को जब बौद्ध, अनि गएर कल्कि हुने छ। यस्ता अवतार सारा कहाँ लेखिएको छ प्रभु भनेर शुद्ध सबै कुराको विश्लेषण, सबै प्रकारको अनुसरण भागवतमा गरिएको छ भनेर आज्ञा गर्नुभयो। त भागवत कहिले कहाँ र कसरी सृष्टि भयो यसको पनि वर्णन सुन्न पाऊ भनेर शौनकादि गम्भीर वाणीमा यही प्रश्न सुझाउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। जय बोलो श्रीमद् भागवत महापुराणको नारायण।

0: வாசுதேவம் பஜ, வாசுதேவம் பஜ, வாசுதேவம் பஜ, பஜ வாசுதேவம், பஜ வாசுதேவம், பஜ வாசுதேவம், பஜ வாசுதேவம். கிருஷ்ணாய வாசுதேவாய ஹரய பரமாத்மனே பிரணத க்ளேஷ நாசாய கோவிந்தாய நமோ நம.
1: அவ சாரும் அத்தியாய ஸ்ரீமத் பாகவத் மகாபுராண பாகவத் கசரி சிருஷ்டி பயோ भन्ने विषय का लागे मैं एक दिन नारद को व्यास को अप्रसन्न चित्त भएर सरस्वती नदी का किनार में वेदव्यास महर्षिले आफ्नो मनलाई अप्रसन्न चित्त में प्रयोजन गरिरहनु भएको थियो। धेरै प्रकारले वेद को भाग विभाजन गर्नुभयो, त्यसमा वेद को विभाजन को बारे में ऋग यजु साम अथर्व भन्ने चार वेद ब्रह्माजी का मुखारविन्द बाट तयारी भएको, तर अपौरुषीय वेद भन्छ, महावेद जो हो त्यो चाहिँ अपौरुषीय नै हो। तर त्यही वेदको विभाजनको खातिर वेदव्यास महर्षिले धेरै प्रकारको संशोधन पक्ष तयारी गर्नुभयो र अनि सत्र पुराण त्यहाँ छवटा शास्त्र तयारी गर्नुभयो वेदबाट। त्यो छवटा शास्त्र भनेको वेदान्त, न्याय, सांख्य, ज्योतिष, व्याकरण, मीमांसा आदि। तर त्यसबाट पनि उहाँलाई अप्रसन्न भयो चित्त, प्रसन्न पार्नका लागि के काम गर्नु पर्ला भनेर फेरि सत्र प्राण तयारी गर्नुभयो, त्यसबाट पनि मन अप्रसन्न नै रह्यो व्यासलाई। अनि फेरि त्यसैलाई प्रयोजन गर्नका लागि अर्को प्रकारको जब शास्त्र तयारी गर्नुभयो, जुन शास्त्रको पद्धति हो वेदव्यास महर्षिले उपपुराण संहिता पञ्चम वेद भनेर महाभारत त्रिसूत्रको अधिकारको लागि तयारी गरिभएको छु, तर पनि उहाँको मन अप्रसन्न भयो। केबाट प्रसन्न होला भन्दै हुनुहुन्थ्यो। त्यसै बेलामा नारद नाम गरिएका ऋषि डुल्दै डुल्दै उहाँका सान्निध्यमा आउनुभयो सरस्वती नदीको किनारमा। वेदव्यास महर्षिले आज्ञा गरिभएको छु, अहो महाराज, वेदव्यास भनेर नारदले भन्नुभयो, तिमी धन हराएको मानिस जस्तो, चित्तमा घाउ परेको व्यवहार जस्तो, चारित्र समस्या पर्न गएको व्यक्ति जस्तो, बाछोबाट हराएकी माउ जस्तो, माउबाट हराएको बाछा बाछी जस्तो देखिएको छ, तिमीलाई के भयो भन्दा नारद विन्ती गर्नुहुन्छ, भगवान् मलाई अरू कुरा केही भएको छैन। व्यास भन्नुहुन्छ, प्रभु केही भएको होइन, धेरै शास्त्र त्रास गरे, तर मैले जब आत्मा सहानुभूति र आत्मा सन्तोष गर्ने प्रकारको आत्मबल भर्ने शास्त्र रचना गर्न सकिनँ, यसैको कारणले मलाई समस्या परेको छ भनेर भन्दाखेरि, त्यसो होइन, त्यसो भन्दा तिमीले एउटा काम गर्नुपर्ने हुन्छ, एउटा काम गर भन्नुभयो। के कुरा? मेरो जीवन क्रियाकलाप सुन, म अघि

को जन्ममा दासीको पुत्र नारद थिए भन्नुहुन्छ नारद ऋषि। मेरो आमाको नाम दासी, बाबुको नाम आमाले त जान नजाने किन अरूले कसले जाने? को हो मेरो बाबु भन्दाखेरि आमालाई थाहै छैन भने त्यस्ती आमाको छोरो म। तर मेरो माताजीले एक दिन सनक सनन्दन सनातन सनत कुमार चार कुमारको सम्हार गर्ने शुभ अवसर पाउनुभयो। सनकादि चारवटा कुमारको मेरो आमाले स्याहार गर्दै हुनुहुन्थ्यो। आखिरमा सनकादि चारवटा कुमारहरूको अगाडि मैले जुठो पिठो खाँदा खाँदैमा मेरो मती सप्रियो र म पनि भगवानको भक्ति गर्ने प्रबल आशा राखे दावेदार भए। तर आमा नमरेसम्मका लागि भक्ति गर्न जान नपाउने, आमा मर्दै नमर्ने व्यथा पो आइला। तर एक दिन गाईको दुध दुहुन जाँदा साँझका प्रहरमा आमालाई गौशालामा जब मारिदियो, टोकेर मारिदियो, अनि गौशालामा गएर मृत्यु भइसकेपछि आखिरमा आमा सर्पले टोकेर मरेको खण्डमा मलाई हर्ष विभोर भयो। मैले तपस्या गरे, भगवान प्रभुले तप तप भन्नुभयो, तपस्या गरे। कपुरको बट्टामा कपुर सकिए पनि गन्ध रहेको हुन्छ भने आज तिम्रो संस्कार पद्धति सुधार गर भन्ने आज्ञा भएको कारणले त्यो जीवन फाले। अहिले कर्मेश्वर ब्राह्मणका पुत्रबाट पछि ब्रह्मपुत्र भएर जन्मे नारद नाम्रो सबै जन्ममा अहिले विश्व ब्रह्माण्ड सारा सम्पूर्ण अधिकार प्राप्त गरिहिँडेको छु। भगवानको गुप्तचर विभागमा काम गर्छु। नारायण वासुदेवको भजन मनन कीर्तनमा मेरो चित्त लाग्छ। यही परम कर्तव्य बाबु वेदव्यास महर्षि यसै कारणले हरि कीर्तनले गौरव भएको शास्त्र रचना गर भनेर भागवत भन्ने शास्त्रको नीति वर्त बताइदिनु भयो। भा माने भावना, ग माने गति, ब माने वर्णन, त माने तारण। भावना गति स्वरूप वर्णन विस्तार गरेर तारिदिन्छ जो त्यही शास्त्रलाई भनिन्छ भागवत। त्यसमा चारवटा श्लोक बनाइदिनु भयो। त्यो चारवटा श्लोक वेदव्यास महर्षिलाई नारदले पढाइदिनु भयो र त्यही चार श्लोकबाट 18,000 श्लोक बन्यो र अहिले यतिको ठूलो ग्रन्थको रूपबाट संसारमा विद्यमान भयो। न पातालमा न स्वर्गमा मर्त्यमण्डलमा यस्तो मुखारविन्दबाट सुखदेवका मुखारविन्दबाट संसारमा वकालत भयो भन्दा भगवान यो सुखदेव स्वामीका मुखारविन्दबाट संसारमा वकालत भयो भनेर हजुरले आज्ञा गर्नुभयो। अब यो सुनाउने कलाई र सुन्ने सुन्ने को हो, सुनाउने को हो, यिनको पनि वर्णन विस्तार सुन्न पाऊ भनिकन सुन्नेवाला सौनकादीको उपमा पौराणिक सूचना यिनी सारणीमा बडो गम्भीर वाणीमा यसै कथालाई ध्यान आकृष्ट गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। जय बोलो श्रीमद् भागवत महापुराणको।

हे राम राम राम राम कृष्ण पक्ष औसीको मध्य रातमा हात खुट्टामा फलामका साङ्लाले बाँधेर राखिए कि देवकीको गर्भबाट आठौं सन्तानको जन्म भयो। आकाश गर्ज्यो पानी पर्यो मुसलधारे पानीले यमुना नदी नै उर्लेर सारा तट नै जलमग्न भयो। ए बाबु हो त्यसपछि यो बालकलाई गोकुल पुर्याऊ भन्ने आकाशवाणी भयो। आकाशवाणी त भयो बाहिर निष्कट अँध्यारो छ मान्छे बगाउला झै झरी बर्सेको छ त्यो भन्दा पनि ठुलो वासुदेवलाई साङ्लाले बाँधिएको छ। बिचरा वासुदेवलाई अब चिन्ता पर्यो। सुन्यौ कस्तो चिन्ता?

हे राम राम राम राम वासुदेवले आँखा भरी आँसु पारे, म यस्तो स्थितिमा छु, यो बालकलाई कसले गोकुल पुर्याइदेला। तुरुन्तै अनौठो चमत्कार भयो, हात खुट्टामा बाँधिएका साङ्ला खोलिए। वासुदेवले कृष्णजीलाई समाति हिँड्न खोजे, जेलका फलामे ढोका खुले, अघिसम्म खडा द्वारे पाले, निद्राले घुर्न थाले, मुसलधारे झरी रोकियो। वासुदेवले कृष्णलाई टोकरीमा राखेर जलमग्न यमुना पस्ता, यमुना नै घटेर सानी भइन्। सुन्यौ?

0: हे राम राम राम राम बहिनी देवकीको गर्भबाट जन्मिने आठौं सन्तान कंसको काल जन्मेका साथै एउटा अबोध शिशुहरू मारेको कंसले अब आठौं सन्तान जन्मेको थाहा पाई बहिनी देवकीको अघि आयो नवजात शिशु हातमा लियो आठौं सन्तान त बालक जन्मनु पर्ने अचम्म बालिका कसरी भयो कंस अट्टहास हाँस्यो मेरो काल बनेर आए कि त भनी भुइँमा पछार्न खोज्दा के भयो
1: भन्नुस् न।

हे राम राम राम राम। जब भुइँमा पछारे कि बालिका आकाश तर्फ गई, बिजुली चम्क्यो अनौठो आकाशवाणी भयो। एक अंश तलाई मार्ने बालक त गोकुलमा जन्मिसकेको छ, तेरो अन्याय अत्याचार र घमण्डको अन्त्य आइसकेको छ। हाँस कति हाँस्छ सास, अब पालो देवहरूकै हो, सज्जन र न्यायीहरूकै हो। नारायण हरि हरि।

हे राम राम राम राम। अब यशोदाको कोखबाट जन्मेकी बालिकालाई वासुदेवले उसै गरी समातेर मथुरा फर्के अनि तिनलाई देवकीको काखमा ल्याएर राखिदिए। बालिका रुन थालिन्, द्वारपाले बिउजे, ढोके बिउजे, सारा सिपाही र भारदार बिउजे। कोही देवकीको सन्तान समात्न पुगे, कोही कंसलाई आठौं गर्भ जन्मेको खबर गर्न पुगे। कंस होरी बतासे आयो, देवकी रुन थालिन् के भन्दै।

हे राम राम राम राम भगवान बालकृष्ण खेल्नुहुन्छ यशोदा मैयाको काखमा मथुरा छोडीको कुलकै वन पाखमा कहिले ग्वाला बनेर साथी सङ्गीहरूसित कहिले कहिले बाँसुरी बजाउँदै मिठो गीत गोकुलवासीहरूको चिन्ता हरे झैं भएको छ दिन फर्के झैं लागेको छ किन मनमा आगो कोराको छ किन हो यस्तै लागेको छ सायद सायद भगवान श्री

राम राम राम राम यशोधालाई हैरान पार्ने दही चोरेर खाने गोपिनीलाई रन भुल्लै पार्ने मायाको दियो बाल्ने गोकुल गोकुलवासीहरूलाई गोवर्धन पर्वत उचाली भवसागर तार्ने बलवान मामा कंसलाई मार्ने तर राधिकाको माया जालमा हाँसेर हार्ने को

0: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531595।
1: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
2: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
3: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
2: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
3: बेसरी टाउको दुख्ने,
2: उच्च ज्वरो आउने, बेहोस हुने,
3: घाँटी अररो कडा हुने,
2: कम्पन हुने,
3: पक्षघात हुने
2: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
3: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
3: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चरा चुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
2: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाऊ।
3: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
2: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
3: सधैं झुल टाँगेर सुत्ने गरौं।
2: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
4: स्वास्थ्य कार्यालय कैलाली।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्विस एल्विरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साड़ी, सुट, कुर्ती, पलाजा र थानका कपड़ाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
5: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक, गालप सुपर मार्केट अगाडि, टिकापुर, कैलाली। संचालक सुजिता श्रेष्ठ। सम्पर्क नम्बर 9811638887।
1: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: ए साथी, तीज आउन लाग्यो। यसपालि तीजमा कस्तो लुगा लगाउने सोच बनाएकी छौ?
7: सोच त धेरै छ नि, तर मन पर्ने डिजाइन र राम्रो लुगा कहाँ पाइन्छ भनेर खोज्दै थिएँ।
6: त्यसो भए पवनदेव इन्टरप्राइजेस जाउँ न। तीजका लागि विभिन्न डिजाइनका आकर्षक लुगाहरू आइसकेका छन्।
7: हो र, त्यहाँ लेडिज सुट, कुर्ती, सुरुवाल पाइन्छ र?
6: पाइन्छ नि। तीजमा आफूलाई मन पर्ने लुगा छान्न पवनदेव इन्टरप्राइजेस एकपटक अवश्य पुगाउन।
7: त्यसो भए यसपालिको तीजको किनमेल पवनदेवी इन्टरप्राइजेसबाटै गरौँ नै है।
6: तीजको उमङ्ग, नयाँ पहिरनको रङ्ग। पवनदेव इन्टरप्राइजेस, सिद्धार्थ चोक नगरपालिकाको कार्यालयको कोठा नम्बर 54, संचालक पवनदेवी तिमिल सेना, सम्पर्क नम्बर 9848501027 र 9848509952।
8: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: पशुपतिनाथ भगवान को
1: जय। जिजापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार र बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
2: हरेक भ्रूणले जीवितै जन्म नपाउने, जन्मिसकेपछि अभिभावकबाट संरक्षण पाउने, आफ्नो सर्वाङ्गीण विकास गर्न पाउने र परिवारका हरेक कार्यमा सहभागी हुन पाउने बालबालिकाको नैसर्गिक अधिकार हो। हरेक बुबा आमा, अभिभावक, शिक्षक र वयस्कहरू यस बारेमा सचेत रहौं।
3: सामुदायिक रेडियो टीकापुर एफएम द्वारा जनहितमा जारी सन्देश।